0: गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
3: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
7: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
8: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
7: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट ल्याउनु भएको।
9: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
4: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
10: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
4: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
10: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
4: 198-198।
5: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
11: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98856545।
12: रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
13: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
12: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
13: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
14: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाछोको उपचार जोड्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
11: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489376।
15: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
16: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
15: कानको समस्याहरू कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति सुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा
17: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
16: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906393।
18: सूचना
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
17: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 0385247442। मोबाइल नम्बर 9850 40913 र 9754 67993।
18: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
17: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी 3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
17: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीवी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9850 40719 र 9850 51715। सूचना वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्र नगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश। पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
17: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
17: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
17: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 9708 39 43। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
17: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हेरिरहेको छु के, भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने।
19: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
11: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
20: रेडियो भेरी एफएम
21: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
22: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 11 गते सोमबार, सन 2026 जुलाई 27 तारीख असार शुक्ल पक्षको त्रयोदशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पूर्वी र मध्य भेका धेरै ठाउँमा रातभर झरी, केही ठाउँमा बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह।
0: त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षामा गम्भीर लापरवाही, परीक्षामा मोबाइल निषेध तर व्हाट्सएप ग्रुपबाट बाहिरियो प्रश्न पत्र, अनुसन्धान चल्दै।
1: वैदेशिक शिक्षामा हुने खर्चले सेवा निर्यातको आमदानीमा धक्का, एक वर्षमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात।
0: अत्यधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डडेलो फैलदै झण्डै 3.5 लाख विस्थापित, हजारौं अग्नि नियन्त्रक परिचालन।
1: र जिम्बावे संघको 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखलामा भारतको क्लीन स्वीप।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: Major appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्. तपाईं पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ. Major appliances बेचरको बानी लाग्छ.
2: काया कैरनमा अब खबरको सिलसिला. देशका पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर झरी परेको छ. अरू ठाउँको तुलनामा कास्की, लमजुङ, पाल्पा, बागलुङ, नवलपरासी, मकवानपुर, काभ्रे, तनहुँ, सर्लाही, म्याग्दी लगायतका जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनी र कोशी प्रदेशका थोरै ठाउँमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ. यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले तनहुँको कोटा गाउँ र आसपासका क्षेत्र, काभ्रेको रोशी खोला र आसपासका क्षेत्र, काभ्रेकै पाँच खाल, मण्डन र सिन्धुपाल्चोक साँगाचोक र आसपासका क्षेत्र, सर्लाईको मनुष्मारा र आसपासका क्षेत्र, काठमाडौँको बागमती र विष्णुमती आसपासका क्षेत्र तथा भक्तपुरको हनुमन्ती खोला आसपासका क्षेत्रमा बाढ़ीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ. रातभर पानी परिरहे पनि काठमाडौँ जोड्ने मुख्य नाका नागढुङ्गा मोगलिन सड़क खण्ड सामान्य रहेको मोगलिन प्रहरी जनाएको छ. आज दिउँसो र बेलुकी पख पनि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ.
3: व्यवस्थापन संकाय मास्टर अफ बिजनेस स्टडीज एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयभित्र हलचल भएको छ. घटनाको नेपाल प्रहरीको साइबर ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भिन्दा भिन्दै अनुसन्धान थालेका छन् भने त्रिवीले पनि भिन्दै छानबिन समिति बनाएको छ. प्रश्नपत्र चुहावट मामलामा भएको आन्दोलनको दबावपछि शनिबार मात्रै भारतका शिक्षा मन्त्रीले राजीनामा गरेका गर्नुभएको थियो. घटना शुक्रबारको हो. अपरान्ह 12 बजेदेखि अर्गनाइजेशनल बिहेवियर विषयको परीक्षा शुरू भएको थियो. यो परीक्षा देशभरका 76 परीक्षा केन्द्रमा चलिरहेको थियो. तर परीक्षा शुरू भएको आधा घण्टामै प्रश्न एमबीएस फर्स्ट सेमेस्टर भन्ने वाट्सएप ग्रुपमा पठाइएको थियो. केही बेरमा यो ग्रुपमा उत्तर समेत देखिएको छ. त्यही आरोपमा प्रहरीले कैलालीका घोडाघोडी घर भई अहिले मध्यपुर थिमी बस्ने सन्दीप सिंहलाई पक्राउ गरेको छ. प्रारम्भिक अनुसन्धानले सिंहले नै परीक्षा चलिरहेको बेला फोटो वाट्सएप ग्रुपमा शेयर गरेको देखिएको छ. तर फोटो खिच्ने व्यक्तिबारे थप अनुसन्धान चलिरहेको छ. प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीले विरोध गरेका थिए. त्यसपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले पत्र नै लेखेर प्रहरीको साइबर ब्यूरो गुहारेको थियो. त्यसपछि त्यसमाथि साइबर ब्यूरो र सीआईबीले भिन्दाभिन्दै अनुसन्धान थालेका छन्. विद्यार्थीले तीव्र असन्तुष्टि जनाएपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले चासो देखाएर छलफल थाल्नु भएको छ.
2: सरकारले यसअघि फारम भरिसकेका भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई अतिरिक्त निवेदन सुकुम्बासी स्क्रीनका नाममा सम्पत्ति विवरण माग्न थालेको छ, जुन वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीत हो. सरकारले गठन गरेको भूमि समस्या समाधान समितिले भूमिहीन सुकुम्बासीसँग कानून विपरीत सम्पत्ति विवरण माग गरेको छ. समितिको निर्देशन अनुसार जिल्लाका समस्या समाधान समिति सीडीओको अध्यक्षतामा भएको समितिले पालिका मार्फत सार्वजनिक सूचना जारी गराएर अतिरिक्त निवेदनका लागि आह्वान गरेपछि अहिले सुकुम्बासी परिवार राष्ट्रिय परिचय पत्र र प्यान नम्बर बनाउन दौड़धूपमा लागेका छन्. मोरङका सुनौवर्षी र रतुवामाई नगरपालिकाले जिल्ला भूमि समस्या समाधान समितिको पत्र अनुसार भन्दै साउन 8 भित्र निवेदन दिन भनेको थियो. शुक्रबार गएको शुक्रबार फेरि यथाशक्य चाँडो भन्दै म्याद थप गरेको छ. भूमि समस्या समाधान समितिका अध्यक्ष बल भद्र बाँसकोटाले सुकुम्बासी पहिचान गर्ने उद्देश्यले भूमिहीन सुकुम्बासीसँग सम्पत्ति विवरण माग गरिएको र निवेदन कतै सार्वजनिक नहुने बताउनुभयो. पूर्व न्यायाधीश समेत रहेका बाँसकोटाले भन्नुभयो, वैयक्तिक गोपनीयताको सम्बन्धमा हामी जानकार छौं तर सुकुम्बासी पहिचानको सिलसिलामा उनीहरूको सम्पत्ति खोज्नुपर्ने अवस्था आयो। कानूनले पनि सुकुम्बासी हुनका लागि केही योग्यता निर्धारण गरेको छ। त्यसो हुँदा हामीले उनीहरूसँग सम्पत्ति विवरण माग गरेका हौं। उनीहरूले हामीलाई बुझाएको विवरण सार्वजनिक हुँदैन, उहाँले भन्नुभएको छ। सरकारले सुकुम्बासीको सम्पत्ति विवरण माग गर्ने विषयलाई वरिष्ठ अधिवक्ता डाक्टर विपिन अधिकारीले गैर कानूनी नै नमाने पनि सम्पत्ति विवरण पेश गर्न सम्बन्धित व्यक्ति बाध्यकारी भने नहुने बताउनुहुन्छ। सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार मजदूरी गर्न छाडेर सुकुम्बासी प्यान कार्ड बनाउन लाइनमा शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: सात वर्षभन्दा धेरै समय लगाएर बनाएको झण्डै 2.5 किलोमिटर लामो नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्षले सुरुङ मार्गको संयुक्त रूपमा उद्घाटन गर्नुहुनेछ। सड़क विभाग अन्तर्गतको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका अनुसार उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीहरूलाई मात्र सुरुङमा प्रवेश दिइनेछ। अरू गाड़ीहरू तत्काल चल्ने छैनन्। आयोजना कार्यालयका अनुसार सुरुङ मार्गलाई चरणबद्ध रूपमा पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ। आउँदा हप्ताभित्र सुरुङ मार्गमा हुन सक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपदको पूर्व तयारी स्वरूप मक ड्रिल नमूना अभ्यास गरिनेछ। यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी वान लेन सञ्चालन गरिनेछ। यो अवधिमा सुरुङभित्रका जेट फ्यानहरूको अवस्था, वायु उत्सर्जन र गतिको प्राविधिक जाँच गरी झण्डै एक महिनाभित्र सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको खबर कारोबार दैनिकले लेखेको छ।
2: एमाले र नेकपाले प्रदेश सरकारमा सहकार्य गर्ने तीन बुधे सहमति कार्यान्वयनका लागि सरकार गठनको गृह कार्य शुरू गरेका छन्। दुवै पार्टीले आफ्नो दलमा तीन बुधे सहमति अनुमोदन गर्ने र लगत्तै नयाँ सरकारको प्रक्रिया अगाडि बढ़ाउने गृह कार्य थालेका हुन्। पाँच प्रदेशमध्ये एमाले लुम्बिनी, बागमती र कोशी तथा नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व लिने सहमतदारी छ। जस अनुसार लुम्बिनी, कोशी र कर्णाली प्रदेशमा अहिले एमाले नै सरकारको नेतृत्व गरिरहेको छ भने नेकपा सरकार बाहिर छ। एमाले उपमहासचिव लेखराज भट्टले तत्काल केन्द्रीय सचिवालय बैठक नबसेको अवस्थामा तीन मुदे सहमति पनि पछि अनुमोदन हुने गरी अरू प्रक्रिया अगाडि बढ़ाउन सकिने बताउनुभयो। शुरू भयो मुख्यमन्त्रीका आकांक्षीहरूको दौड़धूप शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ। काया कैरनमा स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण गर्नेको अवस्थाबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एमबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
8: हिमस्टार फर अ कम्प्लिट होम।
2: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर जरी, केही ठाउँमा बाढ़ीको जोखिम रहेकाले सावधानी अप्नाउन आग्रह, त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षामा गम्भीर लापरवाही, परीक्षामा मोबाइल निषेध तर वाट्सएप ग्रुपबाट बाहिरियो प्रश्नपत्र, सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार, नागढुङ्गा सुरुङ मार्गबाट आजदेखि आकस्मिक गाड़ी सञ्चालन हुने लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको एक दशक पूरा भएको छ। यस अवधिमा एक करोड़ भन्दा बढ़ी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन्। तर नियमित रूपमा नवीकरण गर्नेको संख्या झण्डै 60 लाखमा सीमित छ। स्वास्थ्य बीमा बोर्डका अनुसार झण्डै 40 लाख नागरिकले आफ्नो स्वास्थ्य बीमा नवीकरण गरेका छैनन्। यसले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने र नवीकरण गर्ने बीच ठूलो खाडल रहेको देखाउँछ। पछिल्लो समय लक्ष्य अनुसार नयाँ बीमित थप्न नसक्नु, भएका बीमितले पनि नियमित रूपमा नवीकरण नगर्नु तथा आर्थिक कठिनाईका कारण कार्यक्रमको निरन्तरतामै चुनौती थपिएको छ। थप जानकारी सहित साथी सम्झना महर्जन।
9: स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा लाखौं नागरिक आबद्ध भएका छन्। पछिल्ला वर्षहरूमा नयाँ सदस्य थपिने क्रम चलिरहे पनि नवीकरण गर्नेको दर भने अपेक्षा अनुसार बढ़न सकेको छैन। आखिर किन स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको उत्साह घट्दै गएको हो त? स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापति:
10: यो चाहिँ अगाडिको डाटादेखि नै हाम्रो 60 भन्दा बढ़ी कटेको चाहिँ देखिन्न, होइन 60 लाख भन्दा अहिलेसम्म कटेको इभिडेन्स नै छैन। त्यही भएर यो अगाडिदेखि नै हाम्रो ट्रेन्ड के छ भन्दा मलाई चाहिँदा चाहिँ म बिमा गर्ने, अनि मेरो जस्तो रोगको उपचार, सपोज मलाई एपेन्डिसाइटिस अथवा कोलिथाइसिस केहीको अपरेशन गर्नु पर्यो म बिमा गराउँछु, अनि पछि चाहिँ अब मेरो अपरेशन सक्यो अब म बिमा गराउँदिन, त्यसरी हाम्रो एडभर्ट सेलेक्सन भन्छौ हामी, आफूलाई चाहिँदा मात्र बिमा गर्ने, त्यही भएर हो यस्तो देखिएको।
9: 5 वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने लक्ष्य सहित आर्थिक वर्ष 2071-72 स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको थियो। यस अवधिमा स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको संख्या झण्डै 1 करोड़ पुगे पनि नियमित रूपमा नवीकरण गर्नेको संख्या करिब 60 लाखको हाराहारीमा मात्र छ। स्वास्थ्य बीमाप्रति विश्वास गुमाएका तथा नवीकरण नगरेका नागरिकलाई पुनः कार्यक्रममा जोड्न बोर्डले के गरिरहेको छ त? फेरि कार्यकारी निर्देशक प्रजापति:
10: ग्रासरूट लेभलसम्म गएर यसका फाइदा बेफाइदा कसरी गर्न सकिन्छ, यो के कुन मकसदले चाहिँ यो आएको हो, यो भनेको चाहिँ विशुद्ध सामाजिक उत्तरदायित्वको लागि आएको हो भनेर हामीले जुन बुझाउन सकेका छैनौँ, त्यसले गर्दा हो अहिलेको हाम्रो उमा चाहिँ प्रचार प्रसारमा ग्रासरूट लेभलसम्म उहाँहरूको घर घरसम्म पुग्ने चाहिँ हाम्रो लक्ष्य चाहिँ छ यसपालि।
9: स्वास्थ्य बीमा नवीकरण नगरेमा 1 महिनाको अवधि सकिएपछि बीमित व्यक्ति सेवाबाट वञ्चित हुने व्यवस्था छ। त्यसैले आवश्यकता परेको बेला मात्र होइन हरेक वर्ष नियमित रूपमा स्वास्थ्य बीमा नवीकरण गर्न बोर्डको आग्रह छ। कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन कानूनी, नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको पनि बोर्डको भनाइ छ। नवीकरण प्रक्रियालाई थप सहज बनाउन अनलाइन सेवा पनि शुरू भएको बताउनुहुन्छ कार्यकारी निर्देशक शकुन्तला प्रजापति:
10: अनलाइनबाट नवीकरण गर्ने सिस्टम हाम्रो अगाडिदेखि नै छ। त्यसमा पनि जो छोडिसक्नु भएको छ फेरि रि रजिस्ट्रेशनमा जानुपर्ने हुन्छ, उहाँहरूको लागि चाहिँ अब फेरि रजिस्ट्रेशन गर्नको लागि चाहिँ जुन नयाँ रजिस्ट्रेशन जस्तै हुन्छ त्यस्तोको लागि चाहिँ यो सुविधा आएको हो। यसमा चाहिँ उहाँको एनआईडी नम्बर मात्र राख्न साथ अटो जेनेरेट हुने हुन्छ, उहाँले केही पनि भर्नै पर्दैन। जस्ट एउटा के गर्नुपर्ने हुन्छ भन्दाखेरि आफ्नो एनआईडी नम्बर राखिदिने, त्यति र फोटो अपलोड गर्न साथ नै हुने, त्यस्तो खालको हुन्छ।
9: स्वास्थ्य बीमा कार्यक्रमको सफलता नयाँ सदस्य थपिनुमा मात्र सीमित हुँदैन। कार्यक्रममा आबद्ध नागरिकको विश्वास कायम राख्दै उनीहरूलाई नियमित रूपमा नवीकरण गर्न प्रेरित गर्नु अझ महत्वपूर्ण पक्ष हो। यसका लागि नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा, समयमै दावी भुक्तानी, आवश्यक औषधिको उपलब्धता र सहज सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक छ।
2: स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या, चुनौती र समाधानका लागि भइरहेका प्रयास बारे स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, हरेक वर्ष हजारौं नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशीदा अरबौं रूपियाँ मुद्रा सटई गरेर देश छाड्ने गरेका छन्। उनीहरूको यही शैक्षिक लगानी नेपालको सेवा क्षेत्रमा बढ़िरहेको व्यापार घाटाको मुख्य कारण बनेको छ। यसले पर्यटन र द्रुत गतिमा विकास भइरहेका सूचना प्रविधि सेवा निर्यातबाट हुने आमदानीलाई छायामा पारेको पछिल्लो सरकारी तथ्याङ्कले देखाउँछ। झण्डै 1 दशकमा अवस्था फेरिएको छ। 2081-82 सेवा निर्यात बढ़ेर 238.66 अर्ब पुगेको छ, तर सेवा आयातमा 329.60 अर्ब रूपियाँ खर्च भएको छ। अहिले नेपालको सेवा व्यापार घाटा 90.94 अर्ब रूपियाँ छ र शिक्षा सेवा आयात वैदेशिक अध्ययनको हिस्सा सबैभन्दा ठूलो छ। शिक्षा सेवा आयातले व्यापार घाटा बढ़ाइरहँदा सूचना प्रविधि सेवा निर्यातमा देखिएको वृद्धिले भने आशा जगाउने ठाउँ दिएको छ। सफ्टवेयर विकास, बिजनेस प्रोसेस आउटसोर्सिङ, डिजिटल फ्राइलान्सिङ, वेब तथा मोबाइल एप्लिकेशन डेभलपमेन्ट, ग्राफिक डिजाइन र अरू सूचना प्रविधिमा आधारित सेवा निर्यातबाट नेपालले वैदेशिक मुद्रा आर्जन गरिरहेको छ। तथापि यसबारे आधिकारिक सरकारी तथ्याङ्क उपलब्ध छैन। सूचना प्रविधि सेवा निर्यात बापतको आमदानी औपचारिक माध्यमबाट भित्राउन सके यसले नेपालको विदेशी मुद्रा संचित उल्लेख्य रूपमा बलियो बनाउने र पर्यटन जस्ता परम्परागत सेवा निर्यात प्रतिको निर्भरता कम गर्ने अपेक्षा गरिएको छ। वैदेशिक शिक्षामा हुने खर्चले नेपालको सेवा निर्यातको आमदानीमा धक्का शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
3: नेपाल कृषि प्रधान देश हो तर यहाँका उपभोक्ताका भान्सामा पाक्ने खाद्यान्नदेखि तरकारीसम्म विदेशबाट आयात हुन्छ। स्वदेशमा उत्पादन र उत्पादकत्व बढ़ाउन नसक्दा नेपाली उपभोक्ता कृषि तथा पशुजन्य वस्तुमा विदेशी उत्पादनको भर पर्न बाध्य छन्। गएको आर्थिक वर्ष 2082/83 झण्डै 4.25 खर्ब रूपियाँ बराबरका कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भएको छ। भन्सार विभागका अनुसार एक वर्षमा 4.37 अर्ब रूपियाँका कृषि तथा पशुजन्य वस्तु आयात भएको छ। स्वदेशमा कृषि तथा पशुजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढ़ाउन नसक्दा विदेशको भर पर्नुपर्ने अवस्था रहेको पूर्व कृषि सचिव डाक्टर योगेन्द्र कार्की बताउनुहुन्छ। आयातको तथ्याङ्कले कृषि उत्पादन र खाद्य आत्मनिर्भरतामाथि गम्भीर प्रश्न उठाएको छ। उहाँले भन्नुभयो, किसानले मल, बिउ, सिंचाई, बीमाको उपलब्धता नहुँदा यो अवस्था आएको उहाँको भनाई छ। नेपालीमा रेमिट्यान्सका कारण फलफूल, तरकारी, मिठो मसिनो चामल खाने आदत बढ़ेकाले पनि आयात बढ़ेको छ। आलू, प्याज पनि ठूलो परिमाणमा आयात भइरहेको छ। अन्नदेखि तरकारीसम्म विदेशकै भर नागरिक दैनिकमा खबर छ।
2: देशको कुल जनसंख्याको 1/4 हिस्सा आबद्ध भइसक्दा पनि लगानी र लगानीकर्ताको सुरक्षा तथा प्रतिफलका हिसाबले शेयर बजार परिपक्व बन्न सकेको छैन। शेयर बजार प्राथमिक र दोस्रोमा लगानीका लागि हिजोसम्म 80 लाख भन्दा धेरै हितग्राही खाता डिम्याट एकाउण्ट खोलेका छन्। यसले बजारमा लगानीकर्ताको आकर्षण बढ़ेको देखाउँछ। तर सूचना प्रवाह, लगानीकर्ता संरक्षण कोष, बजारको स्थायित्व, नियमन तथा सुपरिवेक्षण, अर्थतन्त्रको क्षेत्रगत प्रतिनिधित्व लगायतका बजार निकै पछाडि छ। एक दशकअघि कुल बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा 80% भन्दा बढ़ी थियो। अहिले घटेर 50% हारारी छ। यस अवधिमा उत्पादन मूलक मध्ये जल विद्युतका धेरै, सिमेन्टका केही र अरू क्षेत्रका सीमित कम्पनी शेयर बजारमा भित्रिएका छन्। अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान दिइरहेको कृषि, म्यानुफ्याक्चरिङ, उद्योग लगायतका क्षेत्रको प्रतिनिधित्व भने अझै हुन नसकेको जानकारहरू बताउँछन्। कान्तिपुरमा खबर छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: यही साउन 16 गते तेस्रो शनिबारको दिन
12: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
13: नशारोग विशेषज्ञ डाक्टर
12: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
14: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाने मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।

0: Extreme Energy Drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
4: एघारवटा आधारभूत र 10 माध्यमिक विद्यालय तहका अध्ययनरत झण्डै 3,300 बाल बालिकाका लागि दिवा खाजा तयार गरिन्छ। तयार भएको खाजा प्याक गरेपछि 2 गाड़ी मार्फत विद्यालयमा पुर्याउने गरिएको एकीकृत भान्साघरका खाद्य प्राविधिक शेखर जोशीले जानकारी दिनुभयो। दात्री निकाय र सामाजिक संस्थाको सहयोगमा धनगढ़ी उपमहानगरले एकीकृत भान्साघर संचालनमा ल्याएको हो। महानगरपालिकाका मेयर गोपाल हमाल भन्नुहुन्छ, एकीकृत भान्साघर संचालनले पोषणयुक्त दिवा खाजा मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत बाल बालिकाहरूको स्वास्थ्यमा सुधार हुनका साथै यसले 20 विद्यालय छाड्ने दर घट्ने अपेक्षा समेत गरिएको खबर आजको नयाँ पत्रिकामा छ।
5: अब विदेशको खबर। युरोपका दुई प्रमुख देश फ्रान्स र स्पेन अहिले दशक यताकै भीषण वन डडेलोसँग जुधिरहेका छन्। एक हप्ता अघिदेखि शुरू भएको डडेलो अत्यधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण नियन्त्रण बाहिर गएको छ। डडेलोका कारण दुवै देशमा 3,30,000 भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ भने हजारौं अग्नि नियन्त्रक, सुरक्षाकर्मी र सैनिक उद्धार तथा आगो नियन्त्रणमा खटिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। फ्रान्सको दक्षिण पश्चिम क्षेत्रमा मात्रै अहिलेसम्म 42,000 भन्दा बढ़ी वन क्षेत्र जलेको छ, जुन दोस्रो विश्वयुद्धपछि देखिएको सबैभन्दा ठूलो वन डडेलोमध्ये एक मानिएको छ। समुद्री तटीय शहर लेपोर्जमा मात्रै 150 भन्दा बढ़ी घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्पेनमा पनि डडेलोको संकट गम्भीर बनेको छ। अहिलेसम्म 77,000 हेक्टर भन्दा बढ़ी क्षेत्र डडेलोबाट प्रभावित भएको छ भने डडेलोलाई पछिल्ला वर्षकै सबैभन्दा ठूलो आगलागी मानिएको छ। डडेलो नियन्त्रणका लागि फ्रान्सको गिरोन क्षेत्रमा 2,500 अग्नि नियन्त्रक, 1,500 सैनिक, झण्डै 1,200 प्रहरी परिचालन गरिएको छ। विज्ञहरूले जलवायु परिवर्तनका कारण बढ़दो अत्यधिक तापक्रम, लामो खडेरी र सुक्खा वनस्पतिले युरोपमा यस्ता विनाशकारी डडेलोका घटना लगातार बढ़दै गएको चेतावनी दिएका छन्।
4: अब केही खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालले आज नामिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ। यो खेल नेदरल्याण्डसमा नेपाली समयअनुसार दिउँसो 3:45 शुरू हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जीतको लक्ष्यसहित मैदान उत्रदैछन्। हालै सम्पन्न लीग टूको खेलमा नामिबियाले नेपाललाई 8 विकेटले पराजित गरेको थियो। नेपालले यसअघि लीग टू अन्तर्गत नेदरल्याण्डसँग पनि खेलेको खेल 6 विकेटले पराजय भोग्नु पर्यो। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बिहोरेको थियो। त्यसैले दुवै टोली आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा छन्। खेलका अर्को प्रसंगमा भारतले जिम्बावेसँगको 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला 3-0 आफ्नो पक्षमा पार्दै क्लीन स्वीप गरेको छ। हरारेमा भएको तेस्रो तथा अन्तिम खेलमा भारतले जिम्बावेलाई 35 रनले पराजित गर्दै श्रृंखलामा अपराजित यात्रा कायम राख्यो। हिजो टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 192 रन बनाएको थियो। भारतका लागि ओपनर वैभव सूर्यवंशीले 49 बलमा 8 चौका र 4 छक्का सहित शानदार 81 रनको अर्धशतकीय इनिङ्स खेलेका छन्। अन्तर्राष्ट्रिय श्रृंखला 3-0 आफ्नो पक्षमा पार्दै क्लीन स्वीप गरेको छ। हरारेमा भएको तेस्रो तथा अन्तिम खेलमा भारतले जिम्बावेलाई 35 रनले पराजित गर्दै श्रृंखलामा अपराजित यात्रा कायम राख्यो। हिजो टस जितेर

0: 26 का लागि विभिन्न क्षेत्रमा गरेर 7200 नेपालीको छनौट भाषा परिचय आवेदन आजदेखि खुल्ला हुने भएको छ।
1: सशस्त्र प्रहरी बलको किर्तिपुरमा रहेको विद्यालयमा भएको झण्डै 11 करोड़ रूपियाँ हिनामिना प्रकरणमा अख्तियार दुर्भयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुझाएपछि आयोगले अनुसन्धान थालेको हो।
0: 16 देशका 10,000 भन्दा धेरै स्वयंसेवकले 3 वर्ष लगाएर तयार पारेको विश्व शान्ति मण्डला फेरि गायब पारिएको छ। बहुमूल्यको त्यो मण्डला संरक्षणका लागि 1 वर्ष अघि नै लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको थियो, तर कोषले मण्डला 8 महिना अघि नै काठमाडौँ फिर्ता गरिसकेको जवाब दिएको छ। तर सम्बन्धित निकायहरू आफूलाई यसबारे जानकारी नभएको जवाब दिइरहेका छन्। करोड़ौं मूल्यको मण्डलाको व्यवस्थापनमा राज्य शक्तिको दुरूपयोग भएको सरकारवालाहरूको आरोप रहेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धिकरण, ऊर्जा बचत तथा फोहोर व्यवस्थापनमा जापानी अत्याधुनिक प्रविधि नेपाल भित्रिने भएको छ। नेपालको सन्दीपानी ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडिङले काठमाडौँमा आयोजन गरेको जापान टू नेपाल इनोभेट इन्टेग्रेट एण्ड इन्सपायर कार्यक्रममा जापानी कम्पनीहरूले झण्डै 80 करोड़ रूपियाँ भन्दा बढ़ीको प्रारम्भिक लगानी योजना सार्वजनिक गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
0: बहुउपयोगी हुने भएकाले चेपाङ समुदायले चिउरीलाई दुनु भैंसीको संज्ञा दिने गर्छन्। त्यसैकारण माइतीले चेलीलाई विवाहमा चिउरीको रूख दाइजो दिने अनौठो परम्परा चेपाङ समुदायमा छ। अहिले चेपाङ समुदायमा त्यही महत्वपूर्ण चिउरी भित्र्याउने सिजन चलिरहेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: नागरिकबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व रहेको संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको काम कार्यवाहीमा शीर्ष नेताहरूको रूचि कम देखिएको छ। प्रतिनिधि सभाको चालू दोस्रो अधिवेशनमा असार मसान्तसम्म दलहरूका संसदीय दलका नेताको उपस्थिति निकै कमजोर देखिएको खबर गोर्खापत्रमा छ।
0: नेपाल चीनको प्रमुख नाका तातोपानी पछिल्लो 10 दिनदेखि पूर्ण रूपमा अवरूद्ध छ। साउन 1 कोदारी क्षेत्रमा आएको पहिरो भाषिएपछि दुई देशबीचको सड़क सञ्जाल रोकिएको हो। सड़क अवरूद्ध भएपछि तातोपानी नाका मार्फत हुने आयात निर्यात ठप्प भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: आइतबार वीरगंजमा रहेको नारायणी लगायत सरकारी तथा निजी अस्पतालहरूको सम्पूर्ण उपचार सेवा ठप्प पारेर डाक्टरहरू हड़तालमा उत्रिएका छन्। नारायणी अस्पतालमा शनिबार भएको डाक्टरमाथि हातपात र तोड़फोड़को विरोधमा वीरगंजका सरकारी तथा निजी अस्पतालका डाक्टरहरू सम्पूर्ण उपचार सेवा ठप्प पारेर हड़तालमा उत्रिएका हुन्।
0: सरकारले गएको आर्थिक वर्ष 2082-83 गरेको बजार अनुगमनमा कानून मेचेर काम गर्ने व्यावसायिक फर्मको संख्या 88% देखिएको छ। अनुगमन गरिएका फर्म मध्ये 11.5% मात्र कानून अनुसार काम गर्दै आएको देखिएको हो।
1: वैदेशिक रोजगार क्षेत्रमा देखिएका नीतिगत झन्झट र सरकारको पछिल्लो रवैयालाई लिएर वैदेशिक रोजगार व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। व्यवसायीमाथि सरकारले बिना कारण धरपकड र अमानवीय व्यवहार गरेको भन्दै विरोध गरिरहेका उनीहरूले आफ्ना मुख्य मागहरू पूरा गर्न सरकारलाई 15 दिने अल्टिमेटम समेत दिएका छन्।
0: छरछिमेक
1: हेरेर मान्छे चिनिन्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर झरी, केही ठाउँमा बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह।
0: त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षामा गम्भीर लापरवाही, परीक्षामा मोबाइल निषेध तर व्हाट्सएप ग्रुपबाट बाहिरियो प्रश्नपत्र, अनुसन्धान चल्दै।
1: वैदेशिक शिक्षामा हुने खर्चले सेवा निर्यातको आमदानीमा धक्का, 1 वर्षमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात।
0: अत्यधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डडेलो फैलिँदै झण्डै 3.5 लाख विस्थापित, हजारौं अग्नि नियन्त्रक परिचालन।
1: र जिम्बावे संघको 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखलामा भारतको क्लीन स्वीप।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। नेपालमा पनि परीक्षाको प्रश्नपत्र आउट भएको प्रकरण, अनि भारतमा यही प्रकरणमा कक्रोच पार्टीको आन्दोलनपछि त्यहाँका शिक्षा मन्त्रीले राजीनामा दिनु परेको प्रसंगसँग यो कार्टुनलाई जोड़िएको छ। यहाँ नेपालका शिक्षा मन्त्री जस्तै देखिने मान्छे पत्रिका पढ़िरहेका छन्। पत्रिकामा लेखिएको छ, कक्रोच आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा। त्यही बेला मन्त्रीले आफ्नो खुट्टा नजिकै कक्रोच अर्थात साङ्लो देखेर झसङ्ग झस्किँदै खुट्टा उचालेका छन्। अनि नजिकै कुचो लगाउँदै गरेका अर्का मान्छे भन्दैछन्, हे मन्त्रीज्यू, नि जाबु साङ्ला छ नि, के साह्रो डराउनु भयो भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको

0: को गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू। 12 गते बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह।
1: पहिरोका कारण नागमा गमगढी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध, यात्रुलाई शास्ति।
0: देशभर मनसुनी प्रभाव, सुदूरपश्चिम लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना।
1: र काबा भलिबल च्याम्पियनशीपमा नेपाल बंगलादेशसँग पनि पराजित, सेमिफाइनल यात्रा कठिन।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। प्रदेश प्रमुख एकेराज जोशीले आउँदो 12 गते मंगलबार बेलुकी 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह गर्नुभएको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यलाई मुख्यमन्त्रीको दावी पेश गर्नका लागि आह्वान भएको हो। मुख्यमन्त्री यामलाल पण्डेलले दिएको राजीनामा स्वीकृत भएसँगै नयाँ सरकार गठनको प्रक्रिया बढ़ेको हो। प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री कणेले पदबाट राजीनामा दिनुभएको थियो। असार 32 गते नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेपाली कंग्रेसका 16 जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री कणेल विरूद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। कणेल पहिलो पटक 2080 साल चैत्र 27 गते नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनमा मुख्यमन्त्री बन्नुभएको थियो। झण्डै 4 महिनापछि केन्द्रीय समीकरण परिवर्तन भएपछि नेपाली कंग्रेसको समर्थनमा आधा आधा कार्यकाल भागभण्डा गरी दोस्रो पटक 2081 साल साउन 21 गते दोस्रो पटक विश्वासको मत लिएर मुख्यमन्त्री बन्नुभएको थियो। कर्णालीमा नेपाली कंग्रेस र नेकपा बीच गठबन्धन गर्ने तयारी गरिएको बेला केन्द्रमा नेकपा एमाले र नेकपा बीच गठबन्धन गर्ने सहमति भएको हो। दुई दलबीचको 3 बुधे सहमति अनुसार एमाले लुम्बिनी, कोशी र बागमती तथा नेकपाले कर्णाली र सुदूरपश्चिमसँग सरकारको नेतृत्व गर्ने सहमति भएको छ। मध्य प्रदेश र गण्डकी प्रदेशमा सरकार गठन गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग पनि समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ।
0: लगातारको वर्षापछि आएको पहिरोका कारण कर्णालीको नागमा गमगढ़ी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। मुगुको सायनाथ रारा नगरपालिका 8 स्थित झ्यारी खोलामा ठूलो पहिरो खसेपछि सड़क पूर्ण रूपमा बन्द भएको हो। छायानाथ रारा नगरपालिका वडा नम्बर 8 का रतन रावलले सड़क अवरूद्ध हुँदा गन्तव्यतर्फ जाँदै गरेका दर्जनौं गाड़ी र यात्रुहरू बीच बाटोमै अलपत्र परेको बताउनुभयो। पहिरो हटाउन प्रारम्भमा प्रयास गरिएको भए पनि ठूलो परिणाममा ढुंगा माटो खसेकाले समस्या भएको सड़क डिभिजन कार्यालयका सुपरभाइजर जग्गी मल्लले बताउनु भएको छ। मल्लले मौसमले साथ दिएमा सड़क सञ्चालनमा आउन अझै 2 देखि 3 दिन लाग्न सक्ने अनुमान गरिएको बताउनु भएको छ।
1: नेपालको संविधानले प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य, सुरक्षा, सहभागिता र संरक्षणको अधिकार सुनिश्चित गरेको छ। बालबालिका सम्बन्धी अधिकार 75 पनि बाल अधिकारको संरक्षणका लागि स्पष्ट कानूनी व्यवस्था गरेको छ। तर कानूनले सुनिश्चित गरेका अधिकार व्यवहारमा भने प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा कर्णालीका बालबालिकाले अहिले पनि थुप्रै चुनौती भोगिरहेका छन्। सुनौ यो रेडियो सामग्री।
2: बाल अधिकारको शुरूआत परिवारबाट हुन्छ। बालबालिकालाई कस्तो संस्कार र अधिकार दिने, सबैभन्दा पहिलो भूमिका परिवारकै हुन्छ। तर बाल अधिकारलाई व्यवहारमा लागू गर्न अभिभावकहरूले पनि विभिन्न चुनौती भोगिरहेका छन्। आर्थिक अवस्था, समयको अभाव र पछिल्लो समय डिजिटल उपकरणको बढ़दो प्रयोगले चुनौती थपिएको बताउनुहुन्छ सुर्खेत भेरीगंगाका अभिभावक राजेन्द्र शर्मा।
3: यी विभिन्न कारणहरू छन् जो सामाजिक सञ्जालहरूले गर्दा बालबालिकाहरूका लागि एउटा यो जो मानसिक जो लत बसेको छ त्यो लतका कारणले गर्दा बालबालिकाहरू चाहिँ निकै खसिसकेका छन् होइन। अभिभावकले एकदमै ध्यान दिनुपर्ने अवस्था आएको छ अहिले चाहिँ। अब सानो बच्चाहरूलाई उसलाई पढाइभन्दा पनि अझ महत्वपूर्ण त अहिले सामाजिक सञ्जाल नै नजिक ल्याउनुपर्छ भन्ने उसको झन् चाहना भएको छ कि जो एकदमै पीड़ा भएको छ। यो विषय चाहिँ एकदमै पीड़ा भएको छ।
2: बालबालिकाले आफ्नो अधिकांश समय बिताउने अर्को महत्वपूर्ण स्थान हो विद्यालय। विद्यालय बाल अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण थलो भए पनि अझै कतिपय बालबालिका विद्यालय छोड्न बाध्य हुने गरेका छन्। बाल सहभागिता र बालमैत्री सिकाई वातावरणको अवस्थामा सुधार हुँदै गएको बताउनुहुन्छ अमरज्योति माध्यमिक विद्यालय नेवारे सुर्खेतका प्रधानाध्यापक खगेन्द्र थापा।
4: बाल अधिकार अब अन्तर्राष्ट्रिय अधिकारको कुरा पनि रहेर बाल अधिकार चाहिँ प्राकृतिक न्यायको सिद्धान्तमा आधारित बच्चाहरूलाई बाल अधिकार भएर सुरक्षित भएन भने बच्चाहरूको पढाइ लेखाइ पनि प्रभावित हुन्छ र सहज ढंगले अगाडि जाँदैन भन्ने कुरामा हामी सचेत छौँ। त्यो विद्यमान ऐन कानून अन्तर्राष्ट्रिय अभिसन्धिहरूले पनि त्यही कुरा हामीले जानकारी गराउँछन्। त्यसैले अब हामी अमरज्योतिमा पनि त्यसको बारेमा हामी सचेत छौँ।
2: विद्यालयमा बाल क्लब गठन गरी बालबालिकाका लागि अतिरिक्त क्रियाकलापसँगै व्यवस्थापन समितिको बैठकहरूमा समेत सहभागिता बनाउने प्रयास भइरहेको बताउनुहुन्छ फेरि प्रधानाध्यापक थापा।
4: बाल अधिकार बाल क्लबहरू विभिन्न क्लबहरू गठन गर्ने त्यस कुरामा चाहिँ उनीहरूलाई सहभागिता गर्ने अरू क्लबहरू छ इको क्लबहरू छ अनि विद्यालय व्यवस्थापन समितिले आयोजना गरेका कार्यक्रमहरू छन् विद्यालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलापहरू छन् र स्वयं पाठ्यक्रमभित्र पनि बाल अधिकारको कुरा प्रशस्त लिएको छ। त्यसमा बच्चाहरूलाई शिक्षित गर्ने बच्चाहरूलाई सूचित गर्ने बच्चाहरूलाई पुनर्जागरण गराउने काममा चाहिँ हामी क्रियाशील भएर लाग्छौं।
2: पछिल्लो समय बालबालिकामा मानसिक स्वास्थ्यका समस्या डिजिटल लत र पारिवारिक तनावका कारण विभिन्न मनोसामाजिक असर देखिन थालेका छन्। बाल हिंसाका स्वरूप पनि परिवर्तन भइरहेका छन्। यसले बाल अधिकारमा कस्तो प्रभाव पारिरहेको छ त? बाल अधिकार कर्मी एवं सीसीआर कर्णाली प्रदेशका कार्यकारी निर्देशक टेक राजा आचार्य।
5: अब पछिल्लो चरणमा डिजिटल लत चाहिँ खास गरी स्क्रिन टाइम बालबालिकाहरूले बढी बिताएको भन्ने विभिन्न रिसर्चहरूले पाउँछ र हामी एउटा बाल अधिकारका लागि काम गर्ने हामी जस्तो नागरिक समाज संस्थाहरूको सञ्जालले यसको विरूद्धमा चाहिँ हामीले अभिभावक मेन कुरा चाहिँ अभिभावक सचेत हुन आवश्यक छ। जब अभिभावक सचेत हुनुहुन्छ तब मात्रै बालबालिकाहरूले अभिभावकसँग जब इन्टरेक्सन गर्न खोज्छन् अनि सल्लाह गर्छन् छलफल गर्छन् बालबालिका कुरा सुन्छन् बालबालिका कुरा सुन्ने कल्चर जब हुन्छ तब उनीहरूको त्यो स्क्रिन टाइम चाहिँ छुट्छ भन्ने हामीले मान्यता लिएका छौँ होइन।
2: बाल अधिकार सुनिश्चित गर्न स्थानीय सरकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। बाल संरक्षण कोष बालमैत्री स्थानीय शासन र बाल अधिकार सम्बन्धी कार्यक्रमहरू वीरेन्द्रनगर नगरपालिकाले कार्यान्वयन गरिरहेको जनाएको छ। वीरेन्द्रनगर नगरपालिका महिला तथा बालबालिका शाखाका अधिकृत एवं बाल मैत्री सम्पर्क व्यक्ति माधुरी शाही।
6: वीरेन्द्रनगर नगरपालिकाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 8 लाई चाहिँ सुर्खेत जिल्लाकै पहिलो बाल मैत्री स्थानीय शासन युक्त वडा पनि घोषणा गरिसकेका छौँ हामीले र अब चाहिँ हामी वडा नम्बर 7 लाई पनि घोषणा गर्ने तयारीमा छौँ अन्तिम चरणमा छौँ। केही सूचकहरू चाहिँ पूरा भइसकेको अवस्था छ केही सूचकमा चाहिँ काम गर्न बाँकी छ। बाल क्लबको क्षमता अभिवृद्धि सम्बन्धी पनि हामीले विभिन्न क्रियाकलापहरू सञ्चालन गरिरहेका छौँ। त्यस्तै वीरेन्द्रनगर नगरपालिकामा चाहिँ बाल कल्याण अधिकारीको पनि व्यवस्था गरिएको छ र बाल मैत्री सम्पर्क व्यक्ति पनि तोकिसकेको अवस्था छ।
2: बाल हिंसा बाल यौन दुर्व्यवहार बाल विवाह र साइबर अपराधका घटनाले पनि बाल अधिकारमाथि गम्भीर चुनौती थपिरहेको सरकारवालाहरू बताउँछन्। सुर्खेतको अवस्थाका बारेमा बताउँदै हुनुहुन्छ नेपाल प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र सुर्खेतका प्रमुख एवं प्रहरी निरीक्षक मीना शाही।
7: 13 वर्ष 14 वर्ष 18 वर्ष भन्दा मुनि बच्चा सहित हुन्छ कि हेर्नु 20 वर्ष पुगे पनि 5-6 वर्षको बच्चा सहित आउनु भएको हुन्छ कि यहाँ मलाई यस्तो घरेलु हिंसा भयो यो भयो भनेर अब उहाँहरूले त त्यति बेला त बाल विवाह गरेर अब अहिले त एज पुगिसकेर आउनु भएको छ त्यस्तो अवस्थाहरू पनि छ। त्यो भनेको बाल विवाहकै कारणले गर्दा उत्पन्न भएको इभन बहु विवाह चलेको छ नि हाम्रोमा केसमा पनि त्योमा पनि हुनुहुन्छ लगभग 3-4 वटा नै कस्तो हुनुहुन्छ भने सानो उमेरमा विवाह गर्नुभयो त्यस पछाडि बच्चा भयो अनि अब अहिले त उमेर पुगिसक्यो 22-23 वर्ष कति हुनुभयो त्यस पछाडि अनि श्रीमान अन्त अन्यत्रसँग विवाह गरेर बसेको त्यस्तो भएको त्यो अवस्थाहरू पनि छन् क्या। त्यही भएर त्यो चाहिँ एउटा लुप्त रूपमा बसेको छ जुन चाहिँ उजागर गरेको छैन।
2: बाल अधिकार सुनिश्चित गर्न कानून र नीति मात्र पर्याप्त हुँदैन परिवारको सचेतना विद्यालयको जिम्मेवारी स्थानीय सरकारको सक्रियता र समाजको सहयोग उत्तिकै आवश्यक छ। बालबालिकालाई सुरक्षित सम्मानित र अवसरयुक्त वातावरण उपलब्ध गराउनु हामी सबैको साझा दायित्व हो। खबरमा खबरहरूको सिलसिला जारी नै छ अहिलेलाई यो विश्राम।
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा
8: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आंख खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
9: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मुनपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056455।
10: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 0385244742, मोबाइल नम्बर 9858040913 र 9754769793। के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
11: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
11: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906993।
12: रेडियो भेरी FM।
10: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू, 12 गते साँझ 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह, पहिरोका कारण नागमा गमगढ़ी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध, यात्रुलाई शास्ति लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पहिलो ब्याचका 18 जना MBBS डाक्टर उत्तीर्ण गराएको छ। प्रतिष्ठानले पहिलो ब्याचका 20 जना मध्ये 18 जना MBBS उत्तीर्ण भएको जनाएको छ। कर्णाली प्रतिष्ठानका नवनियुक्त उपकुलपति डाक्टर सुलेमान मेनवाङ बेलले पहिलो ब्याच डाक्टर उत्पादन गर्न सक्षम हुनु कर्णाली र राज्यका लागि पनि खुशीको कुरा भएको बताउनुभयो। उहाँले हिमाली क्षेत्रको जुम्लामा स्थापित प्रतिष्ठानले अब देश विदेशलाई डाक्टरको जनशक्ति दिन पाउनु गौरवपूर्ण क्षण भएको पनि उल्लेख गर्नुभएको छ। यी MBBS डाक्टरले केही महिना जुम्लामा इन्टर्नशिप गर्ने भन्दै उहाँले अहिले जुम्लामा डाक्टर पढ्न भारतबाट पनि आउन थालेकाले सरकारसँग आगामी वर्षमा MBBS सीट थपका लागि माग गरिने बताउनुभयो। कर्णाली प्रतिष्ठानमा अब छैटौं ब्याच चलिरहेको छ। पहिलो ब्याचका
13: जना सहित दोस्रो र तेस्रोमा 30-30 जना, चौथो पाँचौं र छैटौं ब्याचमा 50 जनाका दरले हालसम्म 230 जना एमएबीएस अध्ययन गरिरहेका छन्। 2078 साल मंगिर 26 गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लामा एमबीबीएस कक्षाको औपचारिक उद्घाटन गर्नु भएको थियो।
0: कर्णाली प्रदेशमा नेपाली सेनाको पहिलो पेट्रोल स्टेशन सञ्चालनमा आएको छ। नेपाली सेना कल्याणकारी कोषको करिब 5 करोड़ लगानीमा सुर्खेतको वीरेन्द्रनगर 9 मंगलगढ़ीमा निर्माण गरिएको रिपु मर्दिनी पेट्रोल स्टेशन औपचारिक रूपमा सञ्चालनमा आएको हो। स्टेशनको उद्घाटन उत्तर पश्चिम प्रेतनाका प्रेतनापति उपराथी दिपेश जङ शाहले गर्नुभएको हो। नेपाली सेना कल्याणकारी कोषद्वारा सञ्चालित स्टेशनमा 48,000 लिटर पेट्रोल र 48,000 लिटर डिजल गरी कुल 96,000 लिटर इन्धन भण्डारण गर्ने क्षमता रहेको छ। स्टेशनबाट कर्णालीका उपभोक्तालाई गुणस्तरीय पेट्रोलियम पदार्थ सर्वसुलभ रूपमा उपलब्ध गराइने नेपाली सेनाले जनाएको छ। प्राकृतिक विपद, आपत्ति, अवरोध तथा अन्य प्रतिकूल परिस्थितिमा पनि प्रदेशमा पेट्रोलियम पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले स्टेशन स्थापना गरिएको प्रीतनापति शाहले बताउनु भएको छ।
13: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय तर्फको एमबीबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र शिक्षकले नै आउट गरेको खुलासा भएको छ। काठमाडौँमा दुईवटा कलेज पढ़ाउने कैलाली घर भएका शिक्षक सन्दीप सिंहले प्रश्नपत्र आउट गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पत्ता लगाएको छ। भक्तपुर बस्ने 33 वर्षीय शिक्षक सिंहलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ। गएको शुक्रबार एमबीबीएस पहिलो सेमेस्टरको एमजीटी 515 अर्गनाइजेशन बिहेभियर विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भएको केही मिनटमै व्हाट्सएप ग्रुपमा सार्वजनिक भएको थियो। एमबीबीएस पहिलो सेमेस्टरको अरू विषयका परीक्षा बाँकी नै रहेकाले ती परीक्षामा समेत गैर कानूनी क्रियाकलाप हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ। त्यस्ता कसुर गरेको पाइमा कानून बमोजिम कार्यवाही हुने सीआईबीले चेतावनी पनि दिएको छ। झण्डै 1023 जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संकाय डिनको कार्यालयले अनुसन्धान र कार्यवाहीका लागि शनिबार सीआईबीलाई पत्राचार गरेको थियो।
0: कैलालीको कैलाली गाउँपालिकामा सर्पले डसेर एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले कैलाली गाउँपालिका 5 जब्दहाबा निवासी 29 वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेको बेला सर्पले टोकेको जनाएको छ। सर्पदंशपछि उपचारका लागि उनलाई राति नै सेती प्रादेशिक अस्पताल धनगढ़ी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताउनुभयो। मृतकको शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।
13: विश्वमै दुर्लभ मानिने पाटेभाको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित पाँच राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कणेलले पाटेबाघ सहित अन्य वन्यजन्तु अवलोकनका लागि गत आर्थिक वर्ष 82-83 1466 जना पर्यटकले निकुञ्जको भ्रमण गरेको बताउनुभयो। आर्थिक वर्ष 81-82 620 जना पर्यटकले मात्र अवलोकन गरेकोमा गत आर्थिक वर्षमा यो संख्यामा 1.5 गुणा भन्दा बढ़ीले वृद्धि भएको कणेलले बताउनुभयो। यस्तै आर्थिक वर्ष 80-81 444 जना पर्यटक निकुञ्ज पुगेका थिए। पर्यटकको आगमन यसरी बढ़नु निकै सकारात्मक संकेत भएको र सरोकारवाला निकायले ध्यान दिएमा यो संख्या अझै बढ़ने उहाँको भनाइ छ। निकुञ्जको मध्यवर्ती क्षेत्रमा वनभोज लगायतका क्रियाकलापमा वार्षिक 50,000 भन्दा बढ़ी आन्तरिक पर्यटक पुग्ने गरे पनि वन्यजन्तुको वासस्थान रहेको मुख्य क्षेत्रमा पुगेर अवलोकन गर्नेको संख्या 1466 पुगेको हो।
0: भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई यो अर्को विश्राम। सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
14: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
15: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
14: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
15: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल, पीसीएल, एमसीएल लगायत सबै लिगा लिगामेन्टहरूको शल्यक्रिया सेवा,
14: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चर सम्मको उपचार तथा शल्यक्रियाको सेवा,
15: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
14: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके, सम्पर्क नम्बर 0185381150 र 0185351151।
15: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
8: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
8: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
9: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
8: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
8: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
9: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
9: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 98581960, 98481936 र 98488966।
16: सबैको मन सुने
12: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। देशका पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर झरी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनी र कोशी प्रदेशका थोरै ठाउँ तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो। आज दिउँसो र बेलुकी पख पनि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
13: खोलामा नुहाउने क्रममा डुबेर कैलालीको घोडागोडी नगरपालिका एक लोहरपुरका 12 वर्षीय टेकेन्द्र बोहराको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमल सुनाले दिउँसो 1 बजेतिर दोदा नदी दोदा खोलामा साथीहरूसँग नुहाउने क्रममा डुबेर बोहराको ज्यान गएको बताउनुभयो। साथीहरू 12 वर्षीय हरि बोहरा, 8 वर्षीय सुजन मौनी र 13 वर्षीय अनुष्का बोहरासँग खोलामा नुहाउनु गएका। बोहरा डुबेपछि साथीहरूले नै घरमा पुगेर उहाँका आमा पुष्पालाई खबर गरेका थिए। आमाले डुबेका छोरालाई खोलाबाट निकालेर उपचारका लागि घोडागोडी अस्पताल पुर्याए पनि उपचारकै क्रममा ज्यान गएको बताइएको छ।
0: रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुईजनाको शव फेला परेको छ। सुनछहरी गाउँपालिका एक सेरम स्थित दवाङ लेक मार्गमा गाई बाख्रा चलाउन गएका बेला पहिरोमा पुरिएका बेपत्ता भएका सुनचहरी गाउँपालिका एकका 51 वर्षीय असौजी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको शव हिजो फेला परेको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाले उनीहरूको शव परीक्षणका लागि रोल्पा अस्पताल लगिएको जनाएको छ।
13: भेरी खबरको अन्त्यमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भएपछि नेपालको सेमी फाइनल यात्रा निकै कठिन बनेको छ। नेपालले पहिलो सेट 25-18, तेस्रो सेट 25-21 जिते पनि बंगलादेशले दोस्रो सेट 25-19, चौथो सेट 25-23 र पाँचौं सेट 15-11 जित्दै नतिजा आफ्नो पक्षमा पार्यो। यसअघि नेपाल उद्घाटन खेलमा काजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा आज उज्बेकिस्तानसँग खेल्नेछ। सेमी फाइनलका लागि नेपालले यो खेल जित्नुका साथै अरू खेल पनि अनुकूल हुनुपर्ने अवस्था रहेको छ।
0: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
13: कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू। 12 बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह।
0: पहिरोका कारण नागमा गंगडी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध, यात्रुलाई शास्ति।
13: देशैभर मनसूनको प्रभाव, सुदूरपश्चिम लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना।
0: र काबा भलिबल च्याम्पियनमा नेपाल बंगलादेशसँग पनि पराजित, सेमी फाइनल यात्रा कठिन। हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
13: सूचना
17: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
13: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
17: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
18: रेडियो भेरी एफएम 98.6 MHz।
19: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
20: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
13: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
21: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
13: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
3: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली रेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
22: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
21: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी 3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
22: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
21: प्रोप राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
23: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त।
22: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
23: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
22: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
23: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
22: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथ रोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
21: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
24: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मालिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मालिके एज मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
22: बर्खा लाग्न शुरू भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
23: ए म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौ के चिन्ता माने।
25: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
24: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
25: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
24: सम्पर्क श्री सेग्रोवेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
25: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोवेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
16: सबैको मन सुने
5: रेडियो भेरी एफएम

0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाग्दा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, के गर्ने गर्ने भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्ने दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर
3: सुरजन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
3: लटिपिराक फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
4: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 एमबिपिएस सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
5: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
6: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
5: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
6: झाडा पखाला,
5: डाडिरा,
6: पोलियो,
5: कुपोषण,
6: एनिमिया,
5: मम्स,
6: दम,
5: टाइफाइड
6: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
5: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
6: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

जैनेपाल सत्य सेवा सुरक्षणामा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 8 मोडेल कलेज अगाडि मोटरसाइकल र स्कूटर ठोकिन जाँदा मोटरसाइकल चालक र स्कूटरमा पछाडि सवार घाइते भएका छन्। हिजो दिउँसो 1 बजेको समयमा दैलेखी चोकदेखि खजुरा तर्फ जाँदै गरेको कर्णाली प्रदेश 02002 P5236 नम्बरको मोटरसाइकल र सिन्ताली चोकदेखि हाइवे तर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001 P1601 नम्बरको स्कूटर एक आपसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालक अछाम तुर्माखाद गाउँपालिका 3 बस्ने वर्ष 38 लोकेन्द्र बहादुर विसी र स्कूटरमा पछाडि सवार सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 बस्ने वर्ष 5 रियाङ धिताल घाइते भएका हुन्। घाइतेको ट्रामा केयर खजुरा सुर्खेतमा उपचार भइरहेको छ। स्कूटर चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 बस्ने वर्ष 36 रामेश्वर दिताल भने सकुशल रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 67 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 67 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। एकाउन्न स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3741 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाका विभिन्न 51 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3741 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। जथाभावी सवारी साधन पार्किङ नगरौ। तीव्र गति र जिगज्याग गरी सवारी साधन नचलाउ। चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाउनुहोस्। जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता दिने गरौ। ठूलो आवाजमा संगीत बजाएर सवारी साधन नचलाउ। सवारी चाप र गति बढ़ी भएको स्थानबाट बाटो काट्ने नगरौं। ट्राफिक बत्ती संकेत र चिन्हहरूको पालना गरौं। हतार गरी सवारी साधन कहिले नचलाउ र हतारमा सडक पार समेत नगरौं। लेन अनुशासनको पालना गरौं। आफू बचाऊ र अरूलाई पनि बचाऊ। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला।
आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुनेछौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Radio.
1: Extreme energy drink.
2: स्कूल देखि कैंपस स्तर का पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायत का पाठ्य सामग्री
3: लोक सेवा आयोग का किताब
2: ऐन नियम कार्यालय विद्यालय तथा संस्था आवश्यक स्टेशनरी सामान तथा खेलकूद सामग्री का हामीलाई सम्झनु गुणस्तरीय शिक्षा का हामी प्रतिबद्ध छौं
4: सुपथ मूल्य सेवा का लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर विजयनगर छ बुद्ध पथ सुर्खेत सम्पर्क फोन नम्बर 083-521-1137
5: सूचना
6: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
5: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
6: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत

0: Patagonia.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग. शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ. झ्याल बाहिर धुलोले ढाक्छ. बत्ती फुल सबको लाइन काटिन्छ. सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ. शर्माजीले
1: Extreme energy drink.

0: ती केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो कम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर
2: सुरजन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
2: ल टिपी राख फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 9858-40913 र 9754-67993।
5: सूचना।
6: यही साउन 16 गते तेस्रो शनिबारको दिन
7: सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 9858-50-696।

0: किताब चर्चा पडकास्ट राजनैतिक विश्लेषक तथा किताबलाई असाध्यै माया गर्ने हरि शर्माले आफूले पढेका र मन परेका किताबका बारेमा मन्थन गर्ने थलो हो। यो 2020 मार्चमा शुरू भए पनि दुई अंकमै कोविडका कारणले बन्द भएको थियो। दुईवटा अंकमा आएको प्रतिक्रिया र किताब पढ्ने संस्कृति बढ़ोस् भन्ने उद्देश्य राखेर यो पडकास्ट श्रृंखला फेरि शुरू भएको छ। हरि शर्माले आफूले पढेका नयाँ पुराना किताब र पढेपछि मनमा लागेका कुरा यो पडकास्टमा साझा गर्नुहुन्छ। तपाईलाई किताब चर्चामा स्वागत छ। आजको चर्चा विन्सेन्ट बेभिन्सको इफ वी बर्न पुस्तकको चर्चा।
1: नमस्कार।

0: धेरै समयको अन्तरालपछि फेरि किताब चर्चा पोडकास्ट लिएर यहाँहरूसँग आएको छु। मेरा भाइ साथी मधु आचार्यको संयोजनमा म आगामी केही हप्ताहरू विभिन्न पुस्तकहरू कसैले मलाई पढ भनेर दिएको भन्दा पनि मलाई मन परेको अथवा मैले यहाँहरूसँग साझा गर्नुपर्ने मलाई लागेको, किनभने किताब पढ्नु भनेको स्वअध्ययनका निम्ति हो। अहिले मैले कुनै परीक्षाका निम्ति कुनै व्यवसायको निम्ति किताब पढिरहेको छैन, मैले आफ्नो आत्मानुभूतिको निम्ति आफ्नो आनन्दका निम्ति पढेको छु। तर पढ्दै गर्दा पनि के लाग्छ भने पढ्ने कसका लागि, आफ्नो लागि त हो। किताब पढिसकेपछि आफूलाई लागेका कुराहरू, त्यो किताबका विषयहरूलाई सबैका सामु पस्किन पाउँदा एक प्रकारको आनन्द हुन्छ। त्यसैले मैले चयन गर्ने पुस्तकहरू त्यो मैले आफै आफ्नो विचारमा आफूसँग उपलब्ध भएको किताबहरू, पढ्न मन लागेको किताबहरू मैले तपाईँहरूसँग चर्चा गर्नेछु। धेरै दिनदेखि सामाजिक आन्दोलन राजनीतिक आन्दोलनहरू किन हुन्छन्, कसरी हुन्छन्, यसको पृष्ठभूमि के हो भन्ने विषयले जहिले पनि छोइरहन्थ्यो। व्यक्तिगत रूपमा म एउटा यस्तो समयको उपज हुँ जो गएको 40 वर्षदेखि अनवरत रूपमा नेपालमा 10 वर्षमा हुने आन्दोलनले परिभाषित गरेको मेरो जीवन, मेरो सामाजिक काम कारवाहीहरूलाई त्यसले लक्षित गरेको छ। विद्यार्थी आन्दोलनबाट सुरु हुँदै 62-63 को आन्दोलनमा जबसम्म आइपुगे, आन्दोलन के हो र यसले कसरी हाम्रो समाजलाई दिशानिर्देश गर्दछ या गर्दैन, आन्दोलन र राजनीतिक परिवर्तनको कस्तो सम्बन्ध हुन्छ भन्ने जिज्ञासा सधैँभरि रहिरहन्थ्यो। त्यही आधारमा अहिले भर्खरै 2023 छापिएको इफ वी बर्न बाई भिन्सेन्ट बेभिन्स, भिन्सेन्ट बेभिन्स चाहिँ अमेरिकन पत्रकार हुन् जो अहिले ब्राजिलमा बस्छन् र धेरै वर्षदेखि यो आन्दोलनलाई पछ्याइरहेका छन्। विशेष त यो इफ वी बर्न भन्ने जुन टाइटल छ, यदि हामी जल्यौं भने, यो हङकङको अम्ब्रेला मुभमेन्ट जो एकदम फेमस भएको थियो, चाइनाले जब हङकङमा एउटा सेक्युरिटी सम्बन्धी लजहरू लागू गर्न थाल्यो, सारा आइल्यान्ड चाहिँ एकजुट भएर त्यसको प्रतिरोधमा जुटेको थियो, यंग मान्छेहरू बेसिकली जसलाई हामी अम्ब्रेला मुभमेन्ट भनेर चिन्छौं। हङकङ भन्ने बित्तिकै मलाई इन्ट्रेस्ट किन छ भने म हङकङमा पढे लेखेको र हुर्केको, मेरो परिवेश त्यहाँको पनि छ। त्यो हङकङको आन्दोलनमा चाहिँ एउटा नारा लागेको थियो कि अरूलाई जलाउनलाई हामी पनि जल्नुपर्छ, हामी जल्दा अरूलाई पनि जलाउँछौ भन्ने किसिमले थियो, किनभने आन्दोलनमा होमिने टाइटलबाट चाहिँ गरेको। भिन्सेन्ट बेभिन्सले 20 देश र 250 भन्दा बढ़ी प्रतिरोधका आन्दोलनहरू, रेजिस्टेन्स या विरोध आन्दोलनहरूमा भाग लिने एक्टिभिस्टहरूलाई, लिडर्सहरूलाई, थिङ्कर्सहरूलाई भेटेर चाहिँ कुरा गरेका छन् र करिब करिब 20 देशमा। यो ठूलो एउटा एथनोग्राफिक वर्क छ। एउटा जर्नलिस्टले, उनले आफूले भन्छन् किताबकै शुरूमा कि म हिस्टोरियन होइन, एउटा जर्नलिस्ट हुँ, म धेरै वर्ष ब्राजिलमा रिपोर्टिङ गरे, तर के हो भने जब म ब्राजिलमा रिपोर्ट गर्दै थिएँ, ब्राजिलमा यस्तै सहर केन्द्रित एउटा आन्दोलन भयो, त्यो आन्दोलनलाई रिपोर्टिङ गर्ने सन्दर्भमा मलाई इच्छा लाग्यो कि यो आन्दोलनहरू किन हुन्छ, कसरी हुन्छ, कसरी अगाडि बढ्छ। एउटा बडा अनौठो संयोग छ यो पुस्तकको। त्यो के हो भने 2010 आसपासमा जब ट्युनिसियामा एउटा सब्जी तरकारी बेच्ने भेन्डरलाई एउटा पुलिसले धक्का दिन्छ, त्यसपछि आन्दोलनको झिल्का भएर ट्युनिसियामा ठूलो परिवर्तन हुन्छ, त्यसपछि हामीले इजिप्टमा हामी आन्दोलन भएको देख्छौ। र यो पुस्तकले 2010 2020 10 वर्षमा भएका प्रमुख विरोधका आन्दोलनहरूलाई, प्रोटेस्ट मुभमेन्टहरूलाई विवेचना गर्ने, यो के का लागि थियो, कसरी थियो। तर महत्वपूर्ण उनले के भन्छन् भने, कि बडा इन्ट्रेस्टिङ छ, एक दशकसम्म यसलाई आन्दोलनको दशक पनि भन्न सकिन्छ, किनभने दसवटा मुलुक भन्नाले चाहिँ तपाईँको ट्युनेसियाबाट सुरु भएको उनले यसमा देखाउँछन्। त्योभन्दा अगाडि पनि आन्दोलन थियो, तर एउटा कट अफ मार्क चाहिँ ट्युनेसिया छ। इजिप्ट, बहरेन, यमन, टर्की, ब्राजिल, युक्रेन, हङकङ, साउथ कोरिया, चिले भन्दा यसको जियोग्राफिकल स्कोप पनि ठूलो छ। तर इन्ट्रेस्टिङ के छ भने प्रश्न उठ्छ, तर त्यसको उत्तरमा उनी जाँदैनन् कि किन 2010 दशक जो 20 आइपुग्छ, 10 वर्ष मा यत्रो ठाउँहरूमा, विभिन्न ठाउँहरूमा आन्दोलनहरू भए, प्रतिरोधहरू भए, शहरमा ठूला ठूला मोबिलाइजेसन भए, लाखौं मान्छे सड़कमा उत्रे, केही अपेक्षाका साथमा, केही मागहरूका साथमा मान्छेहरू आएका थिए होलान्, ती मागहरू पूरा भए भएनन्, आफ्नो ठाउँमा छ। तर उनी प्रश्न किन गर्छन् भने यी सबै ठूला आन्दोलनहरू किन क्रान्तिमा परिवर्तन हुँदैन, फण्डामेन्टल पोलिटिकल एण्ड सोसियल स्ट्रक्चरमा किन परिवर्तन भएन, हालाकि त्योभन्दा अगाडि भएका 60s पनि, 1968 पनि संसारभरि विद्यार्थी आन्दोलन भएको थियो, पेरिसबाट शुरू भएर त्यो न्यू लेफ्ट मुभमेन्ट थियो 1968 त्यो हुँदाखेरि अमेरिकामा भियतनाम वार बारेमा थियो, हाम्रो नेपालमा पनि 32-33 सालतिर हामीले त्यो किसिमको आन्दोलनहरू देखिराखेका छौं। भने एउटा त के हो भने आन्दोलन एउटा कन्टिजियस, कहीँ भयो भने मान्छेले न्यूजबाट सुनेर हुन्छ, अनुभवबाट गरेर हुन्छ, फेरि मान्छे उत्तेजित हुने अथवा उद्वेगमा आउने, त्यस विषयमा चर्चा परिचर्चा गर्ने हामीले संसारभरि देखेका छौँ। एउटा फैलिने जस्तो भने महामारी फैले जस्तो, डढेलो लागे जस्तो, कुनै एक ठाउँमा आन्दोलन शुरू भयो भने होइन त्यहाँ त भएछ ल यहाँ के हो भन्ने किसिमले मान्छेहरू जुर मनाउन थाल्छन्। तर यो एक दशकमा 2010-2020 राखेर उनले एकदम जुन इन्टेन्सिभ रूपमा के अपेक्षा गरेका थियौ, के भयो, आन्दोलन कसरी सञ्चालन भयो भन्ने विषयमा यसले फ्युचरको आन्दोलनलाई पनि अध्ययन गर्ने मान्छेहरूलाई देखाउँछ। जहाँसम्म मलाई किन यो पुस्तक पढ्न मन लाग्यो भने कि मैले बेला बेलामा भन्ने पनि गरेका छु कि नेपालमा हरेक 10 वर्षमा आन्दोलन हुने गरेको थियो, होइन 7-17 सालमा जब राजाले कु गए एक किसिमको आन्दोलन नै थियो त्यहाँ पनि, त्यसपछि 28 सालको विद्यार्थी आन्दोलन, त्यसपछि 35-36 लगभग 10 वर्ष, 35-36 46 साल, हरेक 10 वर्षमा नेपालमा डेसिनियल मुभमेन्ट हुन्छ भन्ने मलाई लाग्थ्यो। तर अहिले जब 62-63 पछि खासै त्यस्तो आन्दोलन हामीले देखिराखेका छैनौं। त्यसले गर्दा यो आन्दोलनले बृहत्तर सामाजिक परिवर्तन लिएर आउँछ कि आउँदैन, यसको पछाडि यसले के सोचेको हुन्छ, र यो जुन 2010 दशकमा भएको, 2010 दशकमा भएको आन्दोलन चाहिँ अघिल्लो समयका आन्दोलनहरूभन्दा के फरक हुन्, म्याग्निच्युड एकदम ठूलो देखियो। र लेखक के भन्छन् भने यो आन्दोलनको विशेषता के थियो भने यो लिडरलेस मुभमेन्टहरू थिए कि कुनै एउटा झिल्को कारण त्यो निस्किने, र धेरै जसो आन्दोलनहरू सहरमा थिए। एउटा चाहिँ होरिजन्टल भन्छन् उनले कि सबै बराबर हुने लिडरलेस किसिमको आन्दोलन यो थियो, त्यसले गर्दा यिनीहरूको प्रकृति लगभग एउटै किसिमको देखिन्छ। यो किताबमा अमेरिकाको अकुपाई मुभमेन्टको बारेमा त्यति कुरा गरेको छैन, र तर युरोपका केही मुभमेन्ट, ग्रीस, स्पेनमा र इन्डोनेसियामा भएका मुभमेन्टहरूलाई उसले लाग्छन् एउटा लार्ज मास स्केलमा ग्लोबल एटेन्सन ड्र गर्ने खालको मुभमेन्ट। र यसले हामीलाई यो 10 वर्ष त बडा अनौठो रहेछ त है, 2010 सुरु भएर पेन्डेमिक आउँदासम्म मुभमेन्ट चलेको देखिन्छ, र पेन्डेमिकले चाहिँ फेरि होइन इण्डियामा हेर्यो भने सीए आन्दोलन, जो चाहिँ सिटिजनसिपको आन्दोलन थियो, शाहिनबागको आन्दोलन थियो, त्यसपछि चाहिँ त्यो पेन्डेमिक सुरु भयो, त्यो बन्द भयो, र अधिकांश यी आन्दोलनहरू चाहिँ 20s आएर किन रोकियो भन्ने देखिन्छ भने पेन्डेमिक देखिन्छ। तर पनि त्यसको झिल्को के छ, र त्यसको अहिले उसले यसरी भित्रबाट स्टडी गर्दै लिएर जाँदाखेरि यो किताबलाई मैले के देखेँ भने लास्ट डिकेडमा भएको चाहिँ यो अघिल्लो दशकमा भएको आन्दोलनहरूको एउटा पोस्टमार्टम हो, होइन एक किसिमको के भएको थियो भन्ने हो, र फ्युचरमा भोलि हुन सक्ने आन्दोलनहरूको सम्भावनाका बारेमा पनि यसले हामीलाई बुझ्नलाई मद्दत गर्दछ। तर यसले के देखाउँछ भने कि आन्दोलनहरूलाई हेर्दाखेरि केले झिल्को लिएर आउँछ, र कस्तो किसिमको चाहिँ एक्सप्लोजन भएर, कस्तो किसिमको स्थितिमा पुगेर चाहिँ यो एन्ड गर्छ. नट अल मुभमेन्ट डाई और कम्प्लिट इन अ ह्याप्पी एन्डिङ. जेनरली यो गएको दशकको मुभमेन्टहरू चाहिँ ले हामीलाई मुभमेन्ट अल्सो क्यान फेल. जब मुभमेन्ट भइरहेको हुन्छ, जब आन्दोलनहरू भइरहेका हुन्छन्, मान्छेहरू सड़कमा हुन्छन्, प्रतिरोध हुन्छ, पेपरले क्यारी गर्छ, इन्टरनेशनल रिपोर्टर्सहरू आउँछन्, सरकारमा भएका मान्छेहरू विचलित हुन्छन्, तर एन्डमा के देखिरहेछ भने मुभमेन्ट क्यान अल्सो बी फेल्ड. अब आउने आन्दोलन सामाजिक अथवा राजनैतिक यो किसिमको एक्सप्लोजिभ आन्दोलनहरू फेल नहुनको लागि के गर्नुपर्छ भन्ने कुरा पनि यो किताबले गर्दैन, तर त्यसले पोइन्टर्सहरू देखाउँछ. र यो अर्को महत्वपूर्ण मलाई यो किताबमा हेर्दाखेरि के देख्छ भने कि अमेरिकन मार्क्सिस्ट लिटरेचरमा चाहिँ प्रोफेसनल रिभोल्युसनरीको कुरा गर्छ, अथवा सोच्नुपर्ने कि आन्दोलनमा साधन स्रोत कसरी जम्मा हुन्छ, यसलाई कसरी फ्रेमिङ गर्न सकिन्छ, यसलाई अगाडि बढेको स्ट्राटेजीहरूको बारेमा सोच्न सकिन्छ. मान्छे जो सहयोगका लागि स्ट्रीटमा आएका हुन्छन् अथवा सड़कमा आएका हुन्छन् अथवा घर बाहिर निस्केका हुन्छन्, सड़कै मात्रै नभनौ घर बाहिर निस्केका हुन्छन्, उनीहरूले यो सबै कुरा सोचिरहेको हुँदैन. त्यही भएर लेलिनिस्ट एप्रोच टु सोशल मोबिलाइजेसन चाहिँ के भन्छ भन्दाखेरि प्रोफेसनल रिभोल्युसनरी हुनुपर्छ भन्छ. यो प्रोफेसनल रिभोल्युसनरी चाहिँ मार्क्सिस्ट टर्म हो, त्यसबाट आएको हुनुपर्छ भन्छ होइन. तर गएको यो दशकको मुभमेन्टमा देवर नो प्रोफेसनल रिभोल्युसनरी, देवर कमन पिपल, देवर युथ, यङ पिपल केम आउट अफ द एन्टी पोलिटिक्स क्लाइमेट, जो गैर राजनीतिक क्लाइमेट जुन एक दशक अगाडिबाट आएको छ ग्लोबलाइजेशनको फेल्डको कारणले, जसलाई ब्युटिफुली क्याप्चर गरेका छन् पंकज मिश्रले एज अफ एंगरमा. मान्छेमा कहाँबाट एंगर आउँछ र त्यो एंगरकोलाई कसरी भेन्ट आउट गर्छन् भन्ने कुरा चाहिँ हिजो जस्तो संगठित रूपमा छैन, र हरेक मान्छे चाहिँ ग्लोबलाइजेशनको कारणले, मीडियाको चाहिँ पेनेट्रेशनका कारणले, नलेजको डिफ्युजनका कारणले, हरेकले आफ्नो किसिमबाट त्यो स्ट्रक्चरलाई, त्यो संरचनालाई, त्यो परिवर्तनलाई पढ़िरहेको हुन्छ, र उनले नित्सेको एउटा कन्सेप्ट छ रिसेन्टिमेन्ट, त्यसलाई प्रयोग गरेर त्यसलाई एक्सप्लेन गर्न खोज्छ. सो एज अफ एंगर र यो किताबलाई मैले सँगसँगै पढ्दाखेरि के देख्छु भने मान्छे किन होमिन्छ होइन, के खोजिरहेको छ मान्छेले भन्दाखेरि सबभन्दा ठूलो कुरो डिग्निटीको क्वेश्चन देखिन्छ, उसको आत्मसम्मानको प्रश्न देखिन्छ. र यो आत्मसम्मानको प्रश्नलाई प्रणव वर्धन भन्ने अर्को लेखकले एज अफ इनसेक्युरिटीसँग गर्छ. पहिला पहिलाको आन्दोलनहरू इनइक्वालिटीबाट हुन्थ्यो भने अब चाहिँ फियर अफ लुजिङबाट भएको छ भन्छ. यो आन्दोलन यो किताबमा त्यो कुरा त आउँदैन, तर के छ भने मैले पुस्तकलाई कम्पेरिटिभली रिडिङहरू के दिन्छ त मलाई यो किताबले भने हेर्दाखेरि, यो किताबले चाहिँ मेनली मलाई दियो यो दस वर्षको चाहिँ डिटेल इथ्नोग्राफी दियो, तर सामाजिक आन्दोलन राजनीतिक आन्दोलनको एउटा विद्यार्थीको हैसियतले मलाई के दियो भने कि मान्छे किन रिभोल्ट गर्छ भन्ने प्रश्नमा चाहिँ यो किताबले मेन कुरा हामीलाई दिएको चाहिँ डिग्निटीको लागि मान्छे लड्छ भन्ने कुरा दिन्छ. र अर्को कुरा छ भने प्रश्न उठ्छ यो ट्युनिसियासँग, इजिप्टसँग, सबै ठाउँमा यी चाहिँ आन्दोलनहरू एकै खालका हुन् भनेर तपाईँले कसरी भन्नुभयो भनेर मलाई भन्नुभयो, र मैले पनि प्रश्न यो के खालको हो, कसरी यो राइटरले कसरी भन्यो भन्ने, अथवा यो पुस्तकको लेखकले कसरी भन्यो भने, एकजना अमेरिकामा बित्नुभयो, मिसिगन युनिभर्सिटीबाट शुरू गर्नुभएको थियो, पछि कोलम्बियामा जानुभयो, चार्ल्स टिली भन्ने पोलिटिकल साइन्टिस्ट हुनुहुन्थ्यो, जसले फ्रेन्च रिभोल्युसनदेखि लिएर विभिन्न सामाजिक क्रान्तिकारी बारेमा अध्ययन गर्नुभएको थियो. उहाँको एउटा कन्सेप्ट छ, त्यो कन्सेप्टको वरिपरि यो किताब घुमेको छ. त्यो भनेको चाहिँ के हो भने रेपोर्टियर अफ कन्टेन्सन भन्छ. जस्तो कुनै सिंगरले गीत गायो भने एउटा त मेलोडी सुनेर हामी त्यसको चाहिँ स्वर सुनेर चाहिँ गीत राम्रो भन्छौं, तर पारखीहरूले त्यसलाई कसरी चिन्छन् भने यो कुन रागले बाँधिएको छ भन्ने हुन्छ. रागको आधारमा संसारभरि कुनै पनि ठाउँमा कसैले पनि गीत गायो भने, यदि त्यो पूर्वीय परम्पराको गीत छ भने रागबाट त्यो बुझिन्छ, वेस्टमा पनि सिम्फनीको आधारमा त्यसलाई बुझ्न सकिन्छ, विन इन्स्ट्रुमेन्ट हो कि के इन्स्ट्रुमेन्ट हो भनेको. म्युजिक प्रोड्युस गर्नको निम्ति तीन चार वटा मीडियम बाहेक अरु छैन, विन्ड इन्स्ट्रुमेन्ट छ, त्यसपछि तपाईँको बीट इन्स्ट्रुमेन्ट छ होइन, त्यस्तै गरेर स्ट्रिङ इन्स्ट्रुमेन्टहरू छ भन्दाखेरि मान्छेले पत्ता लगाउँछ म्युजिकको पारखीले यो यो चीज प्रयोग गरेको छ भन्छ। यसकारण आन्दोलनमा पनि हामीसँग के छ भने कि त्यस्तो किसिमको एउटा रिपोजिटरी छ, त्यस्तो किसिमको संग्रह छ, त्यो संग्रहहरूबाट आन्दोलनलाई हामीले बुझ्न सक्छौं। त्यो भनेको के हो भने फर इक्जाम्पल धरना छ, धरना भन्ने चाहिँ गान्धीको सत्याग्रहबाट आएको हो, मान्छे केही नबोलिकन बसेको छ र सरकारको अथोरिटीलाई अथवा त्यो त्यो त्यहाँको चाहिँ अथोरिटीलाई उसले प्रतिकार गरिरहेको छ भने हामी त्यसलाई धरना भन्छौँ, बसिरहेछ। जस्तो फर इक्जाम्पल संसारभरि अब कलर ब्ल्याक आफैमा नराम्रो त होइन, तर कालो पट्टी बान्नु मुखमा बान्नुलाई त हामी के बुझ्छौँ भने प्रतिरोध बुझ्छौँ त होइन। कालो बानी बान्ने बित्तिकै हामी के बुझ्छौँ भने होटेलमा गएको छौँ, एउटा बेराले चाहिँ अथवा त्यहाँ काम गर्ने वेटरले आफ्नो आममा अथवा आफ्नो हातको पाखुरामा कालो पट्टी बाँधेको छ भने हामी जतिको मान्छेले के बुझ्छौँ भने ए तपाईँहरू के कोमा विरोध गरिरहनु भएको छ भन्छ। एभाइलेबल विरोध गर्ने प्रतिरोध गर्ने आन्दोलनका चाहिँ जुन सिम्बल्सहरू छन् मेथड्सहरू छन् अब हामीसँग त्यसको रिपोजिटरी छ होइन। मार्च गर्दाखेरि प्रोटेस्ट सङहरू गाइन्छ, गीतको म्युजिकबाट संगीतबाट नै हामी थाहा पाउँछौँ कि उनीहरू प्रतिरोधमा छन्। नाराहरू त्यस्तै किसिमले संसारभरि एकै किसिमको नाराहरू हुन्छ। जस्तो फर इक्जाम्पल राइटरले के भन्छन् भने ब्राजिलमा आन्दोलन थियो बसको भाडाको निम्ति, त्यही बेलामा चाहिँ एड्रोगानको विरूद्धमा गेन्जी पार्कमा टर्कीमा चाहिँ आन्दोलन हुन्छ, के भन्छ भने ब्राजिलको ड्रीम टर्कीमा रियलाइज हुन्छ भन्छ मान्छेले, नागरिक अधिकारको सन्दर्भको कुराले। यसरी ग्लोबलाइज वर्ल्डमा हामीसँग चाहिँ यस्तो अभाइलेबल रिसोर्सेसहरू छ, कल्चरल फ्रेमिङहरू छ अथवा कल्चरल गर्ने तौर तरिकाहरू छ, कहीँ हामीले कोही मान्छे भूखहडताल बस्यो भने हामी के भन्छौँ भने त्यो मान्छे प्रतिरोधमा छ भनेर बुझ्छौँ, त्यो मेथड छ। त्यसलाई उनले त्यो रेपोटियर अफ कन्टेन्सन भनेको चाहिँ जुन संग्रह छ कि कन्टेन्सन प्रतिरोध गर्ने जुन विधिका बारेमा विचारका बारेमा जुन संग्रह छ त्यो संसारमा अध्ययनका मार्फत अनुभवका मार्फत सबै ठाउँमा एकै किसिमले मान्छेलाई प्राप्त भएको छ। अब कल्चरल डिफरेन्समा सांस्कृतिक परिवेशमा त्यो प्रयोगका विधिहरू आफ्नो आफ्नो किसिमका होलान्, तर अन्त्यमा तिनीहरू एउटै छन् र यिनीहरू ग्लोबल प्रोटेस्ट मुभमेन्ट वेभमा आयो भनेर भन्न सक्ने एनालिसिस गर्न सकिन्छ भन्छ। अर्को कुरा के छ भने यी आन्दोलनहरू चाहिँ प्रतिष्ठाको निम्ति आत्मसम्मानको निम्ति हो भने आत्मसम्मान भनेको एउटा धेरै इन्डिभिजुअलिस्टिक नोसन होइन। जस्तो ट्युनेसियामा त्यो फलफुल बेच्ने मान्छेलाई पुलिसले चाहिँ केही गर्यो भन्ने बित्तिकै त्यहाँबाट एउटा सुरु भयो, तर आत्मसम्मानलाई एकअर्काको प्रति पुगेको ठेसलाई बुझ्न सक्ने किसिमको जुन कथ्य जुन बन्छ त्यसले के गर्छ भने आन्दोलनको पर्पोज र गोललाई पनि, त्यही भएर हरेक आन्दोलनको आफ्नो प्रपोज र गोल हुन्छ, तर त्यो गोलहरू के छ भने यत्रो माइक्रो लेभलमा क्रिएट हुन्छ कि त्यो एम्प्लिफाई भएर चाहिँ एक्सप्लोजनको लेभलमा जाँदाखेरि जस्तो त हामीले केही फोहोरहरू जलायौं भने आगो बाल्दै बाल्दै जाँदाखेरि डङ्ग डङ्ग गरेर आवाज आउँछ र त्यसले एक किसिम त्यो कहाँबाट आउँछ भने भित्र हावा भ्याकुम क्रिएट हुन्छ। त्यही भएर आन्दोलनले पनि भ्याकुम क्रिएट गर्छ र त्यो भ्याकुम क्रिएट गर्ने बेलामा पोलिटिकल फोर्सेसहरू भित्र पस्छन् भन्छ, त्यसले गर्दा टेलोलोजी क्रिएट हुनुपर्छ भन्छ। त्यही भएर यो किताबले मलाई मन परेको चाहिँ एउटा कन्सेप्ट के छ भने कि यसले प्रोटेस्टहरूलाई यो राजनीतिक प्रतिरोधका सामाजिक प्रतिरोधका आन्दोलनहरूलाई यसले एक्सप्लोजनको रूपमा हेरेको छ। देयर एबिलिटी टु क्रिएट एन एपरेन्टली पोलिटिकल भ्याकुम इन एन अ सर्ट अर्डर, सानो समयमा एउटा ठूलो पोलिटिकल क्वेसन राजनीतिक प्रश्नहरू त्यसले गर्छ। त्यही भएर चाहे त्यो हङकङको आन्दोलन होस्, चाहे बहरेनको आन्दोलन होस्, चाहे विभिन्न ठाउँको आन्दोलनहरू होस्, यसले त्यो किसिमको सिर्जना गर्दछ। र यो दसवटा जुन आन्दोलनको उनले अध्ययन गरेछन्, सातवटा आन्दोलनहरू चाहिँ केही न केही लेभलको चाहिँ भइरहेको परिस्थितिभन्दा झन बिग्रिँदो परिस्थितिमा गएर टुङ्गेको देखिन्छ। त्यो भन्नु खोजेको अर्थ के भने समाज अति बढी चाहिँ तपाईँको कन्जर्भेटिभ हार्ड संकुचित हुँदै जाने त्यस्तो देखिन्छ। तीनवटामा चाहिँ सक्सेस देखिन्छ, जस्तो साउथ कोरियाको क्यान्डल लाइट मुभमेन्ट यसमा डिस्कसन गरिएको छ, त्यसले चाहिँ केही कुरो दियो, सामाजिक परिस्थितिलाई खुकुलो बनायो। अब युक्रेनको युरो मैदानले पनि एक किसिमको स्वतन्त्रताको पक्षमा मान्छेलाई उभायो, सरकारै पनि परिवर्तन भयो, तर लङ रनमा गएर जेलेन्स्की जो युरो मैदानको प्रडक्ट थिए अहिले चाहिँ जियो पोलिटिक्सको कारणबाट गरे। चिलेमा पनि कन्स्टिट्युसनल रिफर्म्सहरू आफ्नो किसिमले भएको देखिन्छ। अनि लेसन के देखिन्छ भने यो रिभोल्युसन्सहरूकोमा चाहिँ हामीले जहिले पनि आन्दोलनहरू सक्सेस मात्रै हुन्छ भन्ने देखिन्छ, तर आन्दोलन फेल पनि हुन सक्छ भन्ने कुरा चाहिँ एउटा पेसिमिस्टिक नोट जस्तो लाग्न सक्छ यो पढ्दाखेरि। क्वेसन के छ भने यो किताबको कि वाइ नट, इङ्ग्लिसमा भन्छु त्यसलाई नेपालीमा भन्छु, वाइ नट अल दिज बिग मोबिलाइजेसन लिड टु अ रिभोल्युसन, टोटल स्ट्रक्चरल चेन्जमा समाजको राजनीतिको संरचनाको परिवर्तन किन गर्न सक्दैन भन्दाखेरि हामीहरू भिन्दै किसिमको समयमा पोस्ट मोडर्न समयमा बसिरहेछौं जहाँ इन्फाइनाइट पोसिबिलिटिजहरू छ कि एउटै किसिमको आउटकममा हामीहरू पुग्न सक्दैनौ। त्यही भएर यो किताब पढ्दाखेरि एक थरी मान्छेहरूलाई चाहिँ पुरानो 20th century अर्लियर 20th century सोसियल मुभमेन्ट लिटरेचरहरूले मुभमेन्टहरू सक्सेस भएको रिभोल्युसन भएको देखाउँछ भने अहिले हाम्रो समयको आन्दोलनहरू चाहिँ सोचे अनुरूपको परिवर्तन नभयो। अब यो सोचे भन्नाले कसले सोचेको, यो मुभमेन्टमा लाग्ने मान्छेहरू लाखौं मान्छेहरू लागेको छन्, कुनै स्ट्रक्चर पोलिटिकल फर्मेसन अथवा सोसल फर्मेसनबाट यो मानिसहरू सड़कमा उत्रेका छैनन्। हरेकले परिस्थितिलाई पढ्न सक्ने आधारमा उनीहरू सड़कमा भोलिन्टरली नै आएका छन्। त्यसले गर्दाखेरि लिडरलेस मुभमेन्ट हामीले जुन यदा कदा सुन्छौं, हालाकि संरचनाका कारण, नेतृत्वका कारण, संगठनको सागुडो दृष्टि र चाहिँ प्रतिनिधित्वका कारण आन्दोलनहरू चाहिँ साँगुरिँदै गयो, केही सानो वर्गलाई मात्रै यसले समेट्यो भन्ने सन्दर्भमा यदि यी लार्ज स्केल मुभमेन्ट्सहरू आएका हुन् भने यिनीहरू पनि अल्टिमेटली त्यही जिलेमाबाट कि मुभमेन्टमा को चाहिन्छ, कसले गर्न सक्छ भन्ने किसिमबाट आउँछ। र भविष्यको बारेमा कुरा गर्दाखेरि अर्गनाइजेसन इम्पोर्टेन्ट छ यसले बताउँछ, तर रिप्रेजेन्टेसन पनि इम्पोर्टेन्ट छ। अर्गनाइजेसन कति प्रतिनिधित्वमूलक छ र कसले त्यसमा प्रतिनिधित्व गरेका छन् भन्ने देखिन जरूरी छ। तर प्रतिनिधित्वको प्रश्नले चाहिँ नम्बरमा प्रतिनिधित्व खोज्ने एउटा कुरा हो, कति मान्छे त्यसमा छन् भन्ने, अर्को विषयको प्रतिनिधित्व भइराखेको छ कि छैन भन्ने पनि हामीले हेर्नुपर्ने हुन्छ। र यो एउटा भर्खरै छापियो, यो किताब राम्रो एथनोग्राफिक छ, तर मैले खड्केको कुरा के देखेँ भने अहिले हामीले फेसबुकदेखि ट्विटरदेखि डिजिटल स्पेसको प्रयोग भयो। उनले के भन्छन् भने मोबिलाइजेसनमा डिजिटल स्पेसको एकदम ठूलो, डिजिटल प्रविधिको एकदम प्रयोग भएको देख्छन्, तर आउटकममा त्यसको भूमिका छैन भन्दाखेरि अब चाहिँ अब हुन त धेरै समय अगाडि बढ़िसक्यो, अब आउटकममा डिजिटल डिस्कसन्सहरूले रिप्रेजेन्टेसन्सहरूले कस्तो किसिमको चाहिँ प्रभाव पार्छ भन्ने देखिन्छ। मान्छे एउटा इन्ट्रेस्टिङ प्रोभोकेटिभ लाइन यसमा त छैन, तर अरू विषयमा यसलाई हेर्ने विषयमा पढ्दाखेरि डिजिटल स्पेसमा टियर ग्यास हुँदैन होइन, अनि त्यो किन भनिरहेको छु भने यो किताब पढ्दै गर्दा रिफ्लेक्सन आएको कि रिप्रेसनले मुभमेन्टलाई बढाउँछ कि कुनै मुभमेन्टलाई दबाउनलाई सरकारले शक्ति प्रयोग गर्यो अथवा पावरफुलहरूले शक्ति प्रयोग गर्यो भने मुभमेन्ट फ्लेयरअप हुन्छ या सप्रेस हुन्छ। इट्स कल्ड मुभमेन्ट रिप्रेसन प्याराडक्स भन्छ चार्ल्स टिलीले, त्यो चाहिँ यसले त्यसमा कुरा गरेका छैनन्। अधिकांश मुभमेन्टहरू हङकङको मुभमेन्ट रिप्रेसन भएपछि सिद्धिएर गयो, तर अधिकांश ठाउँमा रिप्रेसनले अथवा दबाउनाले त्यसले मोरल क्वेसन सोसाइटीमा क्रिएट लिएर आउँछ र क्र्याक हुन्छ मुभमेन्ट्सहरू। रिजिमभित्रै विभिन्न किसिमको चाहिँ पक्ष विपक्ष तयार हुन्छ र रिप्रेसनले एउटा मोरल क्राइसिस सिस्टममा डेभलप गर्छ भन्छ, तर चाइनिज स्टेटको मोरल क्राइसिस त हामीले हङकङमा देखेनौ नि। त्यसले गर्दाखेरि रिप्रेसन र मुभमेन्टको रिलेसनसिप, मुभमेन्टलाई शक्ति प्रयोग गरेर यसलाई दबाउँदाखेरि यो बढ्छ या घट्छ, त्यो डिलेमाको बारेमा चाहिँ बेबिन्सले कुरा गरेका छैनन्। तर पुस्तक एकदम पठनीय छ, काठमाडौँको बजारमा सायद चाँडै उपलब्ध हुने आशा गर्छु, मैले बाहिरबाट मगाएर पढेँ। त्यो के हो भने जनता सड़कमा आयो भन्ने बित्तिकै हामीले परिवर्तन हुन्छ भन्ने सोच्छौ, नट नेसेसरली त्यो हुँदैन। दश वर्षमा पोलिटिकल स्पेस संसारभरि राजनीतिक सामाजिक जुन खुलापन हो त्यो झन् अझै खुम्चिँदै गएको अनुभव भएको छ र त्यसले गर्दाखेरि यो किताबले एक किसिमको मलाई पढेपछि प्रश्न गर्ने सोच्ने र जो मान्छेलाई ती मुलुकहरूको बारेमा स्पेसिफिक जान्न मन छ एकदम डिटेल एथनोग्राफी छ र यो सानो पोडकास्टमा मैले हरेक क्यारेक्टर्सहरू डिटेल्सको बारेमा कुरा गरिनँ ब्रडली यसले के देखाउँछ र यसले यसबाट मैले के सिकेँ भन्ने कुरा राखेँ र अर्को अङ्कमा चाहिँ अथवा अर्को एपिसोडमा चाहिँ मैले सलमान रस्तीको भर्खरै प्रकाशित भएको नाइफ भन्ने किताब पढ्दैछु त्यसको बारेमा म कुरा गर्नेछु किताब सानो छोटो छ तर पनि त्यसले मेरो दिमागमा निकै मथिङ्गल लिएर आएको छ र मैले कुरा गरिसकेपछि या त्योभन्दा अगाडि पनि यहाँहरूले त्यो किताब पढ्नुहुनेछ भन्ने आशा गर्दछु
1: दुई हजार तेइसमा प्रकाशित भएको विन्सेन्ट बेभिन्सको इफ वी बर्न पुस्तकको चर्चा तपाईँलाई कस्तो लाग्यो मन परेमा पडकास्टलाई सब्सक्राइब गर्नुहोला अरूलाई पनि सुन्न भन्नुहोला अर्को अंकमा सलमान रुश्दीको नाइफ पुस्तकको छोटो मिठो चर्चा लिएर हरि शर्मा आउनुहुनेछ यो पडकास्ट मधु आचार्यले संयोजन तथा उत्पादन गर्नुभएको हो उकालो .com लगायत विभिन्न पडकास्ट प्लेटफर्मबाट यो कार्यक्रम वितरण हुन्छ पडकास्टका बारेमा थप जान्न चाहेमा इन्स्टाग्राममा @किताबचर्चा @KITABCHARCHA वा हामीलाई केही भन्न चाहेमा किताबचर्चा @gmail.com मा लेख्न सक्नुहुन्छ

0: Insomnia
1: Extreme Energy Drink.
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
5: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ज।
6: Extreme Energy Drink Time Check अहिले ठीक 8 बजेको छ।
7: Extreme Energy Drink Taste the difference, feel the energy.

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट जिलु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू, 12 गते बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह, देशभर मनसूनको प्रभाव, सुदूरपश्चिम लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना र विश्वकप लीग 2 नेपालले आज नामिबियासँग खेल्दै। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। प्रदेश प्रमुख एकेराज जोशीले आउँदो 12 गते मंगलबार बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह गर्नुभएको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने 2 या 2 भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्रीको दावी पेश गर्नका लागि आह्वान भएको हो। मुख्यमन्त्री एमएल कर्णेलले दिएको राजीनामा स्वीकृत भएसँगै नयाँ सरकार गठनको प्रक्रिया बढ़ेको हो। प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री कर्णेलले पदबाट राजीनामा दिनुभएको थियो। असार 32 गते नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेपाली कंग्रेसका 16 प्रदेशसभा सदस्यले मुख्यमन्त्री कर्णेल विरूद्ध संसदमा विश्वासको प्रस्ताव दर्ता गराएका थिए। कर्णेल पहिलो पटक 2080 साल चैत 27 गते नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनमा मुख्यमन्त्री बन्नुभएको थियो। झण्डै 4 महिनापछि केन्द्रमा समीकरण परिवर्तन भएपछि नेपाली कंग्रेसको समर्थनमा आधा आधा कार्यकाल भागभण्डा गरी दोस्रो पटक 2081 साल साउन 81 गते दोस्रो पटक विश्वासको मतले मुख्यमन्त्री बन्नुभएको थियो। कर्णालीमा नेपाली कंग्रेस र नेकपा बीच गठबन्धन गर्ने तयारी भएका बेला केन्द्रमा भने नेकपा एमाले र नेकपा बीच गठबन्धन गर्ने सहमति भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पहिलो ब्याचका 18 एमबीबीएस डाक्टर उत्तीर्ण गराएको छ। प्रतिष्ठानले पहिलो ब्याचका 20 मध्ये 18 एमबीबीएस उत्तीर्ण भएका जनाएको छ। कर्णाली प्रतिष्ठानका नवनियुक्त उपकुलपति डाक्टर सुरेमान मेन्याङ बोले पहिलो ब्याच डाक्टर उत्पादन गर्न सक्षम हुनु कर्णाली र राज्यका लागि पनि खुशीको कुरा भएको बताउनुभयो। उहाँले हिमाली क्षेत्रको जुम्लामा स्थापित प्रतिष्ठानले अब देश विदेशीलाई डाक्टरको जनशक्ति उत्पादन दिन पाउनु गौरवपूर्ण क्षण भएको बताउनुभयो। यो एमबीबीएस डाक्टरले केही महिना जुम्लामा इन्टर्नशिप गर्ने भन्दै उहाँले अहिले जुम्लामा डाक्टर पढ्न भारतबाट पनि आउने भएकाले सरकारसँग आगामी वर्षमा एमबीबीएस सीट थपका लागि माग गरिने बताउनुभयो। कर्णाली प्रतिष्ठानमा अब 6 ब्याच चलिरहेको छ। देशका पूर्वी र मध्य भेगमा धेरै ठाउँमा रातभर झरी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनी र कोशी प्रदेशका थोरै ठाउँमा तथा मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो र बेलुकी पक्क पनि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका 1-2 ठाउँमा मुसलधारे वर्षाको पनि सम्भावना रहेको छ। र आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपालले आज नामिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ। यो खेल नेदरल्याण्डमा नेपाली सीमाअनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानेको छ। पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जीतको लक्ष्यसित मैदान उत्रिनेछन्। हालै सम्पन्न लीग 2 खेलमा नामिबियाले नेपाल 8 विकेटले हराएको थियो। नेपालले यसअघि लीग 2 अन्तर्गत नेदरल्याण्डसँग खेलमा 6 विकेट पराजय बिहोरेको थियो। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बिहोरेको थियो। यसैले दुवै टोलीले आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा रहेका छन्। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेटफेरि हुनेछ। तबसम्मका लागि समाचारको अक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलु रावत विदा हुन्छु। नमस्कार।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: रहेको हो, नवीकरण नगरेको जस्तो देख्यो, करिब 40% भनौँ न होइन, उनीहरूले चाहिँ नवीकरण नगरेको देख्यो, 40% भने त धेरै हुने होइन,
3: यो क्युमुलेटिभ हो, यो चाहिँ अगाडिको डाटादेखि नै हाम्रो 60 भन्दा बढी कटेको चाहिँ देखिन्न होइन, 60 लाख भन्दा अहिलेसम्म कटेको इभिडेन्स चाहिँ छैन, त्यही भएर यो अगाडिदेखि नै हाम्रो ट्रेन्ड के छ भन्दा मलाई चाहिँदा चाहिँ म बिमा गर्ने, अनि मेरो जस्तो रोगको उपचार सपोज मलाई एपेन्डिसाइटिस अथवा कोलिथाइसिस केहीको अपरेसन गर्नु पर्यो म बिमा गराउँछु, अनि पछि चाहिँ अब मेरो अपरेसन सक्यो अब म बिमा गराउँदिन, त्यसरी हाम्रो एडभर्स सेलेक्सन भन्छौँ हामी, आफूलाई चाहिँदा मात्र बिमा गर्ने त्यही भएर हो यस्तो देखिएको, यो सबै चाहिँ हुनुपर्ने त कन्टिन्युस नै हो, तर व्यक्तिको ट्रेन के छ भन्दाखेरि मलाई चाहिँदा बिमा गर्ने हो नि भन्ने भएकोले गर्दाखेरि चाहिँ यस्तो भएको हुनसक्छ।
2: भनेपछि खासमा बिमाको जुन कन्सेप्ट आथ्यो नि धारणा, त्यो धारणा अनुसार चाहिँ काम भइरहेको छैन, के हो खासमा हाम्रो बिमाको कन्सेप्ट चाहिँ के हो र त्यो अनुसार चाहिँ मानिसहरूले चाहिँ त्यसलाई रिन्यू नवीकरण नगरेको हो कि के हो खासमा?
3: हजुरले ठिकै कुरा आउनुभयो, यो चाहिँ बिमा खास रिस्क पुलिङमा आधारित हुनुपर्ने हो, रिस्क पुलिङ भनेर जस्तो सक्नेले तिर्ने नसक्नेले सुविधा उपयोग मात्र गर्ने, हाम्रो चाहिँ अब यही 60 लाखमा पनि हाम्रो 16 लाख जतिको चाहिँ हामीले के पनि पाउँदैनौँ, त्यो चाहिँ हामीले हाम्रो लक्षित वर्ग हो, यसको लागि चाहिँ कुनै पनि प्रिमियम आउँदैन, यो चाहिँ फ्रीमा हुन्छ। भन्न खोजेको मतलब सक्रिय बिमितहरू अथवा चाहिँ संगठित संस्था अथवा चाहिँ एकदम हेल्दी पर्सनले पनि इन्स्योरेन्स गरिसकेपछि उहाँहरू सबैको पैसा उठेकोबाट जसलाई चाहिन्छ उसलाई खर्च गर्ने भन्ने प्रिन्सिपल अथवा रिस्क पुलिङको प्रिन्सिपल, सक्नेले तिर्ने नसक्नेले नतिर्ने अथवा चाहिँ थोरैबाट पनि, जस्तो हामीले एफसिएसबीलाई चाहिँ 50% बिमा भनेर भन्छौँ, उहाँहरूले युटिलाइज गर्ने गरिकन त्यो कन्सेप्टमा थियो, त्यो चाहिँ हुन सकेको छैन, किन भन्दा अहिले चाहिँ हाम्रो एडभर्स सेलेक्सन भनेको चाहिँदा मात्र बिमा गर्ने, प्रायः यस्ता फोनहरू यस्ता आउँछन्, म चाहिँ विदेशमा छु, म चाहिँ कोलिलिथाइसिसको अथवा चाहिँ मेरो गल ब्ल्याडरमा स्टोन भएको अपरेसन गर्नु छ, त्यसको लागि म नेपाल आउँदैछु, म कहिले बिमा गरौँ भन्ने त्यस्ता खालका कलहरू धेरै आउँछन्, र मेरो आमालाई फलाना अपरेसन गर्नुपर्ने छ, मैले कहिले बिमा गर्दा चाहिँ मलाई इफेक्टिभ हुन्छ, त्यस्तो खालको चाहिँ सोचाइ हाम्रो अहिले छ, त्यही भएर चाहिँ यो इफेक्टिभ हुन नसकेको हो, यो भनेको सदाकालमा सधैँ बिमा गरेर नि सबैले बिमा गर्ने भयो भने चाहिँ यो एकदमै सेल्फ सस्टेन एकदमै राम्रो हुन्छ।
2: भनेको वर्षै नै यो बिमाको जुन अवधारणा नै वर्षै नै यसलाई नवीकरण गर्दै जाने र बिमाको जुन तिर्नुपर्ने प्रिमियम चाहिँ तिर्दै जाने कन्सेप्ट नै हो, तर कहिले तिर्ने कहिले नतिर्ने र चाहिएको बेला मात्रै बिमा गर्ने र पछि फेरि भनौँ न सुसुप्त रूपमा बसिदिने होइन, यो यसो गर्दाखेरि चाहिँ बिमा कार्यक्रमलाई चाहिँ कस्तो खालको प्रभावहरू असरहरू परिरहेछ?
3: बिमा भनेको भनौँ न के हो भन्दा कन्सेप्ट वर्षेनी प्रिमियम तिर्ने होइन, कुनै न कुनै बेला आफूलाई चाहिँदाखेरि त्यसको युटिलाइज गर्ने हो, तर यहाँ के भइरहेको छ भन्दा त्यसो नभइकन आफूलाई चाहिँदा मात्र प्रिमियम तिर्ने र सेवाको उपभोग गरिहाल्ने र व्यक्तिको कन्सेप्ट पनि के छ भन्दाखेरि मैले 3500 तिर्नासाथ अब मेरो खल्तीमा चाहिँ 1 लाख आयो है, मेरो खातामा 1 लाख आयो अनि मैले त्यसको चाहिँ फुल युटिलाइज गर्नुपर्छ भन्ने सोचाइ छ। जस्तै मोरल हजार्डहरू छन्, हामी कसलाई भन्छौँ भन्दाखेरि एकदम राम्रो व्यक्ति स्वस्थ व्यक्ति जाने मलाई चाहिँ पुरा होल बडी चेकअप, मेरो सकिन्छ भने सिटी स्क्यान, एमआरआई, युएससी सबै मलाई नचाहिने सबै इन्भेस्टिगेसन पनि गराउने, त्यस्तो ट्रेनमा चाहिँ अहिलेको भनौँ न हस्पिटलहरूबाट आउने क्लेम अनुसार चाहिँ यस्तो ट्रेनमा चलिरहेको भएर चाहिँ अलि बिना नचलेको हो कि, जुन प्रिन्सिपलमा चल्नु पर्थ्यो सधैँ प्रिमियम तिर्ने, जसरी हामी बाइकहरूको त्यस्तोहरूको प्रत्येक रिन्युअलमा चाहिँ प्रिमियम तिर्छौँ, तर सधैँ बाइक एक्सिडेन्ट त हुँदैन, कुनै बेला कालान्तरमा भयो भने न गर्ने हो, गाडीहरूको घरहरूको पनि सेम प्रिन्सिपलमा चलेको छ, तर यहाँ चाहिँ के छ भन्दाखेरि हामीले कम्पल्सन त सबैलाई गराउन सकेका छैनौँ, सबै नागरिक यसमा चाहिँ आबद्ध हुनुपर्ने हो, त्यो भइसकेको अवस्था छैन, त्यही भएर चाहिँ यो रिस्क पुलिङ चाहिँ हुन नसकिरहेको अवस्था।
2: बिमाको अवधारणा छ, यसमा चाहिँ हामीले बिमा गराउन जाँदा विभिन्न व्यक्तिहरू हामीले यो दर्ता गराउने बिमा कार्यक्रममा आबद्ध गराउनलाई त खटेका हुन्छ नि त, उहाँहरूले यसबारे जनचेतना जगाउन नसकेको हो कि यहाँहरूले जुन सचेतना अभियानहरू पनि चलाइ चलाइरहनु भएको छ त्यो अभियानहरू नागरिकसम्म नपुगेको हो कि कहाँ चाहिँ यो नभनौ न खाडल चाहिँ कहाँ छ नागरिक बीमा कार्यक्रम बीच चाहिँ खाडल कहाँ छ त
3: खाडल हजुरले भन्नुभएको जस्तो खाडल पनि पक्कै होला यसमा चाहिँ दर्ता सहयोगी जो हुनुहुन्छ हाम्रो सबैकोमा गएर जो प्रिमियम कलेक्सन गर्नुहुन्छ उहाँले पनि धेरै इन्फर्मेसन त दिइरहेको हुन्छ अहिले डिजिटलाइज्ड युग भइसकेको छ हामीले इन्फर्मेसन डिजिटल्ली पनि साना साना क्लिप्सहरू रिल्सहरू त्यस्तो टिकटकहरू बनाएर हामीले त्यो पनि राखेका छौँ नराखेको त होइन तर भइदियो के भन्दाखेरि एडभर्स सेलेक्सन मलाई चाहिँदा बिमा गर्ने किन भन्दा राज्यले यसलाई कम्पल्सनको रूपमा लान सकेको छैन होइन यदि राज्यले बिमा नभइकन यो स्वास्थ्य बिमा स्पेसल्ली नभइकन अरू कुनै प्रोग्राममा इन्भल्भ हुन नपाउने राज्यले अरू सेवा सुविधा नदिने भन्यो भने यो कम्पल्सन हुन सक्थ्यो तर यो अवस्था अहिले आइसकेको छैन त्यही भएर चाहिँ हामीले जसरी भनेका छौँ त्यसरी लान नसकेको अवस्था हो व्यक्तिलाई कम्पल्सन गराउन नसकेको अवस्था हो
2: जस्तो यहाँले भन्नुभयो नि अब नागरिकहरूले आफै चाहिँ अब होल बडी चेकअप गर्ने अरू अरू अब भनौँ न 1,00,000 रुपियाँ चाहिँ पाइहाल्नु पर्ने कन्सेप्ट छ भनेर भन्नुभयो तर यहाँ नागरिक मात्रै दोषी हुनुहुन्छ कि अस्पताल पनि छन् त किनभने अस्पतालहरूले नै के भन्छन् भने एउटा जाँच गर्न जाँदा तपाईँ यो पनि गर्नुहोस् न यो पनि गरी हेर्नुहोस् न भनिसकेपछि त उहाँलाई त अब केही छ कि समस्या भनेर हेर्ने स्वत भइ नै हाल्यो यसमा स्वास्थ्य प्रदायक संस्थाहरूको पनि त कमजोरी छ नि होइन
3: हुन पनि सक्छ तर यो नहुनुपर्ने कन्डिसन थियो किन भन्दाखेरि बिमालाई हामीले अझ हामीले हाई लेभलमा बुझाउन नसकेको कन्डिसनले पनि यस्तो हुन सक्ला हुनुपर्ने चाहिँ के थियो भन्दा मिनिमम भनेको राज्यको यो चाहिँ सामाजिक सुरक्षा अन्तर्गतको दायित्वले चाहिँ यो चलिरहेको होइन स्वास्थ्य बिमा त्यही भएर जसलाई चाहिन्छ जसलाई आवश्यक छ उहाँहरूलाई सबै नै दिने इक्विटीको सिद्धान्तमा चाहिनेलाई सबै दिने नचाहिनेलाई चाहिँ अन्नेसेसरी नगर्ने भन्ने हो सर्टेन स्वास्थ्य संस्थामा यस्तो हुन सक्ला तर हामीले सबैलाई त्यस्तो दोष दिन चाहिँ सक्दैनौँ किन भन्दा अहिले चाहिँ हामीले सरकारी अस्पतालमा मात्र यो इमर्जेन्सी बाहेकका सुविधाहरू भनौँ न यो सुविधा थैली चाहिँ प्राइभेटमा बन्द गरिसकेपछि चाहिँ यस्तो अलिक कम आएको चाहिँ अवस्था छ
2: अब यतिखेर तपाईँले जुन भन्नुभयो कि निजी स्वास्थ्य संस्था र सरकारी स्वास्थ्य संस्थामा बिमाको कार्यक्रमबाट सेवा लिने चाहिँ फरक भएको छ होइन अहिलेको यो नयाँ आर्थिक वर्ष सँगसँगै चाहिँ विशेष गरेर बिमितले निजी स्वास्थ्य संस्थामा जाँदा के कस्ता सुविधा पाउँछन् र सरकारी अस्पतालमा जाँदा चाहिँ के कस्ता सुविधाहरू पाउँछन्
3: बिमितहरू जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ इमर्जेन्सी पर्यो भने जुनसुकै स्वास्थ्य संस्था हामीसँग सूचीकृत भएको जुनसुकै स्वास्थ्य संस्थामा जान पाउनुहुन्छ इमर्जेन्सी कन्डिसनको लागि हामीले कसैलाई पनि यहाँ जान पाउने नपाउने भनेर छुट्याएका छैनौँ सबैमा जान पाउनुहुन्छ इमर्जेन्सी अथवा आकस्मिक बाहेकका स्वास्थ्य समस्याहरू त्यस्तो छ भने उहाँहरूले सरकारीमा जानुपर्ने हुन्छ यो चाहिँ हाम्रो आर्थिक दायित्व एकदमै बढेको कारणले गर्दा थोरै समयको लागि हामीले अब भनौँ न रोकिएको हो यो चाहिँ पछि हाम्रो आर्थिक दायित्व अब सबल भयो अथवा प्रिमियम राम्ररी उठ्न थाल्यो संगठित संस्थाहरू सबै यसमा चाहिँ आबद्ध हुन थाल्यो भने हामी बिस्तारै यो चाहिँ हामी प्राइभेटमा पनि फेरि लान्छौँ
2: सेवाको हेरफेर भएको छ कार्यक्रमहरू पनि हेरफेर भएको छ होइन नयाँ आर्थिक वर्ष सँगसँगै चाहिँ बिमितहरूले कस्ता कस्ता सेवाहरू सुविधाहरू पाउँछन् बिमा गरेका व्यक्तिले चाहिँ
3: बिमा गरेका अथवा बिमितहरूले चाहिँ पहिला पाउने सेवामा चाहिँ खासै तात्विक भिन्नता छैन सबै सुविधाहरू पाउनुहुन्छ उहाँहरूलाई त्यस्तो छैन तर जसले सेवा प्रदान गर्नुहुन्छ सेवा प्रदायक अस्पतालहरूलाई चाहिँ पहिला चाहिँ हाम्रो प्याकेज सिस्टममा पेमेन्ट हुन्थ्यो भने अहिले हामीले फी फर सर्भिस जुन सर्भिस दियो त्यसैको लागि मात्र हामीले फी बापत अथवा चाहिँ त्यसमा लाग्ने चार्जेसहरू मात्र तिर्छौँ एउटा इक्जाम्पलमा भन्नुपर्दा जस्तै पहिला कोलिलिथाइसिस अथवा चाहिँ पित्त थैलीको पत्थरी निकाल्दाखेरि जुन पित्त थैली निकालिन्छ त्यसको लागि हामी कोलिसिस्टेक्टोमी अथवा चाहिँ कोलीको प्याक जुन भन्थ्यौँ त्यसको 35,000 थियो भने 35,000 क्लेम उहाँहरूले गर्नुहुन्थ्यो भने अहिले सपोज कुनै एउटा सरकारी अस्पतालले औषधि बाहिर किनाउँछ उहाँहरूको फार्मेसीमा औषधि छैन भने उहाँहरूले चाहिँ अपरेसनको चार्ज सपोज 15,000 छ भने 15,000 मात्र उहाँले क्लेम गर्नुहुन्छ बाँकी चाहिँ बिरामीको पैसा चाहिँ बाँकी रहन्छ यसले गर्दा चाहिँ बिरामीलाई पनि फाइदा हुन्छ र अस्पतालहरूलाई पनि के हुन्छ भन्दाखेरि आफूलाई नभएको आफ्नोमा नभएको सर्भिसहरूको पनि उहाँहरूले के भन्नुहुन्छ भन्दाखेरि हामीले चाहिँ यो प्याकेज भएर कटाउनु परेको हो वास्तवमा हामीले यो सुविधा नदिँदाखेरि पनि हामीले प्याकेज कटाएका छौँ भनेर उहाँले क्लियरली के भन्नुहुन्थ्यो भने अब उहाँहरूले चाहिँ हामीले जे सुविधा दियौँ जस्तै हामीले अपरेसन गऱ्यौँ अपरेसनको चार्ज 15,000 काट्यौँ त्योभन्दा बाहेक हामीले अरू चाहिँ बिरामीलाई किनाएको हाम्रो फार्मेसीमा थिएन बिरामीलाई किनायौँ हामीले चाहिँ यो चाहिँ पेमेन्ट गऱ्यौँ भन्ने त्यस्तो खालको चाहिँ यो झन् बिरामीको थैलीमा चाहिँ पैसा बाँकी रहिरहने यो चाहिँ राम्रो सुविधा हो जस्तो मलाई लाग्छ।
2: अब यहाँले अघि भन्नुभयो कि अपरेसनको चार्ज त लियो तर बाँकी अरू सुविधाहरू हुनुहुन्छ नि जस्तो अस्पतालमा भर्ना गर्नुपर्ने अस्पतालको बेड चार्जहरूमा बसेको अथवा औषधिहरूको सेवा पनि पायो सुविधाहरू पनि पायो भने चाहिँ उसले एकमुष्ट 35,000 फेरि लिन पायो
3: पाइन्छ मजाले पाइन्छ यदि सबै सुविधाहरू जस्तो उहाँले यदि यो प्याकेजमा हुन्थ्यो भने सबै यसैले कभर गर्थ्यो तर फी फर सर्भिस भन्ना छ त्यहाँबाट पाउने औषधि जस्तै कुनै सरकारी अस्पतालको फार्मेसीमा सबै औषधि छैनन् भने जे जे औषधि त्यहाँबाट पाइन्छ ती औषधि अनि अब जस्तै आइसीयूमा बस्नु पर्यो भने आइसीयूको छुट्टै प्याकेज भयो ओपिडी भर्ना हुनुभएको छ भने भर्नाको प्याकेज सहितको त्यो 35,000 अझै यथावत नै छ त्यसलाई चाहिँ हटाइएको अवस्था छैन क्लेम गर्न संस्थाले पाउनुहुन्छ र बिरामीले पनि त्यो बराबरको सुविधा चाहिँ पाउनुहुन्छ।
2: बाहिरबाट किनेको खण्डमा चाहिँ उसको औषधिको त्यो चाहिँ पाइँदैन
3: हामीले अहिलेसम्म पैसाको रिइम्बर्समेन्ट कसैलाई व्यक्तिलाई गर्ने गरेको छैन संस्थालाई गर्छौँ हामी त्यो चाहिँ यदि पाइएन भने संस्थालाई भन्नु पर्यो संस्थालाई यो सुविधा उपलब्ध गराइदिनु भन्दा अस्पतालले गर्यो भने हामी अस्पताललाई चाहिँ रिइम्बर्स गर्छौँ तर व्यक्तिलाई चाहिँ गर्दैन
2: भनेपछि जति सेवा अस्पतालबाट पायो त्यसको पैसा चाहिँ त्यहीँबाट काट्यो बाँकी चाहिँ उसको थैलीमै भनौँ न उसको आफ्नो जति खातामै जमा भइरहेछ भनेर आम नागरिकले चाहिँ बुझ्नु पर्यो यसमा होइन। अब हाड जोड्नेको उपचारमा धेरैजनाले सुविधा नपाएको भन्ने पनि हामीले अस्पतालहरूमा जाँदाखेरि चाहिँ बुझ्छौँ होइन जस्तै हाड जोड्नेको उपचारमा चाहिँ सरकारले यो सेवा सुविधाहरू चाहिँ नराखेको हो कि त्यसमा जोड्न नसकेको हो कि के हो खासमा
3: मलाई जहाँसम्म लाग्छ हाड जोड्नेको पनि हाम्रो धेरैवटा क्याटेगोरीमा चाहिँ उपचार सुविधाहरू छ म यहाँलाई लिस्ट पनि उपलब्ध गराउन सक्छु होइन जेएनजीको आन्दोलनको घाइतेहरूलाई हाम्रो यो कार्यविधिले छोएको छैन उहाँहरूलाई चाहिँ मन्त्रालयको एउटा छुट्टै कार्यविधि छ उहाँहरूलाई रिइम्बर्स गराउने भनेको छुट्टै कार्यविधि अनुसार रिइम्बर्स गराइएको छ बिमाको कार्यविधिबाट कुनै पनि ऊ गराइएको कन्डिसन छैन त्यही भएर यसलाई चाहिँ अलिक छुट्टाउनु नै बेस होला र त्यसमा चाहिँ अहिले अस्पतालहरूलाई व्यक्तिहरूलाई जुन रिइम्बर्स गर्नुपर्ने त्यो चाहिँ मन्त्रालयबाट भइरहेकै कन्डिसन छ किन भन्दा म मन्त्रालयमा पनि आबद्ध भएकोले यो हाम्रो सिनियर म्यानेजमेन्ट टिमको मिटिङहरूमा उठ्ने गरेको छ उहाँको घाइतेहरूलाई रिइम्बर्समेन्टको प्रोसेस चाहिँ भइरहेको छ।
2: नवयुवा आन्दोलनको क्रमको त कुरा गरिनँ मैले बाँकी अरू हाड जोड्नेको समस्याहरू हुन्छ होइन वर्षे नै हाम्रोमा त दुर्घटनाहरू भइरहेको हुन्छन् होइन उहाँहरू घाइते भएर उपचारको लागि जान्छन् भनेपछि उहाँहरूले पनि स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत चाहिँ अपरेसनदेखि अरू उपचारहरू पनि पाउने भए
3: बिमा गरेको बिमितले पाउने हुने भयो अब बिमै नगरेकोले चाहिँ यो सुविधा पाउनुहुन्न बिमाको सुविधा यदि बिमा गर्नुभएको छ भने इमर्जेन्सी जहाँ पनि जान पाइयो प्रथम सेवा बिन्दु पनि चाहिँदैन यसको लागि चाहिँ इमर्जेन्सी कन्डिसन हो इमर्जेन्सी कन्डिसनमा प्राइभेटमा जानुहोस् अथवा चाहिँ गभर्मेन्टमा हाम्रो प्राथमिक उपचार केन्द्र भनेर प्राथमिक अस्पतालहरू जहाँबाट पनि अहिलेसम्मको लागि क्लेम आइरहेको पाइरहेकै अवस्था छ म्याडम।
2: हजुर हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं विशेष गरेर स्वास्थ्य बीमा कार्यक्रम र यसको नवीकरणको अवस्थाका बारेमा र कुराकानीमा आज हामीसँग हुनुहुन्छ स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापति। अब अलिकति हामीले सरकारले जुन अब नवीकरण नगर्नेहरू अघि हामीले भन्यौँ नि 40% जति नवीकरण नगर्नेहरू पनि हुनुहुन्छ होइन ती नवीकरण नगर्नेहरूलाई पनि भनौँ न उहाँहरूलाई अलिकति सक्रिय बीमितको रूपमा ल्याउनको लागि केही कार्यक्रमहरू केहीबाट आकर्षित गर्ने केही तयारी योजनाहरू छ कि के छ?
3: हाम्रो यो वर्षको नीति तथा कार्यक्रममा नै के आएको छ भन्दा बीमालाई चाहिँ व्यापक पुनर्संरचना गरिनेछ र बीमितको संख्या चाहिँ 90% पुर्याउने यो कार्य उहाँहरूको कार्यकालमा चाहिँ 90% पुर्याउने भन्ने
2: 3 करोड जनसंख्याको 90%
3: पुर्याउने भन्ने जुन एम राखेको छ त्यसको लागि चाहिँ हामीले एकदमै भिगरसली लागिरहेका छौँ। यसको लागि चाहिँ हाम्रो तयारी के छ भन्दाखेरि हाम्रो ऐनमै व्यवस्था भए अनुसार संगठित संस्थाका राष्ट्र सेवक कर्मचारी र संगठित संस्थाका कर्मचारीहरूलाई चाहिँ हामीले अनिवार्य रूपमा बीमामा आबद्ध गर्नुपर्ने भन्ने नै छ। अर्को चाहिँ विदेशमा जाने कामदारहरू पनि यसमा आबद्ध हुनुपर्ने भन्ने छ। उहाँहरूलाई यदि हामीले कम्पल्सन गराउन सक्यौँ भने पनि हाम्रो कभरेज चाहिँ एकदमै हाई हुने देखिन्छ किन भन्दा कोही न कोही कहीँ न कहीँ कुनै न कुनै सेवामा आबद्ध भएकै छन् होइन त्यसले गर्दाखेरि चाहिँ प्राय हाम्रो यो इन्भल्भमेन्ट अथवा बिमितको संख्या चाहिँ बढ्न सक्ने अनुमान चाहिँ म गर्दछु।
2: हजुर जुन यो पहिलाका कार्यकारी निर्देशकहरूले पनि यसलाई चाहिँ 3 करोड जनसंख्यालाई चाहिँ यसमा आबद्ध गराउने कार्यक्रमहरू अन्तर्गत चाहिँ जोड्ने भन्ने कुराहरू थियो होइन तर उहाँहरूसँग हामीले कुराकानी गर्दा चाहिँ हामी अब कर्मचारी सञ्चय कोषमा पनि हामी आबद्ध छौं अथवा अरू अरू नागरिक लगानी कोषमा छ विभिन्न माध्यमबाट चाहिँ हामीले त्यता भनौँ न फरक फरक रूपमा हामीले पेमेन्ट गरिरहँदाखेरि 2-3 वटामा जान चाहिँ हामीलाई अप्ठ्यारो छ भन्ने कुराहरू पनि छ। यसप्रति बोर्डले र भनौँ न अर्थ मन्त्रालय लगायत विभिन्न यहाँहरूको मन्त्रालयको छलफल चाहिँ के भइरहेको छ यस विषयमा?
3: यसमा चाहिँ हाम्रो विभिन्न मन्त्रालय लगायत हामी चाहिँ प्रधानमन्त्री कार्यालयमै बसेर हाम्रो यसमा चाहिँ सबैसँग बसेर छलफल गरिरहेछौँ। जस्तै यो नागरिक लगानी कोषमा भएको चाहिँ अर्कै खालको हो र एससीएफ भनेर हामीले सामाजिक सुरक्षा त्यो भनेको छुट्टै मकसद लिएर आएको संस्था हो। यो चाहिँ हाम्रो स्वास्थ्य बीमा भन्ना साथ स्वास्थ्य बीमा बोर्ड चाहिँ विशुद्ध सामाजिक सुरक्षा भनौँ न त्यसको लागि आएको हो भनेको यो चाहिँ राज्यको दायित्व पनि हो। त्यही भएर राज्यले यसमा चाहिँ साँगुरिनु पर्ने होइन कि अझ धक फुलाएर सबै जनतालाई चाहिँ जो सक्दैन जो विपन्न छ उसलाई चाहिँ राज्यले दिने दायित्व नै हो यो र दिनै पर्छ भन्ने लाइनमा चाहिँ म छु। यसको लागि चाहिँ कसरी पनि सकिन्छ भन्दा साथ उहाँहरूले त्यसमा एससीएफमा गर्ने नागरिक लगानी कोषमा गर्ने लगानी भनेको चाहिँ अब एक किसिमले भनेको ट्याक्स हर्नलाई अनि एससीएफमा भनेको 1% हो। यसमा पनि 1% नै हो। यो भनेको चाहिँ विशुद्ध हामीले के सोच्नु पर्यो भन्दा यो सामाजिक सुरक्षाको लागि हो र यो हामीले सामाजिक सुरक्षा कोषमा त्यहाँ आबद्ध भएको व्यक्तिलाई मात्र हुन्छ भने यो आम नागरिक सबैको लागि हो देशका विपन्नदेखि विपन्न गरिब निमुखाको लागि हो भनेर त्यसरी सोच्न सक्यौँ भने चाहिँ यो हुन सक्छ र यसमा चाहिँ हामीले टोटल आफ्नो आमदानीको 1% मात्र तिर्ने हो। यो भनेको राष्ट्र सेवक कर्मचारीहरूले जस्तो भुइँचालोमा भयो अनि अरू अरू जेएनजी आन्दोलनदेखि लिएर जुनसुकै उसमा चाहिँ कम्तीमा 2% कतिसम्म तिरिराखेको छ। त्यही भएर राज्यलाई दिने दायित्व हो भनेर हामीले गर्न सक्यौँ भने 1% तिर्ने हो। सायद सबैजना चाहिँ खुसी भएर तिर्नुपर्ने हो जस्तो अथवा चाहिँ कन्ट्रिब्युसन गर्नुपर्ने हो जस्तो मलाई चाहिँ लाग्छ।
2: जस्तो यही बिमा कार्यक्रममै होइन उहाँहरूलाई चाहिँ एकदमै अहिलेसम्म चाहिँ आग्रह अनुरोधका भरमा चाहिँ हामी अगाडि बढ़िरहेका छौँ होइन सधैँ आग्रह र अनुरोधमा त उहाँहरू आउनु भएको पनि छैन भनेपछि यसको लागि चाहिँ प्रधानमन्त्री कार्यालयबाट नै केही बाध्यात्मक परिस्थितिहरू पनि सृजना गर्ने केही भनौँ न त्यो खालको कामहरू अगाडि बढ़ेको छ कि यसरी नै आग्रह र अनुरोधमै अगाडि बढ़ने प्रयास
3: भइरहेको छ? ठिकै कुरा आउनु भयो। यसमा चाहिँ हाम्रो क्याबिनेट प्रस्ताव लाने तयारीमा चाहिँ छ मन्त्रालय। यसको लागि चाहिँ व्यापक पुनर्संरचना भन्या भएर कसरी जाने प्रधानमन्त्री कार्यालय पनि कसरी जाने सबै हामी एउटा टिममा एलाइन भएर हामी टेबल टकमै छौँ हामी कुराकानीमै छौँ। यसले केही निचोड निस्क्यो भने छिट्टै नै सायद एउटा क्याबिनेट डिसिजनबाट सबैलाई आबद्ध गराउने भन्ने कुरा चाहिँ हुन सक्छ।
2: अब यसरी नै छलफलहरू अगाडि बढ्दा चाहिँ विशेष गरी विभिन्न अब यही म आउँदाखेरि चाहिँ 7-8 जना बिमा बोर्डका हाम्रा निर्देशकहरूसँग चाहिँ हामीले छलफल गर्दै हजुर आइसक्नु भएको छ होइन अब विगतका बिमा बोर्डका निर्देशकहरू र तपाईँहरू बसेर यसमा छलफल चाहिँ कतिको गरिरहनु भएको छ?
3: छलफल चाहिँ गरिरहेकै कन्डिसन छ। पहिला र अहिलेको कन्डिसन यो तपाईँले भनौँ न हाम्रो राज्य सत्ताको पुनर्संरचना पछिको अहिले हामीलाई थोरै सजिलो किन छ भन्दा एउटै लाइनमा कुरा गर्दाखेरि हामी एकैचोटि हामीलाई हायर लेभलमै प्रधानमन्त्री कार्यालयमै हाम्रो डिस्कसनहरू हुने हुँदाखेरि चाहिँ यसको लागि चाहिँ पोजिटिभ इम्प्याक्ट छ अथवा चाहिँ राम्रो हुन सक्ने अलि राम्रो गति लिन सक्ने जस्तो मैले देखेको छु। अगाडि चाहिँ अलिकता के हुन्थ्यो भन्दाखेरि पोलिटिकल एलाइन्समेन्ट नमिलेकोले गर्दाखेरि अलिक गाह्रो हुने जस्तो देखिन्थ्यो भने अहिले चाहिँ त्यो कन्डिसन छैन। हुन्छ भने हुन्छ हुँदैन भने हुँदैन भन्ने लाइनमा नै त्यसरी नै वाद विवाद अथवा चाहिँ हाम्रो भनौँ न एक किसिमको सरसल्लाह हुने गरेको छ।
2: अब बिमा कार्यक्रम प्रति चाहिँ विशेष गरेर अब अहिलेसम्म चाहिँ हामीले बिमितहरू बढाउँदै लाने भनेर भनेका छौँ। 1 करोडको हाराहारीमा छ अहिले बिमितहरू होइन। अब त्यही अब लक्ष्य त 3 करोडको 3 करोडै जनसङ्ख्यालाई चाहिँ यसमा आबद्ध गराउने नै हो होइन। भनेको त्यति सजिलो त पक्कै छैन। नवीकरण नगर्नेहरू पनि धेरैजना छन्। यस बीचमा चाहिँ जस्तो अस्पतालमा औषधि नपाइने, अतिरिक्त शुल्कहरू तिर्नुपर्ने, सेवा नपाउने, अब लाइन बस्नुपर्ने विभिन्न समस्याहरू छन् नि, जसले गर्दाखेरि बीमा सेवा बीमा कार्यक्रममा त्यो सेवाहरू लिन पनि एकदमै नागरिकहरूलाई अप्ठ्यारो गाह्रो भइरहेको छ। यसको लागि अस्पताल र तपाईँहरू बीच चाहिँ छलफल भएर केही निष्कर्षहरू निकालेर नयाँ यो आर्थिक वर्षमा केही फरक रूपमा चाहिँ नागरिकले सेवा पाउने अपेक्षा गर्न सकिन्छ?
3: पक्कै पनि यो वर्षदेखि अलिक फरक रूपमै उहाँहरूले सेवा पाउनु हुनेछ भन्ने चाहिँ मैले आशा राखेको छु। किन भन्दा पहिलाका वर्षहरूमा उहाँहरूको चाहिँ भनौँ न तिर्नुपर्ने रकम नै हाम्रो दायित्व एकदम बढी थियो। अस्पतालहरूलाई हामीले भुक्तानी दिन सकिरहेको अवस्था थिएन, जसले गर्दा अस्पतालहरू आफैलाई पनि एकदमै गाह्रो भइरहेको। किन भन्दा हामीले वर्ष दिनसम्म उहाँहरूको भनौँ न क्यास फ्लो दिन नसक्दा एकदमै भनौँ न औषधि पनि किन्न नसकेको होइन, अनि फार्मेसीमा औषधि रित्तिसकेको भन्ने उहाँहरूको साह्रै कम्प्लेन हुन्थ्यो। तलबै हजुर ठिक कुरा गर्नुभयो। स्पेसल्ली हाम्रो के भन्ने अब यो प्राइभेट हस्पिटलहरूमा त यसैबाट तलब खुवाउने त्यस्तो गरेर धेरै कर्मचारी भर्ना गरेको रहेछ। त्यसले गर्दा चाहिँ तलब खुवाउनै समस्या भयो भनेर उहाँहरू आउनुहुन्थ्यो। अहिले चाहिँ के छ भन्दाखेरि हामीले पुष महिनासम्मको पुरा फरफार गरिसकेका छौँ। अब आयो भने पनि हामीले क्रमिक रूपमा हामीले अहिले चाहिँ कसैलाई बायस गरेका छैनौँ। सरकारी निजी सामुदायिक सबैलाई चाहिँ आफ्नो लाग्यो उहाँहरूले क्लेम गरेको रकमहरू हाम्रोबाट जति चाहिँ क्लेम उठेको छ, जति चाहिँ दाबी शाखाबाट भनौँ न रिजेक्सन बाहेकका सबै क्लेमहरू चाहिँ उहाँहरूलाई दिइसकेको हुँदा अब तलब खुवाउने त्यस्तो गरेर धेरै कर्मचारी भर्ना गरेको रहेछ। त्यसले गर्दा चाहिँ तलब खुवाउनै समस्या भयो भनेर उहाँहरू आउनुहुन्थ्यो। अहिले चाहिँ के छ भन्दाखेरि हामीले पुष महिनासम्मको पुरा फरफार गरिसकेका छौँ।

0: महिनाको क्यापिङ हुँदा तीन महिनासम्म दिनुपर्ने औषधि उहाँहरूसँग रकम अभाव भनौँ न पैसाको अभावले गर्दा फार्मेसीमा औषधि राख्नु पाउनु भएको थिएन। अब चाहिँ सबै रेगुलर पैसा गइरहेको हुँदा त्यो पैसा चाहिँ उहाँहरूको ट्रान्जेक्सन भइरहेको छ जसले गर्दाखेरि औषधि पूरा राख्न पाउनुहुन्छ र औषधि जुन तीन महिनाको लागि भनेको थियो तीन महिनाको लागि दियो भने त त्यो महिना महिनामा पन्ध्र दिनमा आउने जुन सेवाग्राही हुनुहुन्थ्यो नि उहाँले गर्दा पनि भिड हुन्थ्यो क्या। अब भनौँ न तीन महिनालाई दिने औषधि पन्ध्र दिनलाई दिएछ भने पन्ध्र दिनमा लाइन लाग्दाको त्यो जुन बिमितहरूको भिड छ अब त्यो चाहिँ तीन महिनापछि आउने भएपछि पक्कै हट्छ पनि र उहाँहरूलाई सजिलो पनि हुन्छ। र अर्को कुरा हामीले अलि अस्पतालहरूलाई पनि यो जस्तो उहाँहरूलाई लाइन लगाउनु पर्ने त्यो कुराहरूमा चाहिँ हामी अब स्ट्रिक्टली मोनिटरिङ गर्न सक्छौँ। पहिला मोनिटरिङ गर्दा तपाईँहरूको पैसै आएछ नि हामीले दिनै सकेको छैन भन्ने उहाँहरूको एक किसिमको भाष्य हुन्थ्यो भने अब त्यो भाष्य हुन पाउँदैन। हामीले रेगुलर उहाँहरूलाई क्यास फ्लो गराइराखेका छौँ, उहाँहरूको दायित्व तिरिरहेका छौँ भनेपछि अब त्यो भनेर उहाँहरू पन्सिन नि पाउनुहुन्न। र स्ट्रिक्टली यदि त्यो इम्प्लिमेन्ट भएन अथवा चाहिँ हाम्रो ऐन कानून अनुसार काम भइरहेको छैन भने त्यहीँनिर दण्ड जरिवानाको क्लजहरू पनि हाम्रो ऐन नियमावलीमा भएको हुँदाखेरि उहाँहरूले अब यो चाहिँ गरेन भने हामीले त्यही टाइममा त्यही फिल्डमा चाहिँ एक्सन लिन सक्छौँ।
1: अब बीचमा चाहिँ केही अस्पतालहरूले सरकारी अस्पतालहरूले र निजी अस्पताल धेरैले चाहिँ यो बिमा कार्यक्रमबाट हात झिकिसकेका पनि थिए होइन। उहाँहरू चाहिँ हामी चाहिँ अब सेवा दिन सक्दैनौ, यो बिमा कार्यक्रममा हामी आबद्ध हुन सक्दैनौ भनेर बाहिरिनु पनि भएको थियो होइन। बाहिरिएका ती अस्पतालहरूलाई चाहिँ भित्र्याउन कतिको सफल हुनुभयो त यहाँ आइसकेपछि?
0: मलाई जहाँसम्म लाग्छ एक दुईटा अस्पतालहरू चाहिँ अब यो पैसा नतिरेको कारणले हाम्रो आर्थिक दायित्व धेरै भएको कारणले गर्दाखेरि अब हामी चलाउन सक्दैनौँ भनेर बन्द भइसकेका अस्पतालहरू पनि आइसक्नु भएको छ। स्पेसली हामीले अहिले प्राइभेट अस्पतालहरूलाई चाहिँ हामीले आकस्मिक इमर्जेन्सी बाहेक अरू नदिएको हुनाले उहाँहरू चाहिँ अझै यो अरू सेवा पनि पाए हुन्थ्यो भन्ने चाहिँ छ। हामी यदि आर्थिक रूपमा सक्षम भयो भने हामी उहाँहरूलाई पनि दिन्छौँ। अहिले हाम्रो धेरै बन्द भएको त्यस्तो कन्डिसन छैन, अहिले चाहिँ सुविधा थैली पनि न्यायचित नै छ, उहाँहरूलाई सबैलाई मिल्ने गरी नै छ। त्यही भएर अहिले चाहिँ त्यस्तो बाहिरिएको त्यस्तोहरू छैन, अहिले सबै नै हाम्रो बिमामा जुन पहिला हुनुहुन्थ्यो उहाँहरू आइसक्नु भएको छ।
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण गर्नेको संख्या उत्साहजनक नहुनु, यसले बीमा कार्यक्रममा ल्याउने समस्या र समाधानका लागि भइरहेको प्रयास बारे स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: श्री ठाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रमको नवीकरणमा देखिएका समस्या र समाधानका लागि भइरहेको प्रयास बारेमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिसँग कुराकानी गरिरहेका छौं।
2: म यहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा। धेरै धन्यवाद।
1: विशेष गरेर हामीले विभिन्न जुन खालका स्वास्थ्य बीमा कार्यक्रममा आएका समस्या

0: हरूको बारेमा चर्चा गर्यौं, नवीकरणको अवस्थाको बारेमा कुराकानी गर्यौं होइन। अब विशेष गरेर अलिकति नवीकरण नगरेका र बाहिरका नागरिकहरूलाई फर्काउने एउटा एकदमै चुनौतीपूर्ण नै छ पक्कै पनि होइन। यसको लागि चाहिँ विशेष केही योजना छ?
1: विशेष योजना भनेर मैले जुन संगठित संस्थाका कर्मचारीलाई अनिवार्य रूपमा आबद्ध गराउने भनेर भनिन्छ कि त्यसबाट पनि कुनै न कुनै रूपमा संगठित संस्थामा चाहिँ आबद्ध हुनुहुन्छ, त्यसबाट पनि धेरै फर्किन सक्ने मैले आशा गरेको छु। र अर्को कुरा भनेको हामीले जुन यो रिस्क पुलिङको एजुकेसनहरू हामीले ग्रासरूट लेभलसम्म गाउँ गाउँसम्म दिन सक्यौं भने यसबाट पनि पक्कै फर्किनुहुन्छ भन्ने मैले चाहिँ आशा गरेको छु।
0: हजुर, गाउँ गाउँको कुरा गर्दा धेरैजना बिमितहरूले बिमा चाहिँ गर्नु भएको छ तर उहाँहरूले अब नजिकको स्वास्थ्य संस्थाबाट उहाँहरूले अपेक्षा गरे जस्तो सेवा सुविधाहरू नपाउने पनि छ। यही काठमाडौँ उपत्यकामै भनौँ भने पनि धेरैजनाले त्यस्ता खालका केही सुविधाहरू नपाएको गुनासोहरू पक्कै तपाईँहरूसम्म पनि आएकै छ होला होइन। अब नागरिकले अपेक्षा गरे अनुसार सेवा सुविधा नपाउनुलाई चाहिँ यहाँहरू कतिको संवेदनशील भएर लाग्नु भएको छ यस विषयमा?
1: यसमा चाहिँ अब भनौँ न, उहाँहरूले पाउनुपर्ने सेवा सुविधा यदि हाम्रो प्याकेजमा छ, प्याकेजमा लिस्टिङ भएको सेवा सुविधा चाहिँ पाउनु नै पर्ने हुन्छ। अब स्वास्थ्य संस्था अनुसार सानो स्वास्थ्य संस्था आधारभूत अस्पतालमा गएर एमआरआई गराउँछु भन्दा त्यो नपाउने हुन सक्छ। एमआरआई गराउनको लागि ठूला अस्पताल, ठूला संघीय अस्पताल होइन रेफरल अस्पतालमै आउनुपर्ने हुन सक्छ। त्यही भएर ठ्याक्कै कुन चाहिँ सुविधा नपाएको भनेर यहाँले पस्ट्याउनु भयो भने म त्यसको पनि उत्तर दिँदै जान्थे।
0: समग्रमा अब विभिन्न खालका नागरिकहरूको विभिन्न अपेक्षाहरू हुन्छ, अघि मैले पनि भनिहाले जस्तो हाड जोर्नीकै भनौँ, यो नाकको समस्याहरू भएर नै आउनुभएकाहरूसँग पनि भेट भए, विभिन्न समस्या लिएर आएको तर अब अपेक्षा गरे अनुसार सेवा सुविधा नपाएको भन्ने जनगुनासो होइन त्यहीहरू पनि भइहाल्यो। अब जुन अहिले यहाँहरूले ल्याउनु भएको छ 25,000 पहिले लिने अनि बाँकी चाहिँ पछि उगर्ने भन्ने जुन छ नि, यो सुविधाले पनि नवीकरण गर्नेमा अलिक संकुचित भएको हो कि बिमितहरूसँग प्रत्यक्ष छलफल गर्ने, उहाँहरूका समस्याहरू गुनासोहरू सुन्ने संयन्त्र छ कि छैन?
1: हाम्रो गुनासो सुन्ने संयन्त्र राम्रै छ। प्रत्येक क्लेम तुरन्त आउन साथ नै हामी बसेर डिस्कसन गरिहाल्छ। यो 25,000 कुरा गर्नुहुँदा 25,000 चाहिँ हाम्रो ओपिडीको लागि राखिएको क्यापिङ अथवा चाहिँ सीमा हो। यसले चाहिँ के गर्छ भन्दाखेरि ओपिडीमा कम्तीमा 25,000 मात्र खर्च गर्यो भने चाहिँ इन्डोर अथवा चाहिँ चिकित्सा बिरामी हुँदा भर्ना हुनुपर्दा 75,000 बाँकी पैसा चाहिँ रहन्छ भनेर चाहिँ यो ल्याइएको हो। यो ल्याउनु पनि हामीले स्टडी गरेर नै ल्याएको हो। एभरेज व्यक्तिले खर्च गर्ने चाहिँ हाम्रो क्यालकुलेसनमा 23,000 आएको थियो ओपिडीमा खर्च गर्ने, त्यही भएर 25,000 क्यापिङ राखेको हो। समग्रमा चाहिँ यो चाहिँ पुगेकै अवस्था छ। यदि क्रोनिक बिरामीहरू हुनुहुन्छ जसले धेरैवटा औषधि खानुपर्ने छ भने उहाँहरूलाई चाहिँ कहिलेकाहीँ नपुगेको त्यस्तो एक दुईजनाबाट गुनासो आएको चाहिँ छ। त्यसको लागि चाहिँ अरू प्रोग्रामहरू पनि छन् हाम्रो, यो जस्तो पेन प्याकेजहरू भनेर हाम्रो स्वास्थ्य मन्त्रालयको अरू अरू प्याकेजबाट पनि उहाँहरूलाई कभर हुन्छ। एसएसयू सामाजिक सुरक्षाबाट पनि उहाँहरूलाई पैसा दिइराखेको अवस्था छ। र 5,000 जुन एक्स्ट्रा यो क्रोनिक डिजिजेसहरूलाई दिइरहेको छ त्यसबाट पनि उहाँहरूले कभर गर्न सक्नुहुन्छ जस्तो लाग्छ।
0: भनेपछि सरकारका विभिन्न अरू सेवा सुविधा र कार्यक्रम छन्, ती कार्यक्रमबाट पनि त्यो सुविधा लिन सकिने पनि भयो होइन। भनेको बीमा कार्यक्रममा मात्रै नलिकन चाहिँ सरकारका अन्य सेवा सुविधाहरूमा पनि नागरिकहरू अलिक चनाखो भएर लाग्नुपर्ने देखियो यसमा।
1: हजुर, यसमा अब हाम्रो प्याकेजहरू मन्त्रालय भन्नु स्वास्थ्यका प्याकेजहरू ओभरल्यापिङ नै छन् क्या, एकपछि अर्का धेरैबाट लिन मिल्ने त्यस्ताहरू छन्। र यो क्रोनिक डिजिजेसको हकमा चाहिँ उहाँहरूले अरू प्याकेजबाट पनि बेसिक हेल्थ सर्भिसेसबाट फ्री पाउने औषधिहरू पनि धेरै छन् क्या क्रोनिक डिजिजका, जुन चाहिँ हाम्रो आधारभूत अस्पतालबाट फ्री अफ कस्टमा चाहिँ पाइन्छ, त्यहाँबाट पनि लिन सक्नुहुन्छ
0: उहाँहरू। कतिपय नागरिकहरूले के पनि गुनासो गरेका छन् भने बीमा कार्यक्रमका सँग भएका कुराहरू, समस्याहरू, आफ्ना जनगुनासोहरू चाहिँ उहाँहरू प्रत्यक्ष बोर्डमै राख्ने अथवा बीमा कार्यक्रमकै केहीमा चाहिँ त्यस्तो खालको संयन्त्र, टेलिफोन नम्बर अथवा कहीँ गुनासो पोख्ने ठाउँ भइदिएको भए चाहिँ हाम्रा कुराहरू चाहिँ त्यहाँसम्म पुग्थ्यो भन्ने पनि छ होइन। निकट भविष्यमा त्यसरी केही अगाडि बढ्दै हुनुहुन्छ कि के छ यसमा?
1: यसमा हाम्रो अब वेबसाइटमा हाम्रो सबै गुनासो आउन सक्ने सिस्टमहरू हामीले सबै राखिदिएका छन्। टेलिफोन नम्बर पनि छ, हाम्रो सूचना अधिकारी छ, त्यहाँबाट पनि प्राय आइरहेकै हुन्छ र यो हाम्रै पोर्टलबाट मात्र नभइकन अब हेलो सरकारको पोर्टलबाट मन्त्रालयको थ्रुबाट प्रधानमन्त्री कार्यालयबाट त्यसरी पनि आइरहेको अवस्था छ। कसैलाई प्रब्लम छ भने अहिलेको यो सिस्टममा चाहिँ उहाँहरूले जहाँ पनि राख्न पाउनुहुन्छ र अन्ततगत हामी कहाँ चाहिँ त्यो उहाँहरूले राख्नुभएको गुनासो चाहिँ अहिलेसम्म आइरहेकै अवस्था छ। प्रतिदिन हाम्रो गुनासो चाहिँ लिस्टिङ नै हेऱ्यौँ भने पनि गुनासोहरू चाहिँ आइरहेको अवस्था छ, राख्न नसक्ने भन्ने चाहिँ छैन।
0: अब बीमा कार्यक्रममा जति आबद्ध भएका छन् त्यो त भइ नै हाल्यो, तर हाम्रो जुन अलिकति आर्थिक हिसाबले आर्थिक पाटोले कुरा गर्नु पर्दाखेरि चाहिँ बीचमा हामीले आर्थिक संकट पनि परेको हो होइन, त्यो आर्थिक संकट फेरि पनि नदोरेला भन्न सकिन्न। अलिकति हामीले आर्थिक पाटोलाई चाहिँ बीमा कार्यक्रमको आर्थिक पाटोलाई चाहिँ कसरी हामीले त्यसको समाधान गर्ने गरी चाहिँ अगाडि बढेको छ यहाँ आइसक्नु भएपछि चाहिँ?
1: यो चाहिँ ठ्याक्कै हजुरले भन्नुभयो, म चाहिँ बीचको यो क्राइसिस म्यानेजमेन्टको लागि मात्रै आएको हो होइन, अनि अहिले चाहिँ अब जस्तो यो भनेको राज्यको दायित्व, राज्यले दिनुपर्छ र किन भन्दा यो प्रोग्राम चलाइसकेपछि बीचमा स्टप गर्ने भन्ने पनि हुँदैन होइन। हो, राज्यको दायित्व बढ्दै गएको छ, यसलाई चाहिँ भनौँ न राज्यले धान्न सक्ने गरिकन चाहिँ चलाउनुपर्छ भन्न खोजेको चाहिँ हामीले जसरी अहिले एकदमै राज्यको आर्थिक दायित्व बढेको भएर हामीले निजी अस्पतालहरूलाई नदिएर सामुदायिक अस्पताल र सरकारी अस्पतालमा मात्र चलाइरहेका छौँ, केही गरी धान्न सक्ने भयो भने यसरी पनि हो। र अर्को भनेको प्रिमियम हाम्रो कालान्तरमा के थियो भन्दाखेरि हाम्रो 500 हुँदाखेरि चाहिँ हाम्रो के थियो भन्दाखेरि 50,000 मात्र पाउने, अब 700 हुनासाथ 1,00,000 पाउने भएर यो त्यसरी प्याकेज बनेको रहेछ। र प्याकेज पनि अब बिस्तारै चेन्ज हुँदै अलिकता प्रिमियम बढाउने हो कि अथवा चाहिँ हाम्रो जुन संगठित संस्थाबाट 1% लिएर सरकारले 1% थप दिने भनेका छन् त्यो पनि आउने हो कि, र हामीले निशुल्क बिमा गरेको प्रिमियम चाहिँ सरकारले हामीलाई दियो भने पनि हामीलाई धेरै नै राहत हुन्छ र यसले गर्दाखेरि हाम्रो आर्थिक संकट भनौँ न प्रिमियम चाहिँ कलेक्सन बढी हुन्छ, जसले गर्दाखेरि हामी एकदम सेल्फ सस्टेन भएर चाहिँ यो बिमालाई चलाउन सक्छौँ भन्ने जस्तो लाग्छ मलाई।
0: अब बिमामा निशुल्क पाउने समूह चाहिँ कस्तोलाई मात्र राख्ने अथवा कस्तोलाई चाहिँ हटाउनुपर्छ अथवा कस्तो चाहिँ अझ थप्नुपर्छ, के भइरहेछ यस विषयमा चाहिँ यहाँहरूको?
1: यसमा चाहिँ के छ भन्दाखेरि अब यो लक्षित समूह भनेर हामीले राखेका छौँ, लक्षित समूहभित्र चाहिँ हाम्रो 7 चाहिँ क्याटेगोरी छ। 7 क्याटेगोरीमा के छ भन्दा 70 पुगेको होइन इल्डरली भन्छौँ हामी अथवा चाहिँ ज्येष्ठ नागरिक, उहाँहरूलाई चाहिँ एउटा व्यक्तिलाई चाहिँ हामीले परिवार मान्छौँ, त्यो बाहेक अरू सबैलाई चाहिँ अरू पनि म भन्दै जान्छु। जस्तो कुष्ठरोगी, एकजना कुष्ठरोगी हुनुभयो तर उहाँको फ्यामिलीले पनि सबैले पाउने भयो, कुष्ठरोगीको 10 परिवार छ भने 10 परिवार बापतको 7,000 लाग्थ्यो, त्यो पनि फ्री हुने भयो होइन। र अर्को भनेको अनि अशक्त अथवा अपाङ्ग भएको परिवारको व्यक्ति, परिवार भनौँ न कुनै व्यक्ति अपाङ्ग छ भने उहाँको फ्यामिलीले पनि पाउने भयो होइन। अर्को चाहिँ जटिल खालको क्षयरोग, जस्तो हामीले एमडीआरटीबी होइन ड्रग रेजिस्टेन्स टिबी भन्छौँ, उहाँको पनि फ्यामिलीले पाउनुहुन्छ। अर्को एचआईभी संक्रमितको पनि फ्यामिलीले पाउनुहुन्छ। अर्को चाहिँ महिला स्वास्थ्य स्वयंसेविका जो हुनुहुन्छ उहाँको पनि फ्यामिली सबैले पाउनुहुन्छ। र अति विपन्न परिवार, विपन्न कार्ड पाइसक्नु भएको छ अति विपन्न खालको, उहाँको पनि फ्यामिलीले पाउनुहुन्छ। अति विपन्नको सवालमा चाहिँ सबै गरिब हुन्छ, उहाँहरूले पाउनु न्यायचित होला, तर कुष्ठरोगी एकजना भएपछि परिवार अरू कमाउँदै नकमाउने अथवा चाहिँ मल्टीड्रग रेजिस्टेन्स टिबी एचआईभी संक्रमित भएका व्यक्तिको फ्यामिलीले पाउनु चाहिँ अलि न्यायचित होइन कि? त्यहाँ चाहिँ व्यक्ति भएर फ्यामिलीले चाहिँ बिमा गरेको भए हामीलाई अझ आर्थिक दायित्व चाहिँ कम हुन्थ्यो कि, किन भन्दा उहाँहरूको पनि प्रिमियम उठ्थ्यो नि त। अब त हामीले एउटा मल्टीड्रग टिबीको 10 फ्यामिली छ भने 10 हामीले फ्रीले ट्रिटमेन्ट गरिरहनु परेको, 2,00,000 चाहिँ सेवा सुविधा उपलब्ध गराइरहनु परेको कन्डिसन छ, त्यसले गर्दाखेरि पनि हामीलाई यो भनौँ न प्रिमियम उठ्न चाहिँ गाह्रो भइरहेको छ। स्पेसली जसरी ज्येष्ठ नागरिकलाई एकजनालाई परिवार माने जस्तो, उहाँ रोगीहरू जुन लक्षित समूह छ अति विपन्न बाहेक अरू सबैलाई चाहिँ व्यक्तिलाई मानिदिँदाखेरि पनि हामीलाई यो आर्थिक भार कम हुन्थ्यो कि, जस्तो चाहिँ मैले अथवा चाहिँ मेरो टिमले चाहिँ यसको वर्कआउट गरेको छ। त्यसमा चाहिँ यदि ऐन संशोधनमा यो लक्षित समूहलाई हामीले राम्ररी परिभाषित गर्न सक्यौँ भने पनि केही मात्रामा यसको समाधान निस्किन्छ कि भन्ने हाम्रो टिमले सोच्छ.
0: अब अलिकति नीतिगत सुधारको कुराहरू गरौँ होइन. स्वास्थ्य बिमा कार्यक्रम आएको पनि एक दशक भइ नै हाल्यो होइन. यो एक दशकको अवस्थामा हामीले पटक पटक यस विषयमा छलफल पनि गर्यौँ, मूल्याङ्कन पनि गर्यौँ होइन. अलिकति नीतिगत ऐन नियमावली चाहिँ संशोधनको आवश्यकता र त्यो अनुसार चाहिँ यहाँहरू अगाडि कसरी बढ़िरहनु भएको छ?
1: हजुरले ठिक कुरा नै औलाउनु भयो. ऐन नियमावली संशोधनको आवश्यकता छँदैछ. यो वर्ष हाम्रो ऐन संशोधन चाहिँ फर्स्ट प्रायोरिटीमै परेको छ र मन्त्रालयको पनि प्रायोरिटीमा परेको छ. किन भन्दा हामीले अघि जसरी कुरा गर्यौं, हामीले लक्षित समूहदेखि लिएर संगठित संस्थालाई कसरी आबद्ध गराउने ती कुराहरू सबै चाहिँ ऐनमा प्रष्टिएर आयो अथवा चाहिँ कम्पल्सन भनेर आयो भने चाहिँ हामीलाई सजिलो हुन सक्छ. त्यही भएर चाहिँ हामीले संगठित संस्था कसलाई भन्ने होइन, त्यसको दायरा, जस्तो संगठित संस्थामा धेरैजना फ्यामिली मेम्बर भयो भने हामीले बिमामा कसरी आबद्ध गराउने, एउटै परिवारमा तीन चारजनासम्मले प्रिमियम तिर्नुपर्ने भयो भने कसरी त्यो पोसिबल हुन सक्छ, ती कार्यविधिहरू ती भनौँ न कुराहरूमा पनि हामी वर्कआउट गरिरहेका छन्. त्यही भएर चाहिँ ऐन संशोधन चाहिँ हाम्रो नीतिगत सुधारको एउटा पहिलो पाटो हो जस्तो भन्नु.
0: जस्तो स्वास्थ्य बिमाको विभिन्न अहिलेको वर्तमान मोडलमा चाहिँ सुधार नगरिकन चाहिँ अगाडि बढ्न चाहिँ विभिन्न खालका चुनौतीहरू यहाँले अहिलेको कार्यक्रममा पनि हामी छलफलमै पनि ती कुराहरू भनिसक्नु भएको छ. यो अहिलेको मोडलमा चाहिँ के सुधार गर्नुपर्ने चाहिँ खाँचो देखिएको छ त?
1: अहिलेकोमा चाहिँ हाम्रो जस्तो कुनै ओभरल्यापिङ भएका प्रोग्रामहरू, सरकारको ओभरल्यापिङ भएका प्रोग्रामहरूलाई चाहिँ हामीले सेपरेट गर्न सक्यौँ अथवा छुट्याउन सक्यौँ भने, जस्तै आमा सुरक्षा प्रोग्राम भनेर हाम्रो स्वास्थ्य मन्त्रालयले आमा सुरक्षाको छुट्टै बजेटहरू त्यहाँको थ्रुबाट खर्च गरिरहेछ, जसले गर्दाखेरि चाहिँ सुत्केरी आमा सम्पूर्ण खर्चहरू बेहोर्ने गरिरहेछ. त्यो चाहिँ हामीले बिमामा ओभरल्याप नगर्ने त्यस्तै गरिकन धेरैवटा प्रोग्रामहरू छ. जस्तो अघि भने हामीले पेन प्याकेज भयो, अनि यो जस्तो नवजात शिशुका कुराहरू छन्, ती कुराहरू ओभरल्याप नहुने गरी लान सकिन्छ. त्यसले गर्दाखेरि पनि हामीलाई केही सजिलो हुन्छ जस्तो लाग्छ.
0: प्रष्टाइदिनु पर्दाखेरि चाहिँ के कस्ता खालका प्याकेजहरू चाहिँ ल्याउँदैछ अथवा पुनरावलोकन हुँदैछ?
1: हाम्रो प्याकेज भनेको हामीले धेरै उ गर्न खोजेको चाहिँ सुविधा थैली छ. हाम्रो सुविधा थैली भनेको चाहिँ बिमितहरूले पाउने सेवा सुविधाहरू सबै चाहिँ त्यसमा उल्लेख गरेका छन्। त्यसमा चाहिँ चार्जेजहरू चाहिँ एभरेज मार्केटमा पाउने भन्दा अलिक बढी थियो. त्यसलाई चाहिँ न्यायचित तरिकाले जुन चाहिँ हाम्रो अस्पतालहरूले किनेर बेचिरहेकोमा उहाँहरूलाई घाटा नहुने गरिकन मिनिमम मात्र प्रफिट राखेर बेच्न सक्ने गरिकन हामीले चेन्जेस ल्याउन खोजेको हो. अरू धेरै चेन्जेस भनेर त्यस्तो चाहिँ होइन. कुनै कुनै औषधिको जस्तो क्यान्सरसँग रिलेटेड औषधिहरूको चाहिँ प्राइस एकदमै कम भएर अन्तर्राष्ट्रिय स्तरका औषधिहरू चाहिँ नेपालको मार्केटबाट फर्किरहेको बेलामा चाहिँ हामीले तिनीहरूको मूल्य अलिकता समायोजन गरिकन न्यायचित मूल्यमा चाहिँ अथवा चाहिँ मार्केटमा उपलब्ध हुन सक्ने मूल्यमा चाहिँ राख्न खोजेको हो. अरू धेरै चेन्जेसहरू त्यस्तोहरू चाहिँ होइन.
0: पुनरावलोकन गर्नेमै जुन यहाँहरूले विभिन्न खालका कार्यक्रमहरू जुन भनौँ न औषधिमा परिवर्तन गर्नुभएको छ होइन, यो वास्तवमा सेवाहरू कम भएको, औषधिजन्य सामग्रीहरू कम भएको हो कि यसलाई चाहिँ के गर्नु खोज्नु भएको यहाँनिर?
1: औषधि हाम्रो कम भएको त्यस्तोहरू चाहिँ होइन. औषधिका स्ट्रेन्थहरू हुन्छ नि, जस्तै कुनै औषधि 200 mg को 400 mg को 600 mg को छ भने ठ्याक्कै खान मिल्ने गरी एउटा औषधि मात्र 400 भयो भने 400 अब कभर अप गर्ने गरिकन, र कुनै कुनै कम्पोजिसनवाला औषधिहरू छ भने हाम्रो चाहिँ कम्पोजिसन भन्दा सिङ्गल उसमै जाने औषधिहरूलाई चाहिँ हामीले सिङ्गलबाटै पठाउन खोजेको हो. औषधिमा कटौती भन्दाखेरि पनि हाम्रा केही नमिलेका उहरू मात्र मिलाएका हुन्, त्यसमा औषधि र सेवामा कटौती भएको चाहिँ कदापि छैन.
0: हजुर, अब विशेष गरेर जो नागरिकहरू चाहिँ अब बिमा गर्ने कि नगर्ने भनेर अन्यलमा पनि हुनुहुन्छ, कतिपयले नवीकरण नगरेको हामीमा छँदैछ होइन, उहाँहरूलाई आकर्षित गर्ने गरी चाहिँ यहाँहरूले केही विशेष खालको कार्यक्रम अभियानहरू ल्याउँदै हुनुहुन्छ त?
1: बिमा चाहिँ छोड्नु भन्दाखेरि पनि आफूलाई आवश्यक पर्दाखेरि गर्ने अथवा चाहिँ चाहिँदाखेरि थोरै खर्च 3500 पनि 1,00,000 सुविधा पाउने हो. त्यही भएर गर्नुपर्छ यहाँको यस्तोको लागि चाहिँ हामीले अब अहिले चाहिँ आईटी फ्रेन्डली युग छ, त्यसमा चाहिँ हामी डिजिटलाइजेसनमा गएर कतिपय अवस्थामा चाहिँ के पनि रहेछ भन्दाखेरि हाम्रो दर्ता सहयोगीहरू टाइममा समयमा उपलब्ध नभइदिने बोलाएको बेलामा नभइदिँदा पनि कतिले बिमा गर्न सकेको छैनौँ भन्ने कुराहरू पनि आइरहेको भएर अहिलेबाट चाहिँ अलि सहजीकरणको लागि अनलाइन पनि राखिदिने हाम्रो विचारमा छ र जसले गरिरहनु भएको छैन यसको रुट कज भनेको धेरैले के भन्नुभएको छ भन्दाखेरि हामीलाई चाहिएको समयमा हामीले गर्न पाएनौँ त्यो भन्ने छ र म बाहिर छु म चाहिँ सपोज म बिमा गराउन चाहन्छु म जिल्ला बाहिर गइरहेको छु त्यो बेलामा मैले कन्टिन्यू गर्न पाइनँ भन्ने खालको त्यस्तो समस्या भएको र अब जहाँबाट पनि गर्न सकिने अनलाइन चाहिँ सिस्टम ल्याइसकेपछि उहाँहरूलाई अलिक सजिलो हुने जस्तो मैले
0: भनेपछि अब आगामी दिनमा चाहिँ यो चाँडै नै आउँदैछ यो अनलाइनबाट नवीकरण गर्ने सिस्टम चाहिँ
1: अनलाइनबाट नवीकरण गर्ने सिस्टम हाम्रो अगाडिदेखि नै छ त्यसमा पनि जो छोडिसक्नु भएको छ फेरि रिरजिस्ट्रेसनमा जानुपर्ने हुन्छ उहाँहरूको लागि चाहिँ अब फेरि रजिस्ट्रेसन गर्नको लागि चाहिँ जुन नयाँ रजिस्ट्रेसन जस्तै हुन्छ त्यस्तोको लागि चाहिँ यो सुविधा आएको हो भन्न खोजेको नयाँ रजिस्ट्रेसनदेखि लिएर अब चाहिँ अनलाइनमा सुरु हुँदैछ
0: जस्तो अनलाइनबाट चाहिँ नवीकरण गर्न पाउनुहुन्छ भनेर भन्नुभयो अब अनलाइन भनेपछि अलिकति अब शहरीकरण शहरी क्षेत्रको लागि मात्रै अलिकति फोकस हो कि भन्ने पनि हुन्छ किनभने दूर दराजमा दुर्गम क्षेत्रहरू पनि छन् जहाँ चाहिँ अलिकति उहाँहरूलाई त्यो सेवा सुविधाबाट वञ्चित भएको पनि हुन सक्छ होइन फेरि कतिपय अब इक्जाम्पल दिउँ राष्ट्रिय परिचय पत्र अनलाइनबाट भर्दाखेरि कतिपयको चाहिँ रिजेक्ट भएको पनि अवस्था छ होइन त्यस्तो अवस्था समस्या आउन नदिनको लागि चाहिँ हाम्रोमा चाहिँ अनलाइन सुविधा चाहिँ एकदम चुस्त दुरुस्त र सबैले त्यो पहुँचमा पुग्ने गरी चाहिँ छ भनेर कसरी विश्वास दिलाउनुहुन्छ
1: अनलाइन सुविधा लिँदाखेरि हामीले चाहिँ यो हाम्रो एनआईडीसँग टाइअप गरेका छौँ हजुरले एनआईडी भर्दाको कुरा गर्नुभयो अहिले चाहिँ एनआईडीसँग टाइअप गर्दाखेरि चाहिँ हजुरलाई भर्दाको समस्या चाहिँ हुँदैन यसमा चाहिँ उहाँको एनआईडी नम्बर मात्र राख्न साथ अटो जेनेरेट हुने हुन्छ उहाँले के पनि भर्नै पर्दैन जस्ट एउटा के गर्नुपर्ने हुन्छ भन्दाखेरि आफ्नो एनआईडी नम्बर राखिदिने त्यति र फोटो अपलोड गर्न साथ नै हुने त्यस्तो खालको हुन्छ अनि त्यही भएर झन् सजिलो हुन्छ यो चाहिँ होइन र अहिले दूर दराजसम्म पनि जहाँसम्म म पुगेको छु होइन जुम्ला हुम्लासम्म पनि यो सबैको हातमा मोबाइल भइसकेको हुँदाखेरि र उहाँहरूको दुर्गम क्षेत्रका जो हुनुहुन्छ हाम्रा बिमितहरू उहाँ बिमित अथवा जो बिमित हुन सक्नु भएको छैन उहाँको परिवार कहीँ न कहीँ सदरमुकाममा हुनुहुन्छ उहाँहरूसँग मोबाइल छ होइन अनि त्यही भएर फ्यामिलीको उहाँले भर्न मिल्छ त्यही भएर सजिलो हुने चाहिँ मैले देखेको छु
0: हजुर अब भर्नको लागि चाहिँ के त्यो कसरी भर्ने भन्ने केही जानकारी दिनुहुन्छ यो हामी वेबसाइटमै गएर हेर्ने हो कि कसरी जानकारी दिनुहुन्छ अनलाइनबाट भर्नको लागि चाहिँ
1: अनलाइनबाट भर्नको लागि हाम्रो ओपन इनिस सिस्टममा चाहिँ हामीले अनलाइन रजिस्ट्रेसन भनेर राखिदिएका छौँ त्यो रजिस्ट्रेसनमा गइसकेपछि चाहिँ के छ भन्दाखेरि उहाँले भन्न पहिला चाहिँ लगइन गर्नु पर्यो लगइन गर्दा सर्टेन कुराहरू सोध्छ त्यसपछि ओके भनिसकेपछि चाहिँ एउटा चाहिँ नेसनल आइडी राख्नुपर्ने हुन्छ नेसनल आइडीसँग लिङ्क अप गरिसके राष्ट्रिय परिचय पत्र नागरिकता होइन राष्ट्रिय परिचय पत्र सँगै लिङ्क अप हुन्छ अनि त्यसपछि नामहरू भरिर नै पर्दैन अटोमेटिकल्ली उसैले नै तानिदिन्छ उसको एनआईडी अथवा चाहिँ राष्ट्रिय परिचय पत्र जहाँबाट भरेको छ त्यही ठाउँको ठेगाना सहित सबै नै आइदिन्छ र त्यहाँ यदि अस्थायी रूपमा कहीँ बसोबास गर्नुभएको छ भने अस्थायी एउटा चाहिँ ड्रप इन अप्सनमा छ त्यसमा क्लिक गरेपछि कहाँ हो भनेर क्लिक क्लिक सिस्टम छ धेरै लेखिरहनु पर्ने त्यस्तो पनि छैन त्यही भएर सजिलै बनेको छ जस्तो लाग्छ हेरौँ लेट्स सी कस्तो खालको चाहिँ फिडब्याक आउँछ त्यसपछि हामी फेरि अझ छलफल गरौँला आजसँग
0: धेरैले चाहिँ नवीकरण नगर्नु भएको छ जुन विभिन्न गुनासोहरू पनि आइरहेछ विभिन्न कारणले नवीकरण गर्न पाउनु भएको पनि छैन होइन खासमा नवीकरण गर्ने म्याद कतिभित्र हो नवीकरण गरेन भने चाहिँ उहाँलाई चाहिँ अब त्यो सेवाबाट चाहिँ वञ्चित हुने हो कि के हुन्छ खासमा
1: नवीकरण गर्ने हो भने चाहिँ एक महिना अगाडि नवीकरण गर्नुपर्छ जस्तो मेरो अहिले श्रावणमा सक्दैछ भने मैले असारको अन्तिम डेटसम्ममा चाहिँ मैले नवीकरण गर्न पर्ने असोजमा सकिँदैछ भने भदौको अन्तिमसम्म मैले रिन्यू गराइसक्नु पर्ने हो भने चाहिँ भदौमा गऱ्यो भने असोज कन्टिन्यू हुन्छ रिन्युअलको केसमा गरेन भने चाहिँ सक्यो उहाँ चाहिँ फेरि रिरजिस्ट्रेसनबाट फेरि सुरुबाट आउनुपर्ने हुन्छ
0: भनेपछि केही गरी बीचमा तीन चार महिना ग्याप भयो भने चाहिँ उहाँ फेरि नयाँ बिमितको रूपमा चाहिँ उहाँले भर्नुपर्ने भयो होइन भनेपछि पुरै प्रक्रिया नयाँ हुने भयो.
1: हजुर, नयाँबाट सुरु हुने भयो. किन भन्दा कन्टिन्युस छ भने रिन्यू हुन्छ, ब्रेक भयो भने चाहिँ जेरोबाट स्टार्ट गर्नुपर्ने हुन्छ.
0: भनेपछि अलिक नागरिकहरूलाई अलिक समय नदिएको उहाँहरू अब विभिन्न कारणले गर्दा यहाँ त फेरि आफ्नो इच्छाले भन्दा पनि त्यहाँ समस्या विभिन्न समस्याले गर्दाखेरि उहाँहरूले रिन्यू गर्न पाएको हुँदैन नि त. अलिक कठोर निर्णय गर्नुभएको हो कि भन्ने पनि छ नि त.
1: होइन, यो त टाइम भनेको टाइम बाउन्ड नै हो. टाइम कटिसकेपछि त हामीलाई पनि म्यानेज गर्न गाह्रो हुन्छ, एक्टिभ बिमित कति छ भन्ने डाटा निकाल्न. त्यही भएर कठोर भएको भन्दा नि एक महिना अगाडिसम्म टाइम दिएको हो. जस्तो मलाई भदौ हजुरले भन्नुभएको छ असोज छ भने भदौको अन्तिम दिनसम्म मैले गर्ने टाइम लाइन त दिएको छ. एक महिनाभित्र गर्नुपर्ने हो. एक महिना भन्दा बेसी टाइम त कति दिन हो फेरि.
0: अब सामान्य नागरिकलाई जो चाहिँ अझै पनि बिमा कार्यक्रममा आबद्ध हुनुहुन्न होइन, उहाँहरूलाई चाहिँ बिमा कार्यक्रममा आबद्ध गर्न चाहिँ कसरी यहाँले चाहिँ आकर्षित गर्नुहुन्छ त?
1: त्यो आकर्षित गर्ने भनेकै हामी ग्रासरुट लेभलसम्म गएर यसका फाइदा बेफाइदा कसरी गर्न सकिन्छ, यो के कुन मकसदले चाहिँ यो आएको हो, यो भनेको चाहिँ विशुद्ध सामाजिक सुरक्षाको सामाजिक उत्तरदायित्वको लागि आएको हो भनेर हामीले जुन बुझाउन सकेका छैनौँ त्यसैले गर्दा हो. अहिलेको हाम्रो उमा चाहिँ के छ भन्दा यो प्रचार प्रसारमा हामी एकदमै तल्लो भन्नु ग्रासरुट लेभलसम्म उहाँहरूको घर घरसम्म पुग्ने चाहिँ हाम्रो लक्ष्य चाहिँ छ यसपालि.
0: अब बिमा कार्यक्रमलाई चाहिँ भनौँ न निरन्तर अगाडि बढ्नको लागि जति पनि कठिनाई चुनौतीहरू आइरहेको छ विभिन्न किसिमले होइन, त्यो चुनौतीहरू पार गर्नको लागि भनौँ बिमालाई चाहिँ निरन्तरता दिनको लागि चाहिँ के आवश्यक देख्नुहुन्छ यहाँले?
1: नीतिगत सुधारको कुरा त हजुरले अघि नै उठाउनु भइसकेको छ होइन. बिमा आफै के छ भन्दा बिमा आफै अस्थायी छ क्या. यहाँको स्ट्रक्चर नै के छ भन्दाखेरि यहाँ 10 वर्ष भइसक्दाखेरि पनि बिमाको आफ्नो दरबन्दीहरू त्यस्तोहरू स्वीकृत भइसकेको अवस्था छैन. कम्तीमा सेन्टरको होइन काठमाडौँको यो बिमा अथवा चाहिँ संघीय बिमा एउटा चाहिँ स्ट्रक्चर थाहै भइदियो, यहाँका कर्मचारी कन्टिन्युस बस्यो भने न बल्ल यसको इम्प्रुभमेन्ट हुने हो. यहाँ चाहिँ अब करारका 6-6 महिने कर्मचारी जो चाहिँ टर्न ओभर भइरहन्छ उहाँहरूले चलाइरहनु भएको छ. त्यही भएर कम्तीमा यहाँको ओएनएम भनौँ न व्यवस्थापन चाहिँ थाहै हुन सक्यो भने चाहिँ पक्कै पनि यसले गति लिन सक्ला भन्ने मैले एउटा सोचेको छु होइन. जो चाहिँ थाहै रूपमा यहाँ बस्नुहुन्छ उहाँले चाहिँ राम्रा नीतिहरू त्यस्तोको लागि चाहिँ वकालत गर्नुहुन्छ भन्ने सोचेको छु. एउटा हुनुपर्ने भनेको मैले देखेको यो यसको थाहै संरचना स्वीकृत भयो मन्त्रालयबाट भने पनि केही राम्रा पक्षहरू बिस्तारै उग्रिँदै जानेछन् जस्तो मैले सोचेको.
0: पहिलो महिला बिमा बोर्डमा निर्देशकको रूपमा आउनुभएको छ तपाईँ, जाने बेलासम्म चाहिँ केही सुधार गरेर यो चाहिँ म सुधार गरेर जान्छु भन्ने केही छ योजना?
1: मैले चाहिँ उहाँहरूको जुन आर्थिक दायित्व जुन तिर्न नसकेर यो अवस्थामा पुगेको छ अथवा चाहिँ हामीले कन्ट्रोलिङ कुनै पनि स्वास्थ्य संस्थालाई गर्न सकेका छैनौँ, यो पूरा फरफारक गरेर सम्पूर्ण दायित्वहरू उहाँहरूको तिरिसकेर र सबैलाई चाहिँ एकदमै भनौँ न ऐन नियम अनुसार चाहिँ काम गर्ने अनुशासन कायम हुने गरी काम गर्ने गरेर जाने र अनलाइन रजिस्ट्रेसन सुरुवात गरेर सबैले अनलाइनमा नै आफैले भर्न सक्ने गरिकन त्यस्तो प्लेटफर्म एउटा तयार गर्ने र सङ्गठित संस्थाहरू सबैलाई आबद्ध गराउने, यो यति हुन सक्यो भने बिमाको जुन रिस्क पुलिङको प्रिन्सिपलमा आधारित छ त्यो हुन सक्छ, त्यति गराएर चाहिँ जान्छु भन्ने चाहिँ एम चाहिँ उद्देश्य मैले त्यसरी राखेको छु.
0: म धेरै धन्यवाद दिन चाहन्छु एकदम व्यस्त समयको बावजुद पनि हामीलाई यो बिमा कार्यक्रम र नवीकरणको अवस्थाको बारेमा हामीलाई विस्तृत रूपमा जानकारी गराइदिनु भएकोमा.
1: धेरै धन्यवाद. मलाई पनि यहाँले चाहिँ जुन मौका दिनुभयो जस्तो बिमाको बारेमा केही राख्ने, मैले भनौँ न व्यक्ति व्यक्तिलाई भन्दाखेरि एक दुईजनाले मात्र सुन्नुहुन्थ्यो होला, यहाँको भनौँ न यो नेटवर्कबाट धेरैभन्दा धेरै हाम्रा दूर दराजका भनौँ न बिमित जो हुँदै हुनुहुन्छ जो हुने क्रममा हुनुहुन्छ उहाँहरू सबैले सुनेर यसलाई चाहिँ एउटा अवसरको रूपमा युज गरेर चाहिँ उहाँहरू बिमामा आबद्ध हुनुहुनेछ भन्ने पनि मैले ठूलो आशा राखेको छु. यसबाट कम्तीमा कसैले बिमा बुझ्नुभएको छैन भने बिमा भनेको आफ्नो खल्तीबाट धेरै पैसा खर्च गर्न नपरोस् भनेर गरिने एउटा लगानीको पद्धति हो. यसमा आबद्ध हुनुभयो भने गाह्रो साह्रो पर्दाखेरि चाहिँ कभर अप गर्छ, यसले चाहिँ राम्रो टेवा दिन्छ. त्यही भएर सबैजना यसमा सक्रिय हुनुहोस् अथवा चाहिँ इन्भल्भ हुनुहोस् भन्न चाहन्छु.
0: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापति। उहाँसँग स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण गर्नेको उत्साहजनक सहभागितामा कमी, यसमा देखिएको समस्या र समाधानका लागि भइरहेको प्रयास बारे कुराकानी गर्यौं। यो कुराकानी सँगै कार्यक्रम बद्लिदो नेपालको आजको समय सकिएको छ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
2: यही साउन 16 गते तेस्रो शनिबारको दिन
3: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशा रोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाने मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
6: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर
7: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
8: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
7: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
8: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-585-4519 र 98-585-5115।

0: me a
1: extreme energy drink.
2: Radio Bheri FM.
3: Extreme energy drink. Time check. अहिले ठीक 9 बजेको छ.
4: Extreme energy drink. Taste the difference. Feel the energy.
5: नमस्कार, म हृदय रिमाल. उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. सुनसरीको कप्तानगंजमा झडप हुँदा एकजनाको ज्यान गयो, 12 जना भन्दा धेरै घाइते. कर्फ्यू र निषेधाज्ञा जारी. नागढुङ्गा सुरुङ मार्गको उद्घाटन आज. सुरुमा अत्यावश्यक गाड़ीलाई मात्र अनुमति. परीक्षण अवधिमा सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीलाई शुल्क नलाग्ने. शिक्षकले नै एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको खुलासा. सीआईबी र त्रिवीले छुट्टा छुट्टै अनुसन्धान गर्दै. अन्तरिक्ष केन्द्रबाट 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा अवतरण. रूस र अमेरिका बीच अन्तरिक्ष क्षेत्रमा निरन्तर सहकार्य. र विश्वकप लीग टूको तेस्रो खेलमा नेपालले आज फेरि नामिबियासँग खेल्दै. नेपाल खबरमा अब पूरा खबर. सुनसरीको कप्तानगंजमा दुई पक्षबीच भएको विवाद र झडपका क्रममा एकजनाको ज्यान गएको छ, 12 जना भन्दा धेरै घाइते भएका छन्. जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भीड़ नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय देवानगंज 3 24 वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको छ. गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लगिएको र उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ. घटनामा सशस्त्र प्रहरी निरीक्षक सहित 8 प्रहरी सहित अरू केही व्यक्ति घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ. प्रहरीका अनुसार आज साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहँदा अर्को पक्षले मध्यरातमा अनावश्यक होहल्ला भएको भन्दै विरोध गरेपछि दुई समूहबीच भनाभन भई झडपको स्थिति उत्पन्न भएको थियो. झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले शुरूमा अश्रु ग्यास प्रहार गर्यो. त्यसपछि हवाई फायर गर्दा असमेत अवस्था सामान्य हुन नसकेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ. यसैबीच जिल्ला प्रशासन कार्यालय सुनसरीले 5 इलाकामा कर्फ्यू लगाएको छ. प्रशासनले हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा आज बिहान 7 अनिश्चितकालीन कर्फ्यू लगाएको छ. यस्तै हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको सबै क्षेत्रमा आज बेलुका 7 लागि 5 बढ़ी भेला हुन नपाउने गरी निषेधाज्ञा पनि जारी गरिएको छ. देशकै सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ. काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो. यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ. आज उद्घाटन भएपछि केही दिन सुरुङ मार्ग परीक्षण अवधिका रूपमा सञ्चालन हुनेछ. यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाड़ी तथा अन्य अत्यावश्यक सेवाका गाड़ीलाई मात्र सुरुङ प्रवेश गर्न दिइनेछ. परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाड़ीहरूबाट कुनै शुल्क नलिने पनि सड़क विभागले जनाएको छ. पैदल यात्री, मोटरसाइकल, स्कूटर, तीन पाङ्रे गाड़ी, त्यसै गरी पेट्रोल, डिजल, ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेका गाड़ी, विस्फोटक पदार्थ बोकेका गाड़ी प्रवेश गर्न पाउने छैनन्. परीक्षण अवधि समाप्त भएपछि सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीहरूले निर्धारित शुल्क तिर्नुपर्नेछ. कार तथा भ्यानलाई काठमाडौँ प्रवेश गर्दा 65 तथा बाहिरिँदा 60 मिनी बस, ट्रक तथा टिपरलाई काठमाडौँ प्रवेश गर्दा 115 तथा बाहिरिँदा 80, ठूला बस तथा ट्रकलाई काठमाडौँ प्रवेश गर्दा 260 तथा बाहिरिँदा 200 शुल्क लाग्नेछ. भुक्तानी पूर्ण रूपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गरिएको छ. सुरुङ मार्गको सञ्चालनसँगै नेपालमा आधुनिक सड़क पूर्वाधारको नयाँ युग शुरू भएको मानिएको छ. त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र शिक्षकले नै सार्वजनिक गरेको खुलासा भएको छ। काठमाडौँमा दुईवटा कलेज पढ़ाउने कैलाली घर भएका शिक्षक सन्दीप सिंहले प्रश्नपत्र सार्वजनिक गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पत्ता लगाएको हो। भक्तपुर बस्ने 33 वर्षीय शिक्षक सिंहलाई हिजो दिउँसो पक्राउ गरेर थप अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ। गएको शुक्रबार एमबीएस पहिलो सेमेस्टरको एमजीटी 515 अर्गनाइजेशनल बियर विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भएको केही मिनटमै व्हाट्सएप ग्रुपमा सार्वजनिक भएको थियो। त्रिवी परीक्षा नियन्त्रण महाशाखाले घटनाको छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानूनी कार्यवाही गरिने बताउनु भएको छ। काठमाडौँ उपत्यका सहित देशका मध्य तथा पूर्वी भेगका धेरै ठाउँमा रातभर झरी परेको छ। काठमाडौँ सहित धेरै ठाउँमा अहिले घाम लागेको छ भने केही ठाउँमा अहिले पानी परिरहेको छ। अहिले घाम लागेका ठाउँमा पनि दिउँसो र बेलुकी पख पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै ठाउँमा, बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तथा कोशी प्रदेशको तराई भेग र मध्य प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई भेगका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भरे राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
0: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
6: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
0: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा वीरगंजको नारायणी अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ। आकस्मिक कक्षमा कार्यरत डाक्टर तथा कर्मचारीहरूले आफूहरूमाथि अस्ति शनिबार कुटपिटको भएको भन्दै विरोध जनाएपछि हिजोदेखि आकस्मिक सेवा बन्द भएको हो। आकस्मिक सेवा बन्द हुँदा बिरामी प्रभावित भएका छन्। अस्पतालका अनुसार चिकित्सकले आकस्मिक कक्षमा काम गर्ने सुरक्षित वातावरण नभएको भन्दै सेवा बन्द गरेका छन्। अस्ति शनिबार वीरगंज महानगरपालिका 25 का 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा ज्यान गएपछि परिवारका सदस्य तथा आफन्तहरूले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद रामलाई कुटपिट गर्दा उहाँ गम्भीर घाइते हुनुभएको थियो। उहाँको त्यही अस्पतालको सघन उपचार कक्ष आईसीयूमा उपचार भइरहेको छ। यसैबीच नेपाल चिकित्सक संघले विज्ञप्ति निकाल्दै मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि भएको आक्रमणका दोषीलाई कानून बमोजिम कार्यवाही गर्नुपर्ने माग गरेको छ। भारतसँग सीमा जोड़िएको बाँकेको जमुनाहा सीमा नाकामा आजदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्स्ट्रक्सन बीआईडी टोली परिचालन भएको छ। सीमामा आवत जावतलाई सहज बनाउन मानव बेचबिखन नियन्त्रण गर्न तथा लागू औषध र अवैध सामान ओसार प्रसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा विशेष टोली परिचालन गरिएको छ। देशका प्रमुख सीमा नाकाहरूमा परिचालन गरिएको बीआईटी टोली प्रत्येक ठाउँमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा 14 सदस्यीय रहने व्यवस्था गरिएको सशस्त्र प्रहरी बल नम्बर 30 गण बागेश्वरीले जनाएको छ। अब विदेशको खबर। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा आफ्नो अभियान पूरा गरेका दुईजना रूसी र एकजना अमेरिकी अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन्। रूसको अन्तरिक्ष निकाय रोसकोसमोसका अनुसार सुएसएमएस 28 अन्तरिक्षयानले रूसी अन्तरिक्ष यात्री सर्गेई कुदसोर्जकोभ र सर्गेई मिकाएभ र अमेरिकी अन्तरिक्ष निकाय नासाका अन्तरिक्ष यात्री क्रिस्टोफर विलियम्सलाई लिएर हिजो कजाकिस्तानको झेजगाजगान शहर नजिक सुरक्षित अवतरण गरेको हो। रूसी समयअनुसार दिउँसो 1:27 अन्तरिक्षयान प्यारासुटको सहायताले निर्धारित ठाउँमा अवतरण गरेको थियो। त्यसपछि उद्धार टोलीले 3 अन्तरिक्ष यात्रीको स्वास्थ्य परीक्षण गर्दै सुरक्षित रूपमा उद्धार गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। रोसकोसमोसका अनुसार अभियान पूरा गरेर फर्किएका 3 अन्तरिक्ष यात्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यो सफल अवतरणसँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रूस र अमेरिका बीच अन्तरिक्ष अनुसन्धान र सहकार्य निरन्तर जारी रहेको पनि पुष्टि भएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टूमा नेपालले आज तेस्रो खेल नामिबियासँग खेल्दैछ। यो खेल नेदरल्याण्ड्समा नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। यसअघि नामिबियाले नेपाललाई 8 विकेट र नेदरल्याण्ड्सले 6 विकेटले हराएका छन्। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बेहोरेको थियो। आज दुवै टोली खेलबाट पुनरागमन गर्ने प्रयासमा रहनेछन्। नेपालले चौथो खेल पर्सि फेरि नेदरल्याण्डसँग खेल्ने तालिका छ। कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा 15 सदस्यीय नेपाली टोली नेदरल्याण्डसमा रहेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीको कप्तानगंजमा झडप हुँदा एकजनाको ज्यान गयो, 12 जना भन्दा धेरै घाइते, कर्फ्यू र निषेधाज्ञा जारी। नागढुङ्गा सुरुङ मार्गको उद्घाटन आज, सुरुमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति, परीक्षण अवधिमा सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीलाई शुल्क नलाग्ने। शिक्षकले नै एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको खुलासा, सीआईबी र त्रिवीले छुट्टा छुट्टै अनुसन्धान गर्दै। अन्तरिक्ष केन्द्रबाट 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा अवतरण, रूस र अमेरिका बीच अन्तरिक्ष क्षेत्रमा निरन्तर सहकार्य। र विश्वकप लीग टूको तेस्रो खेलमा नेपालले आज फेरि नामिबियासँग खेल्दै।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन,
5: मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, बुटन, बुटुवा लेग पीस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि रहेको छ।
2: ल ल त्यसो भए आज त्यही जाऊ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
7: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
7: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40719 र 98580-51715।
7: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
6: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
7: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
6: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
7: 198-198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
7: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्र नगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
7: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-590-038,
8: मोबाइल 9858720935, 9862829133 र 9855556।
9: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
1: लकी पिराग फोन नम्बर 98209393 48 98209393।

0: me a extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री एक रुपेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि

0: बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घरपालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872 सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
2: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 0383 590 872। सम्पर्क फोन नम्बर 0383 521 956 र मोबाइल 98 84 50 430।
3: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
6: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो।
7: लटिपिराग फोन नम्बर 98 20 29 93 48, 98 20 29 93 48।
8: रेडियो भेरी एफएम।

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
2: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 9805424209।

0: Extreme energy drink.
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु अरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404519 र 9858551715
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ विदेश जाउँ पासपोर्ट बनाउनु कसै छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
5: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
4: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
4: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
5: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि
4: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
4: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
5: लकी पिराक फोन नम्बर 9820293948 9820293948
6: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: सूचना:
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
0: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रणालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्रणाली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्रणाली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।
6: रेडियो भेरी एफएम।

0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
1: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-9066।

0: Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
5: रेडियो भेरी FM।
2: अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोड्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोड्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू: विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा संचालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
2: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
4: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडो इस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
5: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 523-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
1: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लसटूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 9855519960, 9841919336 र 9888829966।
5: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
6: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
5: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
6: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्, आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
5: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
6: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
5: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट मधुबनको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू, 12 गते बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह। देशभर मनसूनको प्रभाव, सुदूरपश्चिम लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना र विश्वकप लीग दुईमा नेपालले आज नामिबियासँग खेल्दै। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले आउँदो 12 गते मंगलबार बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह गर्नुभएको हो। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यहरूलाई मुख्यमन्त्रीको दावी पेश गर्नका लागि आह्वान गरिएको हो। मुख्यमन्त्री यमलाल कडेलले दिएको राजीनामा स्वीकृत भएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ़ेको हो। प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री कडेलले पदबाट राजीनामा दिनुभएको हो। असार 32 गते नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेपाली कंग्रेसका 16 जना प्रदेश सभाका सदस्यले मुख्यमन्त्री कडेल विरूद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। कडेल पहिलोपटक 2080 चैत 27 गते नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनबाट मुख्यमन्त्री बन्नु भएको थियो। झण्डै 4 महिनापछि केन्द्रमा समीकरण परिवर्तन भएपछि नेपाली कंग्रेसको समर्थनमा आधा आधा कार्यकाल भागभण्डा गरी दोस्रो पटक 2081 साउन 21 गते दोस्रो पटक विश्वासको मत लिएर मुख्यमन्त्री बन्नु भएको थियो। कर्णालीमा नेपाली कंग्रेस र नेकपा बीच गठबन्धन गर्ने तयारी गरिएको बेला केन्द्रमा नेकपा एमाले र नेकपा बीच गठबन्धन गर्ने सहमति भएको हो। दुई दलबीच तीन गुदी सहमति अनुसार एमाले लुम्बिनी कोशी र बागमती तथा नेकपाले कर्णाली सुदूरपश्चिममा सरकारको नेतृत्व गर्ने सहमति भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पहिलो ब्याजका 18 जना एमबीबीएस डाक्टर उत्तीर्ण गराएको छ। प्रतिष्ठानले पहिलो ब्याजका 20 जना मध्ये 18 जना एमबीबीएस उत्तीर्ण भएको बताएको छ। प्रतिष्ठानका नवनियुक्त उपकुलपति डाक्टर सूर्यमान मेचाङगोङले पहिलो ब्याजमा डाक्टर उत्पादन गर्न सक्षम हुनु कर्णाली र राज्यका लागि खुशीको कुरा भएको बताउनु भएको छ। वहाँले हिमाली क्षेत्र जुम्लामा स्थापित प्रतिष्ठानले अब देश विदेशलाई डाक्टरको जनशक्ति दिन पाउन गौरवको क्षण भएको बताउनु भएको छ। देशको पूर्वी र मध्य भागमा केही ठाउँमा रातभर झरी परेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बागमती गण्डकी प्रदेश का धेरै ठाउँ, लुम्बिनी र कोशी प्रदेशका थोरै ठाउँ, मध्य कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो र बेलुका पख पनि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाले आज दिउँसो कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको छ। र आईसीसी क्रिकेट विश्व लीग दुईमा नेपालले आज नामिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो 2:45 बजे शुरू हुनेछ। नेपाल र नामिबीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकिरहेका दुवै टोली जीत लक्ष्यसहित मैदान उत्रिँदैछन्। हालै सम्पन्न लीग दुईको खेलमा नामिबियाले नेपाललाई 8 विकेटले पराजित गरेको थियो। नेपालले यसअघि लीग दुई अन्तर्गत नेदरल्याण्डसँग खेलेको खेलमा 6 विकेटले पराजय बेहोरेको हो। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्ड 58 रनको हार बेहोरेको थियो। त्यसैले दुवै टोली आजको खेलमा पुनरागमन गर्ने प्रयासमा रहेका छन्। हवस् त तपाईँ हाम्रो भेट अब दिउँसो 4 बजेको भेरि हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि मधुबन बिदा हुन्छु। नमस्ते।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लोपट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227। बर्खा लाग्न शुरू भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ रोन्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
0: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिनपोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
0: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
0: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-8999 र 97-679-044-43।
5: सूचना
0: यही साउन 16 गते तेस्रो शनिबारको दिन
6: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
8: जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, केही गर्ने भइसक्यो।
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन अब इन्डिया तिर जाने सुर कस्या हो दाजु मैले
0: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृतसर पञ्जाबमा जा
8: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
0: हो त नि अमृतसर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
8: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
0: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि
8: हो
0: त्यही गएर सूर्जन रोकाईलाई भेट
8: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
0: ल टिपिराग फोन नम्बर 9820293948 9820293948
10: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
11: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
0: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031
11: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला

0: Mania, extreme energy drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
1: सूचना
4: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98580409013 र 97054769993।
4: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।

0: बाँच्नु बनायो क्यारु र कसरु भएको छ मेरा दिनेशै बाइजना भया
1: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
0: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
1: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489576

0: Mania Extreme Energy Drink.
1: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
5: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
6: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएस मा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटी मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
6: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 0383525414, मोबाइल 9858519960, 9841193636 र 9848986।
7: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सुनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी घटना छानबिनका लागि 5 सदस्यीय समिति गठन, समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउने समय सीमा। नागडुंगा सुरुङ मार्गको उद्घाटन, शुरूमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति। सरकारी टोली र डाक्टर गोविन्द केसी पक्षबीच आज निर्णायक वार्ता, प्राविधिक विषयमा सहमति गर्ने प्रयास। कंगोमा इबोला संक्रमितको संख्या 3,000 नाग्यो, 10 दिनमै मात्रै 1,000 नयाँ संक्रमित थपिए। र विश्वकप लीग 2 को तेस्रो खेलमा नेपालले आज फेरि नामिबियाको सामना गर्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले सुनसरीमा भएको घटनाको छानबिन गर्न सहसचिव भूपेन्द्र थापाको समेत जगत्तमा 5 सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयले गठन गरेको समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिएको छ। सुनसरी घटनाका विषयमा छलफल गर्न आज बेलुकी 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक समेत बोलाइएको छ। समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिएको छ। सुनसरी घटनाबारे सुरक्षा समितिको बैठकमा समेत गम्भीर छलफल हुने भनिएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूह बीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागडुंगा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सा लगायतको उपस्थितिमा सुमरुङ मार्गको आज औपचारिक उद्घाटन गरिएको हो। काठमाण्डुलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाण्डु प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। अब केही दिन सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाड़ी तथा अन्य अत्यावश्यक सेवाका गाड़ीलाई मात्र सुरुङ प्रयोग गर्न दिइनेछ। सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाड़ीहरूका लागि सुरुङ मार्ग खुला गरिने सड़क विभागले जनाएको छ। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाड़ीहरूबाट कुनै पनि शुल्क नलिइने समेत विभागले जनाएको छ। आयोजनाका परामर्शदाता संस्था निप्पन कोइकाका इन्जिनियर रमेश प्रसाद कोइरालाका अनुसार सुरुङ मार्गलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित बनाइएको छ। पैदल यात्री, मोटरसाइकल, स्कूटर, 3 पाङ्ग्रे गाड़ी, पेट्रोल, डिजल ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेका गाड़ी, विस्फोटक पदार्थ बोकेका गाड़ी भने प्रवेश गर्न पाउने छैनन्। परीक्षण अवधि समाप्त भएपछि सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीहरूको शुल्क समेत निर्धारण गरिएको छ। दक्षिण कोरियामा काम गर्न जानेहरूका लागि आजदेखि भाषा परीक्षाको आवेदन खुला भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको यूपीएस कोरिया शाखाका अनुसार आउँदो साउन 17 गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ। कोरिया र नेपाल सरकारबीच भएको सम्झौता अनुरूप कोरियामा कामदारका रूपमा जाने नेपाली छनौट गर्न कोरियन भाषा परीक्षा ईपीएस टोपिक सञ्चालन हुँदै आएको छ। सूचना अनुसार इच्छुक नेपालीले eoers.eps.epsnepal.gov.np मा गएर आवेदन दिनुपर्नेछ। वेबसाइटमा आवेदन दिने प्रक्रिया सम्बन्धी डेमो समेत भिडियो पेजमै राखिएको ईपीएस शाखाले जनाएको छ। आवेदन दिँदा तोकिएको मापदण्ड अनुसारको फोटो, इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य रूपमा भर्नुपर्नेछ। भाषा परीक्षाका लागि 28 अमेरिकी डलर लाग्ने पनि भनिएको छ। अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच धनगढ़ीमा निर्णायक वार्ता चलिरहेको छ। हिजो लामो छलफलपछि धेरै विषयमा सहमति नजिक पुगे पनि केही प्राविधिक विषय भने टुंग्याउन बाँकी रहेकाले आज फेरि वार्ता हुन लागेको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको व्यवस्थापन र निजी मेडिकल कलेजमा सीट वृद्धि सम्बन्धी विषयमा थप कानूनी तथा प्राविधिक विषयमा आवश्यक परेपछि आज फेरि निर्णायक वार्ता गर्ने सहमति भएको थियो। आजको छलफलबाट यी विषयमा सहमति जुट्ने अपेक्षा गरिएको छ। वार्ताको सबैभन्दा पेचिलो विषय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको व्यवस्थापन बनेको छ। डाक्टर केसीले विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा भएका विवादास्पद नियुक्ति तत्काल खारेज गर्न, निजी मेडिकल कलेजमा मापदण्ड बिना सीट वृद्धि गर्ने निर्णय फिर्ता लिन, राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 अनुसार चिकित्सा शिक्षालाई पूर्ण गैर नाफामूलक बनाउन, विगतका सरकारसँग भएका सहमति कार्यान्वयन गर्न तथा सुदूरपश्चिमका नागरिकका आधारभूत सेवा विस्तार लगायतका माग अघि सार्दै गएको बिहारदेखि धनगढ़ीमा अनशन शुरू गर्नुभएको हो। आज देशका विभिन्न 23 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, लमजुङ, कास्की, तनहुँ, बागलुङ, म्याग्दी पर्वत, नवलपरासी पूर्व र पश्चिम, बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा बाढ़ीको जोखिम छ। महाशाखाको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। महाशाखाले बाढ़ीको जोखिम भएका जिल्ला आसपास भएर बहने खोला तथा नदीहरूमा पानीको बहाव बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचारीको भाव आज सामान्य बढ़्यो, गंगोमा यो बेला संक्रमितको संख्या 3,000 नाग्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिजेल हामीले सुनसरी घटना छानबिनका लागि 5 सदस्यीय समिति गठन, नागढुङ्गा सुरुङ मार्गको उद्घाटन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनचाँदीको भाव आज सामान्य बढ़ेको छ। सुनको भाव आज 1400 रूपियाँले बढ़ेर तोलाको 2,88,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलाको 2,87,100 रूपियाँ थियो। यस्तै आज चाँदी पनि 35 रूपियाँले बढ़ेको छ। आज चाँदीको भाव तोलाकमा 4,445 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,410 रूपियाँ थियो। अब विदेशको खबर। कंगोमा फैलिएको इबोलाको 17 प्रकोप तीव्र बन्दै गएको छ। अधिकारीहरूका अनुसार संक्रमितको संख्या 3,000 नआएको छ भने ज्यान गुमाउनेको संख्या 1,354 पुगेको छ। पछिल्लो 10 दिनमै थप 1,000 नयाँ संक्रमित फेला परेका त्यहाँको स्वास्थ्य निकायले जनाएको छ। गत मे 15 घोषणा गरिएको यो प्रकोप इबोला भाइरसको बुन्डी बुग्यो स्ट्रेनका कारण फैलिएको खबरमा उल्लेख छ। बुन्डी बुग्यो स्ट्रेनका लागि अहिलेसम्म स्वीकृत खोप वा प्रभावकारी उपचार समेत उपलब्ध नरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। जुलाई 15 संक्रमितको संख्या 2,000 पुगेको थियो भने अहिले 5 प्रान्तमा फैलिएको प्रकोपबाट कुल 3,075 जनामा संक्रमण पुष्टि भएको बताइएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 नेपालले आज तेस्रो खेल नामिबियासँग खेल्दैछ। यो खेल नेदरल्याण्डसमा नेपाली समयअनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। यसअघि नामिबियाले नेपाललाई 8 विकेटले र नेदरल्याण्डसले नेपाललाई 6 विकेटले हराइसकेका छन्। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बेहोरेको थियो। दुवै टोली आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा छन्। नेपालले 4 खेल पर्सि फेरि नेदरल्याण्डसँग खेल्ने तालिका छ। कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा 15 सदस्यीय नेपाली टोली नेदरल्याण्डसमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनसरी घटना छानबिनका लागि 5 सदस्यीय समिति गठन, 1 हप्ताभित्र प्रतिवेदन बुझाउने समय सीमा, नागढुङ्गा सुरुङ मार्गको उद्घाटन शुरूमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति, सरकारी टोली र डाक्टर गोविन्द केसी बीच आज निर्णायक वार्ता, प्राविधिक विषयमा सहमति गर्ने प्रयास, कंगोमा इबोला संक्रमितको संख्या 3,000 नाग्यो, 10 दिनमा मात्रै 1,000 नयाँ संक्रमित थपिए, र विश्वकप लीग 2 तेस्रो खेलमा नेपालले आज फेरि नामिबियाको सामना गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ। नमस्कार।
2: बर्खा लाग्न सुरु भइसक्यो। कल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीसी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872।
6: सम्पर्क फोन नम्बर 083-521-9556 र मोबाइल 98-480-50-430।
3: लौ है हजुर, सिरिस एग्रुभेट है सिरिस एग्रुभेट।
7: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
7: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
8: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
8: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
8: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: सूचना
6: यही साउन 16 गते तेस्रो शनिबारको दिन
9: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-580-50-696।
11: रेडियो भेरी एफएम,
12: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हाखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाग, दुबी सम्बन्धी उपचार, पाइस, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
2: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486 3175 र 98489576।

0: Radio.
1: Extreme energy drink.
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भरपर्दछ।
2: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानु भएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटु रोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
3: रेडियो भेरी एफएम।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
5: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र MICD काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
6: साथै आवेदन दस्तुर कनेक्ट IPSबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-689-35707, 98-490-56367 र 98-482-60422।
7: रेडियो भेरी FM।

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198 198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के? हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 98585159960, 98481936 र 98488966।
5: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
6: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
7: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 1 बजेको छ।
8: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: Junior?
1: Extreme energy drink.
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
4: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
4: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा आएको छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
6: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
7: रेडियो भेरी एफएम।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एलआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
0: दादुरा,
2: पोलियो,
0: कुपोषण,
2: एनिमिया,
0: मम्स,
2: दम,
0: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
4: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु,
2: नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड।

0: घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
0: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
0: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
0: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
3: सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
6: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
0: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टिभी, फ्रिज, वासिङ

0: छिन् सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
2: रेडियो भेरी एफएम।

0: Extreme energy drink.
1: सूचना
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर नौ लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409 13 र 97054769 93।
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39 0043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585190960, 98481936 र 98488966।
5: रेडियो भेरी एफएम।

0: सुन बाँच्नु बनायो क्यारु र कसहरू भएको छ मेरा दिनेशै बाइजना भया
1: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
0: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
1: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनाश महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97 84 36 175 र 98 84 39 576
5: बर्खा लाग्न सुरु भइसक्यो तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके डुले को डुले कहाँ डुल्छौ तिमी
6: ए म पनि त्यही कामको लागि हिँडिरहेको छु के भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ के चिन्ता माने
3: हजुर विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ
7: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन कीटनाशक औषधि सिसाको एक्वेरियममा राखेको माछाको दाना जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइलुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ लक्ष्मी चलचित्र लाइन सुर्खेत
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ फोन नम्बर 083-590-872 सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430
6: लौ है हजुर सिरिस एग्रुभेट है सिरिस एग्रुभेट
8: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
9: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तरपट्टि सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031
9: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
10: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु,
0: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
1: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383590038, मोबाइल 9858820935, 9862829133 र 9855556।
4: के तपाईलाई पोली हाउस, स्प्रिंकलर, स्प्रे पम्प, टिम्बो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
5: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
4: किचन चिम्नी, आरो फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
5: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
6: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
6: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेड को छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचार को आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
7: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपा क्षेत्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9840044631।

0: Extreme energy drink.
1: नमस्ते काका, चिट्ठीको पढेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: सबैको मन सुने
6: रेडियो भेरी एफएम।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
3: सूचना यही साउन 16 गते तेस्रो शनिबारको दिन
4: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 9858-50-696।
6: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा गर्ने भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
7: ल टिपिराख, फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
8: के तपाई गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ, बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
8: क्लिनिक रहेको स्थान
3: वीरनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454333975 र 98145484031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: रेडियो भेरी एफएम।

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टरदेखि पश्चिमपट्टि मोबाइल नम्बर 9840844631।

0: Insomnia.
1: Extreme energy drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
4: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 98585190960, 98481936 र 98488896।
5: सबैको मन सुने
6: रेडियो भेरी एफएम।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.
8: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सुरुभन्दा पहिले मुख्य खबर। सुनसरीमा कर्फ्यू तोडेर प्रदर्शन भएपछि सेना परिचालन परिस्थितिको समीक्षा गर्न आज बेलुका 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने। नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा, सड़क यातायातमा नयाँ युगको शुरूआत। आवश्यकता भन्दा बढ़ी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह, नियमित आपूर्ति भइरहेकाले समस्या अभाव नहुने। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै कच्चा तेलको भाउ 5% भन्दा धेरैले घट्यो। युद्धविराम र हर्मुज जलमार्ग पुनर्संचालन बारे वार्ता अघि बढ़ने आशा। र काभा भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको दिवानगंजमा प्रदर्शनकारीहरूले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ। गैराती दुई पक्षीय बीचको झडप नियन्त्रणका क्रममा गोली चल्दा एकजनाको ज्यान जानुका साथै 9 गोली लागेर घाइते भएका थिए। यो घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दिवानगंज र हरिनगर गाउँपालिका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। तर कर्फ्यू उल्लंघन गर्दै आज दिउँसोदेखि प्रदर्शन शुरू भइरहेको छ। प्रदर्शनकारीहरूले आगजनी र तोडफोड शुरू गरेपछि अवस्था नियन्त्रण बाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको हो। यसैबीच सुनसरीको पछिल्लो सुरक्षा अवस्था र घटनापछिको परिस्थितिको समीक्षा तथा आवश्यक सुरक्षा अवस्थाबारे छलफल गर्न आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने भएको छ। बेलुका 5 बजेका लागि बैठक डाकेको गृह मन्त्रालयका सूचना अधिकारी जिल्लाधिकारी रमा आचार्य सुवेदीले जानकारी दिनुभयो। यसै आजै गृह मन्त्रालयले सुनसरीमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई दुई पक्ष बीचको झडपबारे छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानको उपायसहित सुझाव पेश गर्न एक हप्ताको समय दिएको छ। नागढुङ्गा सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 साल कार्तिक 4 गते शिलान्यास गरेपछि सुरुङ निर्माण थालिएको थियो। आज औपचारिक उद्घाटन गरी गाड़ी सञ्चालन गर्न थालिएको हो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नेपाल औपचारिक रूपमा आधुनिक सड़क सुरुङ मार्गको युगमा प्रवेश गरेको छ। काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्ने खोला जोड्ने यो सुरुङ मार्ग 2688 मिटर लामो रहेको छ। यसका साथै 2557 मिटर लामो आकस्मिक उद्धार सुरुङ, अप्रोच मार्ग र फ्लाइओभर सहितका थप संरचनाहरू पनि तयार पारिएका छन्। यात्री संस्था जाइकाको 17 अर्ब 15 करोड़ सहुलियतहीन र नेपाल सरकारको 5 अर्ब 67 करोड़ गरी झण्डै 24 अर्ब रूपियाँको लागतमा यो परियोजना सम्पन्न भएको हो। शुरूआती चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ी सञ्चालन गर्ने र अवस्था हेरेर अरू गाड़ीलाई क्रमशः अनुमति दिइने आयोजनाले जनाएको छ। सुरुङ मार्ग प्रयोग गरे बापत सरकारले गाड़ीको क्षमता अनुसार वर्ग छुट्याएर प्रवेश र प्रस्थान शुल्क निर्धारण गरिसकेको छ। दुई पाङ्रे गाड़ी भने सुरुङ मार्गमा प्रयोग गर्न पाउने छैनन्। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा नौबिसे सड़क खण्डमा हुने घण्टौंको ट्राफिक जाम घुमाउरो बाटो र उकालो हट्नेछ। यसबाट ठूला गाड़ीको 35 मिनट र साना गाड़ीको 20 मिनट समय बचत हुनका साथै ठूलो परिमाणमा इन्धनको समेत बचत हुने अपेक्षा छ। मुस्ताङको प्राचीन गुफा र 400 वर्ष अघिको चुरियामाई सुरुङको इतिहास बोकेको नेपालमा पछिल्लो समय जलविद्युत, खाने पानी र सड़क तर्फ गरी 537 किलोमिटर भन्दा बढ़ी सुरुङ निर्माण भइसकेको छ। नागढुङ्गा सुरुङ मार्गको सफल सञ्चालनले देशको समृद्धि र पूर्वाधार विकासमा नयाँ आशा र उत्साह जगाएको छ। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई आवश्यकता भन्दा बढ़ी जगेडा नगर्न आग्रह गरेको छ। उपभोक्ता संघका अनुसार उद्योग संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याएकाले अस्थायी अभाव देखिएको छ। नेपाल एलपी उद्योग ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। अध्यक्ष चन्दका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनुहुन्छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ। अहिले बजारमा 1 करोड़ 50 लाख थान सिलिण्डर छन्। जसमध्ये 50 लाख सिलिण्डर ग्यास डिपोसँग छन्। सरकारले गएको फागुन 28 देखि आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। अहिले नेपालमा 59 वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। गएको असार 30 गते बसेको मन्त्री परिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिन निर्णय गरेको थियो। त्यो निर्णय बदलको माग गर्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दर्ता गराउनु भएको रिटमाथिको सुनवाईमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। शुक्रबार दर्ता भएको रिटमा आज न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 0556943333 4935555।
8: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 11,235 किसानलाई 5,58,00,000 रकम उपलब्ध गराएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक 200 लिटर र वार्षिक 200 दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड छ। हरेक आर्थिक वर्षमा कम्तीमा 30 दिन सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्नेछन्। एउटा सहकारीलाई बढ़ीमा 17,50,000 प्रोत्साहन सहयोग गर्ने गरेको वरिष्ठ पशु विकास अधिकृत डा शर्माले जानकारी दिनुभयो। किसानलाई प्रति लिटर दूधमा 5 रूपियाँका दरले प्रोत्साहन सहयोग दिने गरिएको छ। सहकारीले प्राप्त गरेको प्रोत्साहन रकममा 4% कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि र बाँकी 96% किसानलाई वितरण गरिएको छ। अब विदेशको खबर। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको भाव अत्यधिक घटेको छ। पुनः वार्ता अघि बढ़ने र हर्मुज जलमार्ग पुनः खुल्ने आशासँगै तेलको भाव घटेको हो। ब्रेन्ट क्रूड तेलको मूल्य 5% धेरैले घटेर प्रति ब्यारल 91 डलर आसपासमा झरेको छ। तेलको मूल्य घटेसँगै मूल्य वृद्धि र ब्याज दर थप बढ़ने चिन्ता केही कम भएको समाचार संस्था एएफपीले जनाएको छ। यसले धेरैजसो एसियाली शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। इरानमा 13 दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सैन्य कार्यवाही रोकेको हो। इरानले पनि देशमाथि गरिरहेका प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ। घटनाक्रमले खाड़ी क्षेत्रमा पानी जहाजको आवत जावत तथा तेल उद्योगलाई केही राहत दिएको छ। इरानले हर्मुज जलमार्गको ओमानी जलक्षेत्र हुँदै जाने पानी जहाजमाथि आक्रमण गरेपछि तनाव चर्किएको थियो। त्यसपछि युद्ध विराम भंग हुँदै यसै महिना अमेरिका र इरानबीच पुनः सैन्य गतिविधि शुरू भएको थियो। तनाव चर्किएसँगै कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेको थियो। गएको हप्ता कच्चा तेलको मूल्य मे महिना यताकै पहिलो पटक प्रति ब्यारेल 100 डलर भन्दा माथि पुगेको थियो। यसैबीच चीनको पहलमा पाकिस्तानले अमेरिका इरान बीच शान्ति वार्ता पुनः शुरू गराउने प्रयास गरिरहेको एउटा प्रतिवेदनले उल्लेख गरेको छ। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा काजकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। यससँगै नेपाल प्रतियोगितामा 3 अंकसहित तालिकाको पुछारमा छवटा टोली सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। अब लीग चरणका 2 खेलपछि सेमी फाइनल समीकरण पूरा हुनेछ। काभा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल पर्सि बुधबार 13 गते हुनेछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीमा कर्फ्यू तोडेर प्रदर्शन भएपछि सेना परिचालन परिस्थितिको समीक्षा गर्न आज बेलुका 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने। नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा, सड़क यातायातमा नयाँ युगको शुरूआत। आवश्यकताभन्दा बढ़ी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। नियमित आपूर्ति भइरहेकाले समस्या नहुने भनाई। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै कच्चा तेलको भाव 5% धेरैले घट्यो। युद्ध विराम र हर्मुज जलमार्ग पुनः सञ्चालन बारे वार्ता अघि बढ़ने आशा। र काभा भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित।

0: Patagonia.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई.
3: शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ.
2: रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज.

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भयो बोलादै, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
4: Radio Bheri FM

0: Extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ. के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत.
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430.
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट.
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ.
3: क्लिनिक रहेको स्थान वीरनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि. सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031.
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला.
6: रेडियो भेरी FM.

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
1: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिनेट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-85-51-960, 98-481-19-336 र 98-488-962।
2: रेडियो भेरी एफएम।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
5: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ट्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 4 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो बाथरूममा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा वीरनगरमा आजदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने एबीपीएसको औपचारिक शुरूआत, देशभर मनसूनको प्रभाव, सुदूरपश्चिम लुम्बिनी र कर्णालीमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविदको भनाई, र विश्वकप लीग दुई क्रिकेटमा नेपाल अहिले नामिबियासँग खेल्दै टस जितेर शुरूआती फिल्डिङ गर्दै। सुर्खेतको वीरेन्द्र नगरपालिकामा आजदेखि घरमै बसेर भवन निर्माण अनुमति पत्र लिन सकिने भएको छ। नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम ईबीपीएसको औपचारिक शुरूआत गरेको छ। नगर प्रमुख मनमाया ढकालले प्रणालीको उद्घाटन गर्दै आजदेखि सेवा पूर्ण रूपमा कार्यान्वयनमा आएको बताउनु भएको छ। सार्वजनिक सेवालाई छिटो छरितो सहज र पारदर्शी बनाउने अभियान अन्तर्गत वीरनगर नगरपालिकाले भवन निर्माण अनुमति प्रक्रियालाई पूर्णतः डिजिटल प्रणालीमा रूपान्तरण गरेको छ। कर्णालीमै प्रदेशमै पहिलो पटक सञ्चालनमा ल्याइएको यो प्रणाली देशभरका सीमित नगरपालिका मध्ये वीरनगरलाई डिजिटल सेवा प्रवाहमा अग्रणी नगरपालिकाका रूपमा स्थापित गर्ने विश्वास लिएको नगरपालिकाले जनाएको छ। ईबीपीएस मार्फत सेवाग्राहीले भवनको नक्सा पेश गर्न आवश्यक कागजात अपलोड गर्ने, राजस्व तथा सेवा शुल्क तिर्ने, निवेदनको अवस्थाबारे अनलाइन मार्फत जानकारी लिनेदेखि अन्तिम स्वीकृति प्राप्त गर्नेसम्मको सबै प्रक्रिया एउटै डिजिटल प्लेटफर्मबाट गर्न सक्नेछन्। यसले कार्यालयमा पटक पटक धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै समय, श्रम र खर्चको उल्लेखीय बचत हुने विश्वास पनि गरिएको छ। नगर प्रमुख ढकालले प्रविधिको प्रयोगसँगै नगरपालिकाले सेवा प्रणालीको गुणात्मक सुधार ल्याउने बताउनु भएको छ। यस्तै प्राविधिक कर्मचारीले प्रणाली मार्फत नक्सा परीक्षण, प्राविधिक मूल्यांकन र स्वीकृति प्रक्रियालाई व्यवस्थित रूपमा सञ्चालन गर्न सक्ने भएकाले अभिलेख व्यवस्थापन पनि सुरक्षित र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। इन्जिनियर किशोर कणेलले ईबीपीएसलाई नगरपालिकाको सेवा सुधारमा महत्वपूर्ण उपलब्धि मानिएको बताउनु भएको छ। अब नक्सा दर्ता, परीक्षण र स्वीकृतिसम्मका सम्पूर्ण प्रक्रिया डिजिटल प्रणालीबाटै हुने भएकाले काम छिटो छरितो र व्यवस्थित अनि पारदर्शी हुने उहाँको दावी छ। सल्यान र जाजरकोटको सीमामा बग्ने भेरी नदीमाथिको झोलुङ्गे पुल भाँचिएको वर्ष हुँदा पनि मर्मत र पुनसम्हार हुन नसक्दा स्थानीयले शास्ति भोग्नु परेको छ। स्थानीयले ज्यानै मोलेर भाँचिएको पुलबाट वारपार गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। बर्खायाममा भेरी नदीमा आएको भीषण बाढ़ीले पिलर सहितको पुलको मुख्य भाग भाँचिएपछि पुलको 20 भाग उर्लदो भेरी नदीको सतहमै जोडिन पुगेको छ। वैकल्पिक बाटो वा अर्को पुल नहुँदा सल्यानको बनगाड कुपिन्ने नगरपालिका दुई अन्तर्गत बाहुनडाँडा, पारिल्ला, चैते र कुरिल्ले लगायतका तीनवटाका विभिन्न बस्तीका मानिसलाई यही पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। स्थानीयहरूले अर्को कुनै विकल्प नहुँदा दैनिक 8-10 विद्यार्थी समेत पढ्नका लागि यही जोखिमपूर्ण पुलबाट वारपार गर्न बाध्य भएको बताएका छन्। बनगाड कुपिण्डे दुईका वडाध्यक्ष मानबहादुर खत्रीले पटक पटक पुल निर्माणबारे सरकारवाला निकायलाई आग्रह गर्दा पनि सुनवाई नभएको गुनासो गर्नुभएको छ। देशभर पूर्वी र मध्य भेगका धेरै ठाउँमा परेको झरीले जनजीवन प्रभावित भएको छ। खास गरी बागमती गण्डकी प्रदेशका धेरै ठाउँमा र लुम्बिनी र कोशी प्रदेशका थोरै ठाउँमा झरी पर्दा जनजीवन प्रभावित बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कर्णाली र मध्य प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ भने बेलुकी पख पनि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन सम्बन्धित सबैलाई आग्रह गरेको छ। विश्वकप लीग
दुई अन्तर्गत त्रिदेशीय श्रृंखलामा नेपालले अहिले नामिबियासँग खेलिरहेको छ। नेदरल्याण्डसमा जारी प्रतियोगितामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि नामिबियाले शुरूआती ब्याटिङ गरेको छ। नामिबियाले दशौं ओभर चलिरहँदा एक विकेट गुमाएर 32 रन जोडेको छ। नेपाल जारी प्रतियोगितामा पहिलो भेटमा नामिबियासँग 8 विकेटले पराजित भएकोले आज बदला लिने योजनामा रहेको छ भने नामिबिया जितलाई निरन्तरता दिने प्रयासमा रहेको छ। नेपाल र नामिबिया दुवैका लागि यो खेल महत्वपूर्ण मानिएको छ। पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जीतको लक्ष्य सहित मैदान उत्रिएका छन्। यही प्रतियोगितामा नेपाल र नामिबिया दुवैले पहिलो भेटमा नेदरल्याण्डसँग पराजय बेहोरेका छन्। श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सि 13 गते घरेलु टोली नेदरल्याण्डसँग खेल्नेछ। नेपाल र नामिबियाको शीर्ष चारमा रहेर सोझै विश्वकपमा छनौट हुने सम्भावना पनि लगभग सकिएको छ। नेपालले अब एक दिवसीय मान्यता कायम राख्न बाँकी 6 खेलमध्ये कम्तीमा 2 खेल जित्नुपर्ने भएको छ। शीर्ष चारमा पुग्न नेपालले बाँकी 6 खेल सबै जिते पनि अरूको नतिजामा पनि भर पर्नुपर्ने अवस्था रहेको छ। हस्तारीलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सकियो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: me a
1: extreme energy drink.
2: मध्य पश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेंट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
3: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाइ प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
2: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
3: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
4: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मुसोम वीरनगर सुर्खेत, फोन नम्बर 083-525-352, 98-582-601 र 98-482-29-324।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिन यस्तै बाइजना भया
6: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
7: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत, मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
9: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरनगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
10: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409013 र 97054769093।
1: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
1: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल बीई कम्प्युटर बीई हाइड्रो पावर आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
2: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98689035707 98490563367 र 98482।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिनेट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585190960, 98481936 र 98488966।
5: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
5: नाक बन्द हुने समस्या,
6: नाकबाट रगत बग्ने,
5: नाकभित्र मासुको गिर्खा पलाएको,
6: घ्राण शक्ति गुम्ने,
5: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
6: कानको संक्रमण,
5: कान सुन्न गाह्रो हुने,
6: कान बज्ने समस्या,
5: चक्कर लाग्ने,
6: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
5: घाँटी दुख्ने,
6: आवाज बन्द हुने,
5: निल्न गाह्रो हुने,
6: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
5: चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
7: रेडियो भेरी एफएम।

0: me a
1: extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: मेरो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ, गर्ने
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
6: लकी पिराक फोन नम्बर 9820293948, 9820293948।
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
6: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: जहाँ छ पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
6: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 9858-20935, 9862-29133 र 9855-56।
7: रेडियो भेरी एफएम

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
2: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्, आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश। स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
2: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 9869935707, 9894056367 र 9842।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो।
5: क
4: क्यारु र कसरु भएको छ मेरा दिनेशै बाइजना भया
5: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
6: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनाश महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
8: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486 3175 र 98489 5076

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा वीरेन्द्रनगरमा आजदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने, पटक पटक कार्यालय धाउनु नपर्ने, देशभर मनसूनको प्रभाव, कर्णाली सुदूरपश्चिम र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना र विश्वकप लीग टूमा नेपालले अहिले नामी बिहासँग खेल्दै। वीरेन्द्रनगरमा आजदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने भएको छ। नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरेर इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम ईबीपीएसको औपचारिक शुभारम्भ गरेको हो। नगर प्रमुख मोहन माया ढकालले प्रणालीको उद्घाटन गर्दै आजदेखि सेवा पूर्ण रूपमा कार्यान्वयनमा आएको बताउनुभयो। सार्वजनिक सेवा प्रभावलाई छरितो, सहज र पारदर्शी बनाउने अभियान अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाले भवन निर्माण अनुमति प्रक्रियालाई पूर्णतः डिजिटल प्रणालीका रूपमा रूपान्तरण गरेको छ। कर्णाली प्रदेशमै पहिलो पटक सञ्चालनमा ल्याइएको यो प्रणाली देशभरका सीमित नगरपालिका मध्ये वीरेन्द्रनगरलाई डिजिटल सेवा प्रभावमा अग्रणी नगरपालिकाका रूपमा स्थापित गर्ने विश्वास नगरपालिकाले लिएको छ। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। प्रदेश प्रमुख एकगिरा जोशीले भोलि बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह गर्नुभएको हो। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यलाई मुख्यमन्त्रीको दावी पेश गर्नको लागि आह्वान गरिएको हो। मुख्यमन्त्री ज्ञानलाल कणेलले दिएको राजीनामा स्वीकृत भएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ़ेको हो। प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री कणेलले पदबाट राजीनामा दिनुभएको थियो। केन्द्रमा नेकपा र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकारहरूमा सहकार्य गरेर सरकार गठन गरेर अगाडि बढ़ने सहमति भएको छ। त्यस अनुसार नै सरकार गठन प्रक्रिया अगाडि बढ़ने जनाइएको छ। देशका पूर्वी र मध्य भेगमा धेरै ठाउँमा झरी परेपछि जनजीवन प्रभावित भएको छ। महाशाखाले आज कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनी र कोशी प्रदेशका थोरै ठाउँमा तथा मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको जनाएको छ। आज राति केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग टूको त्रिदेशीय श्रृंखलामा नेपालले अहिले नामिबियासँग खेल्दैछ। नेदरल्याण्डसमा जारी प्रतियोगितामा नेपालले टस जितेर फिल्डिङ रोजेको हो। जारी प्रतियोगिताको पहिलो खेलमा नामिबियासँग 8 विकेटले पराजित भएको नेपाल बदला लिने योजनामा छ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। पछिल्लो खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जीतको लक्ष्यसहित मैदान उत्रिनेछन्। यही प्रतियोगितामा नेपालले नामिबियासँग दुवैले नेदरल्याण्डसँग पहिलो भेटमा हार बेहोरेका छन्। यो श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सी घरेलु टोली नेदरल्याण्डसँग खेल्नेछ। हवस् त, साँझ 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी विदा हुन्छु। नमस्कार।

0: me a extreme energy drink.
1: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा संचालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 का लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
1: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जीन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
2: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डीन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-496-56367 र 98-482-60422। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51960, 98-481-19336 र 98-488-9966।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फोल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
5: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
4: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-6993।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: सूचना,
1: यही साउन 16 गते तेस्रो शनिबारको दिन
7: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
8: नशा रोग विशेषज्ञ डाक्टर
7: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा जाँच हुने समस्याहरू, टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क सुपथ मेडिकल हल मोल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-585-6696
10: जिन्दगीले पनि केही लच्छर बाटो लाग्ला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउने प्रोसेसमा के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
11: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
10: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
11: अब इन्डिया नै जाने सुर कस्या भए बोकाई मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
10: के भन्छ नि दाजु मैले त कुरै बुझिन त हौ
11: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
10: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
11: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
10: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
11: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
12: रेडियो भेरी एफएम

0: पाउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती शुरू गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: रेडियो भेरी एफएम

0: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
1: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
2: के तपाईँलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
3: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
4: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
2: जनचेतना अभियानको लागि मानिकेत ऊर्जा सुर्खेत, फोन 0385-22-360।
5: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
6: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
5: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-21-250, 0385-23-755, मोबाइल नम्बर 9840-50-227।
7: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
7: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
8: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 0385-22-148 र 5-20-702।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईं उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस अर्सा बाघ दमखोकी निकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्तार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
4: सबैको मान सुने
5: रेडियो भेरी एफएम
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 6 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश रेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुनसरी घटनाबारे अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाउन सर्वपक्षीय अपील। सुरक्षा स्थिति मजबूत बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन। सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी खोसियो।
0: नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा। सड़क यातायातमा नयाँ युगको शुरूआत। पहिलो चरणमा आपतकालीन गाडीलाई मात्र प्रवेश अनुमति।
2: पहिलो दिनदेखि लिएर केही समय चाहिँ आपतकालीन सवारी साधनहरू, एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधनहरू चाहिँ प्रवेश हुन्छन्।
1: आवश्यकता भन्दा बढ़ी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। नियमित आपूर्ति भइरहेकोले अभाव नहुने भनाई।
0: अमेरिका र इरानले एक अर्कामाथि आक्रमण रोकेसँगै कच्चा तेलको भाउ 5% भन्दा धेरैले घट्यो। इरान युद्धमा 18 जना अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक।
1: र कावा भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 वटै खेलमा पराजित।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुनसरीको दिवानगंज घटनाका विषयमा भएको सर्वपक्षीय भेलाले शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। दिवानगंजमा गैराती 2 समूह बीच भएको झडप र त्यसक्रममा 1 जनाको ज्यान गएपछि आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले संयमता अपनाउन अपील गरेको हो। भेलामा राजनीतिक दल, धार्मिक आस्थाका व्यक्ति, जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। घटनापछि दिवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। सुनसरीको घटनापछि सप्तरी प्रशासनले पनि आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबैमा आग्रह गरेको छ। यस्तै सर्लाहीमा पनि प्रदर्शनहरू भएका छन्। सुनसरी घटनाको स्वतन्त्र छानबिनका लागि राष्ट्रपा सचेतक प्रकाश चन्द्र परियार सहितको टोलीले गृहमन्त्री सुदन गुरूङको ध्यान आकर्षण गराएको छ। अन्य विपक्षी दलहरूले पनि संयमता अपनाउन अपील गरेका छन्। सुनसरीमा भएको 2 समूह बीचको झडपबारे छानबिन गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानको उपाय सहित सुझाव पेश गर्न गृह मन्त्रालयले 5 सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। बिहान गृहमन्त्री गुरूङको उपस्थितिमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा 5 सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक दीर्घकालीन उपाय तथा सुझाव सहित 7 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदेश दिएको छ।
1: यसैबीच गृह मन्त्रालयले गैराती सुनसरीमा भएको घटनालाई लिएर सुनसरीका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवा सभाका सीडीओ ईश्वरी प्रसाद अर्याललाई खटाएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ बोलाएर प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव थेवेलाई भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाएर थेवेको ठाउँमा भैरहवा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपाल कप्तानगंजमा कार्यरत प्रहरी नायब उपरीक्षक डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँमा कार्यरत डीएसपी मदन थापालाई नाथलाई पठाएको छ।
0: यसैबीच दिवानगंजमा प्रदर्शनकारीले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ। कर्फ्यू र सेना परिचालनकै बीच आज प्रदर्शन झनै उग्र बनेको छ। कर्फ्यू आदेश उल्लंघन गर्दै सड़कमा निस्किएका प्रदर्शनकारीहरूले दिवानगंज र सदरमुकाम इनरुवाका विभिन्न ठाउँमा तोड़फोड़ आगजनी र भौतिक आक्रमण गरेका छन्। पूर्व पश्चिम राजमार्ग अवरूद्ध हुनुका साथै सर्वसाधारण र व्यापारी त्रसित बनेका छन्। गैराती बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीको पोल मा झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइन्छ। तराई मधेशका जिल्लामा यस किसिमका घटनाहरू पछिल्ला वर्षहरूमा बारम्बार दोहोरिने गरेका छन्। केही समय अघि पर्सा रौतहट र धनुषा सहितका ठाउँमा यस्तै प्रकृतिका तनाव देखिएका थिए। यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि धेरैले त्यसको जरा पहिल्याएर समाधान खोजिनुपर्ने बताएका छन्। विश्लेषकहरूको अनुसार फरक समुदायका अगुवा वा ठूलो जनसंख्या आपसी सद्भावमा विश्वास राख्ने भए पनि केही व्यक्तिका कारण घटना हुने गरेका छन्। यस्ता घटना रोक्न वा हुन नदिन स्थानीय प्रशासनले पर्याप्त सतर्कता अपनाउन नसकेको धेरैको ठहर छ।
1: यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगंजमा भएको घटनालाई लिएर सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। दुई समुदायबीच झडप र प्रहरीले गोली चलाएको घटनापछि विकसित अवस्थाबारे आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति निकालेर सद्भाव कायम गर्न अपील गर्नुभएको हो। विज्ञप्तिमा आयोग अन्तर्गत कोशी प्रदेश कार्यालय विराटनगरको टोलीको प्रारम्भिक अनुगमन गरिरहेको उल्लेख छ। घटनापछि घटनाको विरोधमा ठाउँ ठाउँमा टायर बालिएको तथा चोकमा आन्दोलनकारीले लाठी रड लगायतका सामग्री बोकेर प्रदर्शन गरिरहेका पाइएको आयोगले जनाएको छ। अहिले स्थिति तनावग्रस्त भएको र सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन सुनसरीको कप्तानगंजमा सेना परिचालन गरिएको जानकारी प्राप्त भएको पनि आयोगले जनाएको छ। घटनापछि सुनसरीमा देखा परेको कमजोर शान्ति सुरक्षाको स्थितिलाई मजबूत बनाउन घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको निशुल्क र प्रभावकारी उपचार गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ।
0: सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। गएको असार 30 गते बसेको मन्त्री परिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने निर्णय गरेको थियो। त्यो निर्णय बदरको माग सहित अधिवक्ता डाक्टर प्रेम राज सिलवालले दर्ता गराउनु भएको रिटमाथि सुनवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। शुक्रबार दर्ता भएको रिटमा आज न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ।
1: लोकसेवा आयोगको अधिकारमा हस्तक्षेप भएको आरोप लगाउँदै लोकसेवा तयारीमा रहेका विद्यार्थीले माइती घरमा प्रदर्शन जारी राखेका छन्। साउन 4 गते मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकले गरेको निर्णयको बुदा नम्बर 11 खारेज गर्नुपर्ने उनीहरूको माग छ। यो निर्णयले लोकसेवा आयोग जस्तै संवैधानिक तथा स्वायत्त निकायको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको उनीहरूको दावी छ। लोकसेवा आयोगले पदपूर्ति सम्बन्धी विज्ञापन प्रकाशन गर्नुअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था संविधान विपरीत रहेको उनीहरूको भनाई छ। विद्यार्थीहरूले करार सेवामा कार्यरत कर्मचारी मध्ये कार्य सम्पादनका आधारमा 10% कायम राखी बाँकी पद खुला प्रतिस्पर्धा मार्फत स्थायी रूपमा पूर्ति गर्नुपर्ने माग राखेका छन्। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना नयाँ दरबन्दी सृजना गर्न नपाइने निर्णय गरेको थियो।
0: पहिरो पन्छाएपछि नारायणगढ़ मुगलिन सड़क दुईतर्फी सञ्चालनमा आएको छ। बिहान चितवनको 17 किलो र सिमलताल नजिक पहिरो खसेपछि अवरूद्ध बनेको सड़क दिउँसो 3:15 बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय चितवनका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो। यस्तै बाढ़ी र पहिरोको कारण देशका धेरै ठाउँमा सड़कहरू अवरूद्ध भएका छन्। दोलखाको लामा बगर रामेछाप राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्याप्रोवेशी सड़क, स्याङजाको बेनी जोनसन सड़क, रोल्पाको चौरही थवाङ शहीद राजमार्ग, पाल्पाको सिद्धार्थ राजमार्ग, रूकुम पश्चिमको भेरी करिडोर तथा मुगुको नागमा गमगढ़ी सड़क पूर्ण रूपमा अवरूद्ध बनेका छन्। दोलखामा भने वैकल्पिक मार्गबाट गाड़ी आवागमन भइरहेको प्रहरीले जनाएको छ। बागलुङको कालीगण्डकी करिडोर सड़क एकतर्फी रूपमा सञ्चालनमा रहेको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै दैलेखमा 36.2 मिलिमिटर वर्षा मापन भएको छ। महाशाखाले आज राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। नागढुङ्गा सुरुङ सञ्चालन बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
9: विशेषताहरू, ₹2 करोड़सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी घटनाबारे अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाउन सर्वपक्षीय अपील, सुरक्षा स्थिति मजबूत बनाउन सरकारलाई मानवाधिकार आयोगको निर्देशन, सुनसरीका प्रमुख जिल्ला अधिकारी र कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी खुसियो, सांसदहरूलाई सूची सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतको अस्वीकार लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, नागढुङ्गा सुरुङ मार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ। 2076 साल कार्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि सुरुङ मार्गको निर्माण थालिएको थियो। आज पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग निकाय जाइकाका अध्यक्ष तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा टोरूले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नेपाल औपचारिक रूपमा आधुनिक सड़क सुरुङ मार्गको युगमा प्रवेश गरेको छ। काठमाण्डुको नागढुङ्गादेखि धादिङको सिस्ने खोला जोड्ने यो सुरुङ मार्ग 2688 मिटर लामो रहेको छ। यसका साथै 2557 मिटर लामो आकस्मिक उद्धार सुरुङ, अप्रोच मार्ग र फ्लाइओभर सहितका थप संरचनाहरू पनि तयार पारिएका छन्। दात्री संस्था जाइकाको 17.15 अर्ब सहुलियत ऋण र नेपाल सरकारको 5.67 अर्ब गरी झण्डै 24 अर्ब रूपियाँको लागतमा यो आयोजना सम्पन्न भएको हो। सुरुङ मार्ग प्रयोग गरे बापत सरकारले गाड़ीको क्षमता अनुसार वर्ग छुट्याएर प्रवेश र प्रस्थान शुल्क निर्धारण गरिसकेको छ। न्यूनतम 60 रूपियाँदेखि अधिकतम 600 रूपियाँसम्म तोकिएको छ। दुई पाङ्रे गाड़ीले भने सुरुङ मार्गमा प्रयोग गर्न पाउने छैनन्। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा नौबिसे सड़क खण्डमा हुने घण्टौको ट्राफिक जाम, घुमाउरो बाटो र उकालो हट्नेछ। यसबाट ठूला गाड़ीको 35 मिनट र साना गाड़ीको 20 मिनट समय बचत हुनुका साथै ठूलो परिमाणमा इन्धनको समेत बचत हुने अपेक्षा छ। मुस्ताङको प्राचीन गुफा र 400 वर्ष अघिको चुरियामाई सुरुङको इतिहास बोकेको नेपालमा पछिल्लो समय जलविद्युत, खानेपानी र सड़कतर्फ गरी 737 किलोमिटर भन्दा बढ़ी सुरुङ निर्माण भइसकेका छन्। नागढुङ्गा सुरुङ मार्गको सफल सञ्चालनले देशको समृद्धि र पूर्वाधार विकासमा नयाँ आशा र उत्साह जगाएको छ। शुरूआती चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ी सञ्चालन गर्ने र अवस्था हेरेर अन्य गाडीलाई क्रमशः अनुमति दिइने आयोजनाले जनाएको छ। नियमित सञ्चालन कहिलेदेखि हुन्छ भनेर साथी कृष्ण शर्माले नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपाललाई सोध्नु भएको छ।
2: केही समय चाहिँ आपतकालीन सवारी साधनहरू एम्बुलेन्स दमकल सुरक्षा निकायका सवारी साधनहरू चाहिँ प्रवेश हुन्छन्। केही समय त्यो भइसकेपछि हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई पनि ओपन गर्छौँ। त्यो बीचमा चाहिँ हाम्रो जडान भएका इलेक्ट्रोमेकानिकल इक्विपमेन्टहरू सेफ्टीका इक्विपमेन्टहरूको चाहिँ परीक्षण कार्य अगाडि बढ्नेछ। त्यसपछि चाहिँ हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई पनि त्यहाँबाट प्रवेश गराउँछौँ। सुरुमा आपतकालीन सवारी साधनहरू, त्यसपछि साना सवारी साधन, त्यसपछि ठूला सवारी साधनहरूलाई ठ्याक्कै यही मितिबाट यसरी गर्ने भन्दा पनि त्यो हाम्रो भित्रपट्टिका सिस्टमहरूको चाहिँ कम्प्लायन्सहरू, टेस्टहरू, फङ्सनिङ राम्ररी, ट्राफिक आवागमनमा समस्या भएको छ कि छैन भन्ने कुराको चाहिँ यकिन गरेर हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई ओपन गर्छौँ।
12: सुरुङ मार्गमा कस्तामै चाहिँ अनुमति छैन त?
2: यातायात व्यवस्था विभागबाट नागडुङ्गा सुरुङ मार्गभित्र आवागमन व्यवस्थापन सम्बन्धी एउटा निर्देशिका जारी भएको छ। यसले चाहिँ कस्ता सवारी साधनहरूलाई निषेध गर्ने भनेर स्पष्ट रूपमा स्वीकृत भइसकेको अवस्था। पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरू, हार्मफुल केमिकल बोकेका सवारी साधनहरू, अनि दुई टाङ्ग्रे, तीन टाङ्ग्रे, ओभर साइज, ओभर वेट यस्ता सवारी साधनहरू चाहिँ सुरुङ मार्गबाट प्रवेश पाउँदैनन्। अन्य सवारी साधनहरू, ती चार पाङ्ग्रे सवारी साधनहरू चाहिँ सबै प्रवेश पाउँछन्। यो चाहिँ परीक्षण अवधि सम्पन्न भइसकेपछिको विषयमा।
12: अब यो कुनै चालकले सुरुङ मार्ग प्रयोग गर्न चाहँदैनन् र उनीहरूले चाहिँ पुरानै सड़क प्रयोग गर्ने इच्छा राख्छन् भने के हुन्छ त्यस्तो सवालमा?
2: पक्कै पनि नेपाल सरकारबाट सुरुङ मार्ग प्रवेश गर्दाखेरि टोल दस्तुर तोकिएको छ। परीक्षण अवधि सम्पन्न भइसकेपछि प्रवेश गर्न चाहने सवारी साधनहरूले चाहिँ तोकिएको दस्तुर तिरेर मात्र सुरुङ मार्ग प्रयोग गर्न पाउनुहुन्छ। अब कुनै सवारी साधनले चाहिँ सुरुङ मार्ग प्रयोग गर्दैन, म माथिको बाटोबाटै, छविको बाटोबाटै प्रयोग गर्छु भन्नु भने त्यो उहाँहरूको इच्छा हो। त्यसमा चाहिँ कुनै रोकटोक छैन।
12: अनुमति प्राप्त सवारी साधनहरू छन्, तिनीहरूका लागि शुल्क पनि निर्धारण गरिएको छ, तर तिर्ने व्यवस्था के कस्तो छ प्रश्न पारिदिनुहोस् न।
2: यसो मुख्यतः हामीले तीनटा मेकानिजमबाट अहिले टोल दस्तुर लिने गरेर तयारी गरिरहेका छौँ। एउटा क्यास नै भइहाल्यो, त्यसपछि क्यूआर कोड बेस्ड मेकानिजम पनि छ केही समयको लागि, र अल्टिमेटली चाहिँ अब हामीले यो आरएफआईडी बेस्ड गाडीको सिसामा एउटा ट्याग टाँसे, त्यो ट्याग चाहिँ ब्याङ्क खातासँग आबद्ध हुन्छ र हरेकचोटि सुरुङ मार्ग प्रयोग गर्दाखेरि अटोमेटिक रूपमा त्यो कार्डबाट चाहिँ ब्याङ्क खातामा जडान भएको त्यो एसोसिएटेड ब्याङ्क खाताबाट चाहिँ पैसा पठाउँछ। त्यसरी तयारी गरिरहेका छौँ। यो अल्टिमेटली सबै सवारी साधनहरूले चाहिँ यो आरएफआईडी बेस्ड ट्यागमै जानुहुन्छ भन्ने हाम्रो तयारी हो। तर सुरुको अवधिमा सबैलाई फेसिलिटेट गर्नको लागि चाहिँ म्यानुअल पेमेन्ट, क्यास पेमेन्ट पनि हामीले लिने गरेर तयारी गरिरहेका छौँ।
12: सुरुङ मार्ग प्रयोग गर्दा चालकले ध्यान दिनुपर्ने कुराहरू के के छन्?
2: मुख्य हाम्रो सुरुङ मार्ग ओभरटेकिङ सेन्सर दिएको छ, लाइट अनिवार्य भनेर जानुपर्ने अनिवार्य गरिएको छ। सवारीको सीमा पनि अधिकतम 60 किमी प्रति घण्टा तय गरिएको छ। यद्यपि यो परीक्षण अवधिमा हामीले केही घटाउने गरेर 30-40 किमी प्रति घण्टा गर्ने गरेर तयारी गरिरहेका छौँ। अधिकतम 60 किमी प्रति घण्टा छ। अन्य ओभरटेकिङ गर्न नहुने, रोक्न नहुने यी विषयहरू छन् चालकले अप्नाउनु पर्ने सावधानीहरू।
12: कहिले काहीँ जस्तो अपवादमा सुरुङभित्रै सवारी बिग्रिने अवस्था सिर्जना भएर त्यस्तो स्थिति बन्यो भने के हुन्छ?
2: मुख्य यसमा चाहिँ हाम्रो सुरुङ मार्ग सञ्चालन मर्मत कार्यको लागि चाहिँ 5 वर्ष एकजना सेवा प्रदायक कम्पनी चाहिँ छनौट हुनु भएको छ। उहाँहरू फिल्डमा मोबिलाइज भइसक्नु भएको छ। उहाँहरूले सुरुङ मार्गमा सवारी साधनहरू त्यसरी रोकियो, बिग्रियो भने चाहिँ इमिडिएटली त्यसलाई चाहिँ रेस्क्यू गरेर तानेर बाहिरपट्टि ल्याएर सुरक्षित रूपमा चाहिँ राख्ने म्यान पावरहरू र तान्ने टोइङ भेहिकलहरू चाहिँ स्ट्यान्डबाई नै हुन्छ। पोर्टलबाट चाहिँ उहाँहरूले 5-10 मिनट भित्रमा त्यस्तो रोकिएको सवारी साधन रोकिएपछि 10 मिनट भित्रमा बाहिर ल्याइहाल्नुहुन्छ। त्यसरी तयारी भइरहेको छ।
0: उहाँ हुनुहुन्थ्यो नागडुङ्गा सिस्नेखोला सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपाल। नेपाल दर्पणमा खबरको सिलसिला। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई आवश्यकताभन्दा बढ़ी जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। अध्यक्ष चन्दका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा यसको प्रभाव अहिले देखिएको बताउनुहुन्छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति नै ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाई छ। अहिले बजारमा 1,50,00,000 थान सिलिण्डर छन्, जसमध्ये 50,00,000 सिलिण्डर ग्यास डिपोसँग रहेका छन्। सरकारले गएको फागुन 28 गतेदेखि आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। अहिले नेपालमा 59 एलपी ग्यास उद्योग छन्।
1: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 33.28 अंकले घटेर 2701.32 बिन्दुमा छरेको छ। आज बैंक र म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेकामा होटल तथा पर्यटन उत्पादन तथा प्रशोधन र व्यापार समूह 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 334 कम्पनीको शेयर बढ़ेकामा 36 घटेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सीसँगै कारोबार र कम्पनी घटेको छ। गएको शुक्रबार 6.26 अर्ब कारोबार भएकोमा आज 360 कम्पनीका 1.39 करोड़ कित्ता शेयर 6.08 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: नेपालमा आँपको उत्पादन क्षेत्रफल र उत्पादकत्व लगातार बढ़दै गए पनि उपभोक्ताहरूले तिर्ने मूल्य भने घट्नुको सट्टा बढ़िरहेको छ। राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार आर्थिक वर्ष 2078-79 नेपालमा 4,98,859 टन आँप उत्पादन भएको थियो। आर्थिक वर्ष 2081-82 अर्थात गएको आर्थिक वर्ष बढ़ेर 5,05,137 टन पुगेको आँपको उत्पादन गत आर्थिक वर्ष अझै बढ़ेको र यकिन विवरण आइ नसकेको केन्द्रले जनाएको छ। स्वदेशी उत्पादन बाहेक भारत र चीनबाट समेत करोड़ मूल्यको आँप आयात हुने गरे छ, तर उत्पादनसँगै भाव पनि बढ़िरहेको छ। प्रतिकूल मौसम, ढुवानी र प्याकेजिङ खर्चमा भएको वृद्धि तथा बिचौलियाका कारण मूल्य नघटेको व्यापारीहरू बताउँछन्। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मालदह र दशहरी जातको आँपको थोक मूल्य प्रति किलो न्यूनतम 180 अधिकतम 200 रूपियाँसम्म रहेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
14: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
13: हाम्रा सेवाहरू
14: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
13: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98484461।

0: the extreme energy drink.
1: 16 गते तेस्रो शनिबारको दिन
2: पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
5: प्रति लिटर दूधमा 5 रूपियाँका दरले प्रोत्साहन सहयोग दिने गरिएको छ।
6: सहकारी पीड़ितले बचत फिर्ताको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनु पर्ने र बचत फिर्ता गर्नुपर्ने माग गरेका छन्। माइतीघरबाट शुरू भएको र्याली बुद्ध नगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पुगेको छ। प्रदर्शनकारीहरूले साथमा यसअघि सरकारसँग भएको सम्झौता पनि बोकेका छन्। वर्तमान सरकारले बचत फिर्ताको नाममा साना ठूला भनेर भेदभाव गरेको उनीहरूको गुनासो छ।
5: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले स्नातक, स्नातकोत्तर र एमफिल तहका परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन कड़ा परीक्षा आचार संहिता जारी गरेको छ। सार्वजनिक सूचना अनुसार परीक्षार्थीले हरेक दिन अनिवार्य रूपमा प्रवेश पत्र साथमा ल्याउनु पर्ने छ भने तोकिएको रोल नम्बर अनुसारको सीटमा मात्र बस्न पाइनेछ। परीक्षा शुरू भएको पहिलो एक घण्टाभित्र परीक्षा भवन बाहिर निस्किन पाइने छैन। परीक्षा भवनभित्र मोबाइल, स्मार्ट वाच सहितका सबै इलेक्ट्रोनिक उपकरण, चिट र पुस्तक लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ। नक्कल गर्ने, अरूको सट्टा परीक्षा दिने वा परीक्षामा अवरोध पुर्याउनेलाई विश्वविद्यालय नियमावली अनुसार परीक्षा रद्द गर्ने र निश्चित अवधिसम्म परीक्षा दिन रोक लगाउने चुनौती दिइएको छ। गएको शुक्रबार परीक्षा शुरू भएको केही मिनटमै व्हाट्सएप ग्रुप मार्फत प्रश्नपत्र बाहिरिएपछि महाशाखाले सूचना निकालेर आचार संहिताबारे जानकारी गराएको हो।
6: आज साउनको दोस्रो सोमबार बिहानदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको भीड़ लागेको छ। बिहान 3 बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार आज बेलुका 8 बजीसम्म 4 वटै ढोका खुल्ला रहनेछन्। साउने झरीको पनि वास्ता नगरी भक्तजनहरू बिहानदेखि मन्दिरमा दर्शनका लागि पुगेका थिए। पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाएको श्रेष्ठले बताउनुभयो। आज पशुपति सहित देशभरका शिवालयहरूमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन्।
5: काठमाडौँको चन्द्रगिरी नगरपालिका 15-3 थाना चोक सड़कमा आज बिहान स्कूटर र मिनी ट्रक ठोकिँदा 2 जनाको ज्यान गएको छ। दुर्घटनामा स्कूटर चालक चन्द्रगिरी 12 बस्ने 40 वर्षीय दीपक नेपाल र स्कूटरमा सवार चन्द्रगिरी 14 बस्ने 56 वर्षीय सुभद्रा कुमारी नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ललितपुरको ग्वारकोमा रहेको बीएनडबी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।
6: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकाले इरानमाथि गर्दै आएको आक्रमण रोकिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। ब्रेन्ट क्रूड तेलको भाव 5% धेरैले घटेर प्रति ब्यारेल $91 आसपासमा झरेको छ। अमेरिकाले आक्रमण रोकेपछि इरानले पनि क्षेत्रीय देशहरूमाथिको प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ। यसबाट युद्ध विराम कायम हुने र हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने आशासँगै धेरैजसो एसियाली शेयर बजारमा पनि सकारात्मक प्रभाव परेको छ। अहिले चीनको पहलमा पाकिस्तानले दुवै देशबीच शान्तिवार्ता गराउन प्रयास गरिरहेको खबर छ। यसैबीच इरानसँगको युद्धमा अहिलेसम्म 18 जना अमेरिकी सैनिकको ज्यान गएको छ भने 624 जना घाइते भएका छन्। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार गएको फेब्रुअरी 28 शुरू भएको एपिक फ्यूरी र जुलाई महिनामा पुनः शुरू भएको सैन्य अभियानका क्रममा यी क्षति भएका हुन्। गएको जुलाई 7 हर्मुज जलमार्गमा व्यापारिक पाइन जहाजमाथि इरानले आक्रमण गरेपछि दुई देशबीच पुनः तनाव चुलिएको थियो। अमेरिकाले आक्रमण रोकेपछि अहिले खाड़ी क्षेत्रको तेल उद्योग र पानी जहाज आवत जावतले भने केही राहत पाएका छन्।
5: नेपाल दर्पणमा अब केही खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका पाँचवटै खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो सेटमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। यो सँगै नेपाल प्रतियोगितामा 3 अंक सहित तालिकाको पुछरमा छ। 6 सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। अब लीग चरणका 2 खेलपछि सेमी फाइनल समीकरण पूरा हुनेछ। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल पर्सि बुधबार 13 हुनेछ।
6: आईसीसी क्रिकेट विश्वकप लीग 2 नामिबियासँगको खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ। नेदरल्याण्डसको उट्रेचमा अहिले ब्याटिङ गरिरहेको नेदरल्याण्डसले ताजा अवस्थामा 47 एक बलको खेल सकेर 4 विकेट गुमाएर 190 रन बनाएको छ। अहिले चलिरहेको श्रृंखलामा नेपाल र नामिबिया दुवै टोलीको यो तेस्रो खेल हो। यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेदरल्याण्डसँग पराजित भएको थियो। यस श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सि बुधबार नेदरल्याण्डसँग खेल्नेछ। लीग टूको तालिकामा नेपाल र नामिबिया दुवैले 30 खेलमा 24 अंक जोडेका छन्। नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 7 स्थानमा छ। यस्तै नेदरल्याण्डस 30 खेलमा 36 अंक सहित तेस्रो स्थानमा छ।
5: र फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो नेतृत्व संस्था र विश्वकप बारे घृणा र गलत हल्ला फैलाउनु यसको साटो ध्यान गर्न प्रार्थना गर्न वा फुटबल हेर्न आलोचकहरूलाई आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामको पोस्ट मार्फत विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष इन्फान्टिनोले कलम कापी र स्क्रीनको पछाडि बसेकाहरूलाई सम्बोधन गर्दै उनीहरू घृणाको बिउ रोप्न व्यस्त रहँदा फिफाले भने विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता सञ्चालन गरिरहेको बताउनु भएको छ।
6: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: सुनसरी घटनाबारे अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाउन सर्वपक्षीय अपील। सुरक्षा स्थिति मजबूत बनाउन सरकारलाई मानवाधिकार आयोगको निर्देशन। सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी खोसियो।
6: नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा। सड़क यातायातमा नयाँ युगको शुरूआत। पहिलो चरणमा आपतकालीन गाड़ीलाई मात्र प्रवेश अनुमति।
5: आवश्यकता भन्दा बढ़ी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। नियमित आपूर्ति भइरहेकोले अभाव नहुने भनाई।
6: अमेरिका र इरानले एक अर्कामाथि आक्रमण रोकेसँगै कच्चा तेलको भाउ 5% भन्दा धेरैले घट्यो। इरान युद्धमा 18 अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक।
5: र काबा भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: वीरेन्द्रनगरमा आजदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने, पटक पटक कार्यालय धाउन नपर्ने,
1: सुर्खेतको वीरेन्द्रनगरमा खाना पकाउन ग्यास सिलिण्डर नपाउँदा उपभोक्तालाई शास्ति, व्यवस्थित वितरण र प्रभावकारी अनुगमन गर्न माग,
0: कर्णालीमा खाद्य गुणस्तरीयतामा जोड़, एक वर्षमा करिब 8 लाख रकमको अखाद्य वस्तु नष्ट,
1: र विश्वकप लीग २ नेपाल अहिले नामिबियासँग खेल्दै टस जितेर शुरूआती फिल्डिङ गर्दै। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट टेकराज केसी र केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रका साथै पर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। सुर्खेत वीरेन्द्रनगरमा आजदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने भएको छ। नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टमको औपचारिक शुभारम्भ गरेको हो। नगर प्रमुख मोहन माया ढकालले प्रणालीको उद्घाटन गर्दै आजदेखि सेवा पूर्ण रूपमा कार्यान्वयनमा आएको बताउनुभयो। सार्वजनिक सेवा प्रभावलाई छरितो
1: पर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। सुर्खेत वीरेन्द्रनगरमा आजदेखि घरमै बसेर

0: चित्रनगर नगरपालिकाले भवन निर्माण अनुमति प्रक्रियालाई पूर्णतः डिजिटल प्रणालीमा रूपान्तरण गरेको छ। कर्णाली प्रदेशमै पहिलो पटक संचालनमा ल्याइएको यो प्रणाली देशभरका सीमित नगरपालिका मध्ये वीरेन्द्रनगरलाई डिजिटल सेवा प्रवाहमा अग्रणी नगरपालिकाको रूपमा स्थापित गर्ने विश्वास नगरपालिकाले लिएको छ। बीपीएस मार्फत सेवाग्राहीहरूले भवनको नक्सा पेश गर्ने, आवश्यक कागजात अपलोड गर्ने, राजस्व तथा सेवा शुल्क तिर्ने, निवेदनको अवस्थाबारे अनलाइन मार्फत जानकारी लिनेदेखि अन्तिम स्वीकृति प्राप्त गर्नेसम्मका सबै प्रक्रिया एउटै डिजिटल प्लेटफर्मबाट गर्न सकिनेछ। यसले कार्यालयमा पटक पटक धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै समय, श्रम र खर्चको उल्लेखनीय बचत हुने विश्वास गरिएको छ। नगर प्रमुख ढकालले प्रविधिको प्रयोगसँगै नगरपालिकाको सेवा प्रणालीमा गुणात्मक सुधार आएको बताउनु भएको छ। उहाँले नागरिक मैत्री सेवा विस्तार गर्दै वीरेन्द्रनगरलाई आधुनिक र प्रविधि मैत्री नगरका रूपमा विकास गर्ने अभियानलाई तीव्रता दिइएको उल्लेख गर्नुभयो। नगर प्रमुख ढकालले पश्चिम नेपालकै उत्कृष्ट नगरपालिका बनाउने लक्ष्य अनुसार सूचना प्रविधिमा आधारित सुशासनलाई प्राथमिकतामा राखेर काम भइरहेको पनि बताउनु भएको छ। उहाँका अनुसार नयाँ प्रणाली कार्यान्वयनसँगै भवन निर्माण अनुमति प्रक्रियामा देखिने ढिलासुस्ती, कागजी झन्झट अन्त्य भएको छ। यस्तै नगरपालिकाले एकीकृत नगरपालिका सूचना प्रणाली आईईएमआईएस समेत संचालनमा ल्याएको छ। यी दुई प्रणालीले नगर प्रशासनलाई अझ प्रविधि मैत्री, उत्तरदायी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। इन्जिनियर किशोर कणेलले ईबीपीएसलाई नगरपालिकाको सेवा सुधारमा महत्वपूर्ण उपलब्धि भएको बताउनु भएको छ।
1: व्यवस्थित वितरण र प्रभावकारी अनुगमन नहुँदा प्रणालीको केन्द्र समेत रहेको सुर्खेतको ब्रेनारमा उपभोक्ता खाना पकाउने ग्यास सिलिण्डर पाउन बाट वञ्चित भइरहेका छन्। दुई तीन दिन कुर्दा लाइन लागेर बस्दा पनि ग्यास पाउन नसकेको उपभोक्ताले गुनासो गरेका छन्। ब्रेनर बाह्र औद्योगिक क्षेत्र अगाडि नेपाल ग्यास लिन पुगेका उपभोक्ताले बिहान 5 बजेदेखि लाइन बस्दा पनि ग्यास नपाएर खाली सिलिण्डर फर्कनु परेको बताएका छन्। उनीहरूले नपाएकाहरूको रोल क्रम अनुसार नाम लेख्न आग्रह गर्दा पनि वितरक र त्यही रहेका नेपाल लाइन निगमका कर्मचारीले समेत बेवास्ता गरेको गुनासो पनि गरेका छन्। वितरकले कति ग्यास आउँछ भन्ने यकिन नभएको र स्टाफ पनि कम भएका कारण नाम टिपिरहने झन्झट नगरेको बताएका छन्। बिहान 199 वटा सिलिण्डर बिक्री गरिएको र त्योभन्दा पछिकाले नपाएको उनको भनाइ छ। ब्रेनरका उपभोक्ताहरू राति 2-3 बजेदेखि खाली सिलिण्डर लिएर ग्यास डिलरमा पुग्दा कतिपय अवस्थामा खाली फर्कने गरेका छन्। कतिपयले पहुँचको भरमा विभिन्न स्रोतबाट ग्यास पाए पनि विद्यार्थी र लाइन लाग्न नसक्ने र नभ्याउनेहरूलाई बढ़ी शास्ति खेप्नु परेको छ। यता आयल निगम सुर्खेतका प्रमुख दीपक कुमार घिमिरेले सकेसम्म वितरणलाई व्यवस्थित गर्ने प्रयास भइरहेको भन्दै यसमा सुधार पनि भइरहेको दावी समेत गर्नुभएको छ। उहाँले साउन 1 गतेदेखि यता ब्रेनगरबाट 17,000 खाना पकाउने ग्यास सिलिण्डर बिक्री गरिएको बताउनु भएको छ। यसअघि हरेक महिना 26,000 ग्यास सिलिण्डर वितरण हुने गरेकोमा यसपालि 10 तिमी 17,000 एलपी ग्यास वितरण भएको र यस हिसाबले महिनामा 51,000 आवश्यक पर्ने देखिएको उहाँको भनाइ छ। उहाँले सुर्खेतमा एलपी ग्यासको अभाव नभएको दावी गर्दै बरु अनधिकृत विक्रेताले विभिन्न स्रोतबाट संकलन गरी भण्डारण गरेर राखेको हुनसक्ने शंका गर्नुभएको छ। यसै गरी एकै परिवारले धेरै सिलिण्डर संचित गर्दा पनि समस्या भएको उहाँको भनाइ छ। एउटै परिवार वा व्यवसायीले विभिन्न व्यक्तिहरूलाई परिचालन गरी ग्यास सिलिण्डर लिँदा समस्या भएको र अनुगमनमा पनि अप्ठ्यारो परेको उहाँको भनाइ छ। उहाँले ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएकाहरूलाई सहज रूपमा ग्यास वितरण गर्न निर्देशन दिएको दावी पनि गर्नुभएको छ। सुर्खेतका सहायक प्रमुख जिल्लाधिकारी दिलबहादुर कार्कीले पनि के कति कारणले ग्यास अभाव भएको हो भन्ने बारेमा अध्ययन भइरहेको भन्दै यसपछि समस्या समाधानको पहल गरिने दावी गर्नुभएको छ।
0: कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले भोलि बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न आग्रह गर्नुभएको हो। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलले समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यलाई मुख्यमन्त्रीको दावी पेश गर्नको लागि आह्वान भएको हो। मुख्यमन्त्री यामलाल कणेलले दिएको राजीनामा स्वीकृत भएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ़ेको हो। प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री कणेलले पदबाट राजीनामा दिनुभएको थियो। असार 32 गते नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेसका 16 जना प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री कणेल विरूद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। कणेल पहिलो पटक 2080 चैत 27 गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनमा

0: मुख्यमन्त्री बन्नुभएको थियो। झण्डै चार महिनापछि केन्द्रमा समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसको समर्थनमा आधा आधा कार्यकाल भागभण्ड गरी दोस्रो पटक 2081 साउन 21 गते विश्वासको मत लिएर मुख्यमन्त्री बन्नुभएको थियो। कर्णालीमा नेपाली कांग्रेस र नेकपा बीच गठबन्धन गर्ने तयारी गरिएको बेला केन्द्रमा नेकपा एमाले र नेकपा बीच गठबन्धन गर्ने सहमति भएको हो। दुई दल बीचको तीन बुधे सहमति अनुसार एमाले लुम्बिनी, कोशी र बागमती तथा नेकपाले कर्णाली र सुदूरपश्चिममा सरकारको नेतृत्व गर्ने सहमति भएको छ। मध्य प्रदेश र गण्डकी प्रदेशमा सरकार गठन गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ।
1: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले आर्थिक वर्ष 82-83 कर्णाली प्रदेशका सात जिल्लामा गरेर बजार अनुगमनका क्रममा 7,88,000 रूपियाँ बराबरको अखाद्य वस्तु, गुणस्तरहीन खाद्य वस्तु जफत गरी नष्ट गरेको छ। प्रयोगशालामा परीक्षण गरिएका 928 खाद्य तथा दाना नमूना मध्ये 27 नमूना गुणस्तरहीन भेटिएका हुन्। कार्यालयले सार्वजनिक गरेको चौथो त्रैमासिक तथा वार्षिक प्रगति विवरण अनुसार प्रतिकूल देखिएका नमूनामा दूध तथा दूधजन्य पदार्थ, फलफूल, चिया, कफी, खाद्यान्न, प्रस्तुत पिउने पानी, दाना तथा अन्य खाद्य सामग्री रहेको खाद्य अनुसन्धान अधिकृत सन्तोष दाहालले बताउनु भएको छ। उहाँले यी नमूनामा न्यून गुणस्तर, दूषित अवस्था, लेबल सम्बन्धी त्रुटि र बाह्य पदार्थ मिसिएका जस्ता समस्या फेला परेका बताउनु भएको छ। खाद्य ऐन बमोजिम संकलन गरिएका 61 औपचारिक नमूना मध्ये 4 नमूना मापदण्ड विपरीत भेटिएका छन्। तीमध्ये प्रशोधित पिउने पानीको 2, दूधको 1 र खाद्यान्नको 1 नमूना प्रतिकूल रहेको पनि कार्यालयले जनाएको छ। यस्तै कार्यालयले आर्थिक वर्षभरि 698 पटक निरीक्षण तथा अनुगमन गरिएको जनाएको छ। यसमध्ये 421 खाद्य बजार, 180 होटल तथा रेस्टुरेन्ट, 83 खाद्य उद्योग, 26 संवेदनशील खाद्य उद्योग र 53 आकस्मिक खाद्य सुरक्षा अनुगमन गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। चौथो त्रैमासिकमा 218 स्थलगत स्थानमा अनुगमन गरिएको थियो। यस अवधिमा 135 खाद्य बजार, 65 होटल रेस्टुरेन्ट, 14 खाद्य उद्योग, 14 संवेदनशील खाद्य उद्योग र 5 आकस्मिक निरीक्षण गरिएको पनि दाहालले बताउनु भएको छ। यस्तै कार्यालयले वर्षभरि 250 तरकारी तथा फलफूलमा द्रुत विषादी अवशेष परीक्षण गरेको छ। यस्तै 924 खाद्य नमूना र 4 दाना नमूनाको प्रयोगशाला विश्लेषण गरिएको छ भने सर्भिलेन्सका लागि संकलित 93 नमूना मध्ये एउटा नमूना मात्र प्रतिकूल देखिएको जनाइएको छ।
0: कार्यालयले आर्थिक वर्ष 2082-83 2,52,86,000 रूपियाँ बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये 1,75,07,000 रूपियाँ खर्च भएको छ। यस अनुसार वित्तीय प्रगति 69.24% र भारित प्रगति 71.97% पुगेको छ। कार्यालयका अनुसार स्वीकृत दरबन्दी अनुसार कर्मचारी पदपूर्ति हुन नसक्दा तलब शीर्षकको बजेट खर्च कम भएकाले वित्तीय प्रगति अपेक्षाभन्दा कम भएको हो। कार्यालयले आर्थिक वर्षभर 5,07,450 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। कार्यालयमा हालसम्म कुनै बिरुजु नरहेको पनि विवरणमा जनाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा 21 दरबन्दी भए पनि 13 मात्रै कार्यरत छन् भने 8 पद रिक्त रहेको छ। खाद्य अनुसन्धान अधिकृत, केमिस्ट, सहायक पोषण अधिकृत लगायत प्राविधिक जनशक्तिको अभावका कारण अनुगमन, प्रयोगशाला सञ्चालन र सेवा प्रवाह प्रभावित भएको कार्यालय प्रमुख श्रीराम नेउपानेले बताउनुभयो। उहाँका अनुसार कार्यालयले जनशक्ति व्यवस्थापन, खाद्य निरीक्षण अधिकारी थप, अनुगमन निर्देशिका निर्माण तथा प्रयोगशाला सञ्चालनका लागि पर्याप्त बजेट उपलब्ध गराउन विभागसँग माग गरेको जनाएको छ। कार्यालयले सुर्खेत, सल्यान, दैलेख, रूकुम पश्चिम, डोल्पा, जाजरकोट र हुम्ला जिल्लामा प्रत्यक्ष रूपमा खाद्य स्वच्छता तथा गुणस्तर नियमनको जिम्मेवारी निर्वाह गर्दै आएको छ।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। रिलाई भने यो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्र नगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र नगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्र नगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
7: रेडियो भेरी एफएम।
1: तपाईले सबैको मन छुने रेडियो, रेडियो भेरीका साथै बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। त्यतिबेला हामीले वृन्दरमा आजदेखि घर दैलोमै बसेर नक्सा निर्माण अनुमति, भवन निर्माण अनुमति लिन सकिने, पटक पटक कार्यालय धाउन नपर्ने, सुर्खेतको वृन्दरमा खाना पकाउने ग्यास सिलिण्डर नपाउँदा उपभोक्तालाई शास्ति, व्यवस्थित वितरण र प्रभावकारी अनुगमन गर्न माग लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। सल्यान र जाजरकोटको सीमामा बग्ने भेरी नदीमाथिको झोलुङ्गे पुल भाँसिएको 5 वर्ष हुनै लाग्दा पनि मर्मत तथा पुननिर्माण हुन सकेको छैन। वनगार्ड कुपिन्डे 2 का वडाध्यक्ष मानबहादुर खत्रीले पुल नबन्दा स्थानीय बासिन्दा ज्यान मोलेरै भाँसिएको पुलबाट वारपार गर्न बाध्य भएको बताउनुभयो। बर्खायाममा भेरी नदीमा आएको भीषण बाढ़ीले पिल्लर सहित पुलको मुख्य भाग भाँसिएपछि पुलको बीचको भाग उर्लदो भेरी नदीको सतहमै झुण्डिन पुगेको छ। वैकल्पिक बाटो वा अर्को पुल नहुँदा सल्यानको बनगाड खुपिन्ने नगरपालिका दुई अन्तर्गत बाउनडाँडा पारिल्ला चैते र कुरिल्ले लगायतका तीनवटा ओडाका विभिन्न बस्तीका मानिस दिनहुँ यही पुलबाट यात्रा गर्न बाध्य छन्। उहाँका अनुसार अर्को कुनै विकल्प नहुँदा विद्यार्थी समेत पढ्नका लागि जोखिम मोल्दै यही पुल भएर सुर्खेततर्फ आउने गर्दछन्। 2072 सालमा एक गैर सरकारी संस्थाको सहयोगमा निर्माण भएको 157 मिटर लामो यो झोलुङ्गे पुलले सल्यान र जाजरकोटका दुर्गम गाउँलाई जोड्दै आएको थियो। पुल बनेपछि स्थानीयको दैनिक आवाज जावत, कृषि उपजको बजारीकरण, शिक्षा र स्वास्थ्य सेवामा पहुँच सहज बनेको थियो। पुलको जीर्ण अवस्थाबारे स्थानीयले पटक पटक सम्बन्धित निकायसँग मरमतका लागि गुहारे पनि हालसम्म कसैले चासो देखाएका छैनन्। सल्यान र जाजरकोट जोड्ने यो महत्वपूर्ण पूर्वाधार लामो समयसम्म अलपत्र पर्दा स्थानीय बासिन्दामा निराशा र आक्रोश बढ़ेको छ।
1: उता मुगुको सोरो गाउँपालिका ए9 कुलहा क्षेत्रमा रहेको 36 वर्ष पुरानो झलुङ्गे पुल भने श्रमदान मार्फत मरमत गरी पुनः सञ्चालनमा ल्याइएको छ। 44 सालमा एक विदेशी सहयोगमा निर्माण गरिएको पुल विगत 8 वर्षदेखि जीर्ण अवस्थामा रहेकाले स्थानीयवासीले आवत जावत गर्न कठिनाई हुँदै आएको थियो। पुल जीर्ण बनेपछि स्थानीयले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो, जसका कारण गन्तव्य पुग्न घण्टौं बढ़ी समय खर्चनु परेको थियो। सम्बन्धित निकायबाट पुल मरमत वा वैकल्पिक संरचना निर्माणमा चासो नदिएपछि श्रमदान मार्फत पुल सञ्चालनमा ल्याइएको हो। पुल सञ्चालनमा आएपछि सोरु गाउँपालिकाका चारवटा वडाका हजारौं स्थानीयलाई आवत जावत गर्न सजिलो भएको छ। यसै गरी स्थानीय सेवा तथा बजारसम्म पुग्न लाग्ने समय समेत बचत भएको श्रमदानमा सहभागी विजय प्रताप मल्लले बताउनु भएको छ।
0: सल्यानमा भएको अटो दुर्घटनामा 5 घाइते भएका छन्। कपुरकोट गाउँपालिका 3 स्थित कपुरकोट किमुचौर सड़क खण्ड अन्तर्गत हुलाक कार्यालय नजिक अटो दुर्घटना हुँदा 5 घाइते भएका हुन्। लुम्बिनी प्रदेश 02001H1923 नम्बरको अटो अनियन्त्रित भई सड़कबाट करिब 50 मिटर तल खसेर दुर्घटनामा परेको थियो। कपुरकोट आधारभूत अस्पतालको विवरण अनुसार दुर्घटनामा अटो चालक कपुरकोट गाउँपालिका 4 हेमसिंह घरतीसहित आशिष डाँगी, डमरराज रोका, रेशम रोका तथा कपुरकोट 3 रूपेश घरती घाइते हुनुभएको छ। दुर्घटनापछि स्थानीय र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी प्रारम्भिक उपचारका लागि कपुरकोट गाउँपालिका 3 स्थित आधारभूत अस्पताल पुरकोटमा लगिएको छ। केही घाइतेलाई भने थप उपचारका लागि दाङको तुलसीपुरतर्फ रेफर गरिएको आधारभूत अस्पताल कपुरकोटका व्यवस्थापक देवेन्द्र कुमार सेनले बताउनु भएको छ।
1: सुर्खेतको बेनर वडा नम्बर 12 गत वर्ष ठेक्का प्रक्रिया पूरा गरेर निर्माण व्यवसायले समयमा काम नगर्दा विभिन्न योजनाहरूको रकम फ्रिज भएको छ। बिरूवाबारी सिसौघारी कालोपत्रेको 15 लाख, बिरूवाबारी उत्तरतर्फ कालोपत्रेको 20 लाख, त्रिवेणी टोल पूर्वतर्फ कालोपत्रेको 15 लाख फ्रिज भएको छ। यसै गरी त्रिवेणी टोल उत्तरतर्फ कालोपत्रेको 20 लाख, नौले टोल अधुरो डिपो डिप बोरिङको 2 लाख रूपियाँ फ्रिज भएको वडाध्यक्ष चुडामणि चपाईले जानकारी दिनुभएको छ। पटक पटक ताकेता गर्दा पनि निर्माण व्यवसायले काम नगरेको उहाँको भनाइ छ। उहाँले पटक पटक ताकेता गर्दा पनि निर्माण व्यवसायले काम नगर्ने र जिम्मेवार कार्यालय पनि चुप रहने तर दोष भने वडाका जनप्रतिनिधिले खानु परेको गुनासो पनि गर्नुभएको छ। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
0: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
8: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98584093 र 97054967993।
0: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।

0: me a
1: extreme energy drink.
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
5: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
5: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्र नगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-5551-960, 98-481-1936 र 98-488-9066।
6: सबैको मन सुने
7: रेडियो भेरी एफएम।
8: तपाईले सबैको मन छुने रेडियो, रेडियो भेरीका साथै पर्दियाको रेडियो टाइगर र सम्वाद एफएम अनि रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाँकी खबरमा सोझै खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपाल अहिले नामिबियासँग खेल्दैछ। 212 रनको लक्ष्य पाएको नेपालले अहिले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ। नेदरल्याण्डमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि शुरूआती ब्याटिङ गरेको नामिबियाले 50 ओभरमा 7 विकेट गुमाएर 211 रन बनाएको हो। नामिबियाका लागि जान फ्रायलिङ्कले 100 रनको शतकीय पारी खेल्नुभयो भने नेपालका करण केसीले सर्वाधिक 5 विकेट लिनुभयो। यस श्रृंखलाको पहिलो भेटमा नेदरल्याण्डसँग नामिबियासँग 8 विकेटले पराजित भएको नेपाल आज बदला लिने योजनामा छ भने नामिबिया जितलाई दोहोर्याउने पक्षमा रहेको छ। नामिबिया र नेपाल दुवैका लागि यो खेल महत्वपूर्ण मानिएको छ। पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोलीको लक्ष्य जित्नु नै रहेको छ। यही प्रतियोगितामा नेपाल र नामिबिया दुवैले नेदरल्याण्डसँग पहिलो भेटमा पराजय बेहोरेका छन्। शीर्ष चारमा रहेर सोझै विश्वकपमा छनौट हुने सम्भावना भने दुवै टोलीको लगभग सकिएको छ। यो श्रृंखलाको अन्तिम खेलमा नेपालले आउँदो 13 गते घरेलु टोली नेदरल्याण्डसँग खेल्नेछ। आज जीत निकाल्न सकेमा नेपाल अंक तालिकाको 5 स्थानमा कायम रहनेछ भने पराजित हुनु पुगेमा 6 झर्नेछ। 5 स्थानमा यथावत रहन नेपाललाई यो खेल जित्नुपर्ने दबाव रहेको छ। 30 खेलको समाप्तिमा समान 24 अंकका साथ नेपाल 5 र समान अंक भए पनि नेट रन रेटमा पछि परेका कारण नामिबिया 6 स्थानमा रहेका छन्। यसै गरी नेदरल्याण्डस 30 खेलमा 36 अंकसहित तेस्रो र अमेरिका 32 खेलमा 43 अंकसहित शीर्ष स्थानमा रहेको छ। प्रत्येक टोलीले 36 खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ भने शीर्ष चारमा रहने टोलीले सोझै विश्वकपका लागि छनौट हुनेछन्। यसै गरी नेपाललाई आफ्नो एकदिवसीय मान्यता कायम राख्न शीर्ष छमा रहनुपर्ने जरूरी रहेको छ।
3: र पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएशन काभा च्याम्पियनशीपमा नेपाल जितविहीन बनेको छ। लीग चरणको सबै खेलमा पराजित भएको नेपाल अन्तिम खेलमा उज्बेकिस्तानसँग 3-0 सोझो सेटमा स्तब्ध बन्यो। नेपालमाथि उज्बेकिस्तानले 26-24, 25-20, 25-22 जित निकालेको हो। यसअघि नै सेमी फाइनल यात्राबाट बाहिरिएको नेपाल आइतबार बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। यस्तै नेपालले पहिलो खेलमा काजकिस्तानसँग, दोस्रो खेलमा श्रीलंका र तेस्रो खेलमा आयोजक पाकिस्तानसँग हार खेपेको थियो। छ टोली सहभागी च्याम्पियनशीपमा नेपाल 6 स्थानमा रह्यो। जुलाई 29 तारीकसम्म हुने च्याम्पियनशीपमा पाकिस्तान सहित नेपाल, काजकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गरेका थिए।
8: खेल खबरसँगै रिलायन्स आजको भेरी खबर सकियो। बिदाउनु गेलसम्मका मुख्य खबर फेरि एकपटक।
3: वीरेन्द्रनगरमा आजदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने, पटक पटक कार्यालय धाउन नपर्ने।
8: सुर्खेतको ब्रेन्डरमा खाना पकाउने एलपी ग्यास सिलिण्डर नपाउँदा उपभोक्तालाई शास्ति, व्यवस्थित र वितरण प्रभावकारी अनुगमन गर्न माग।
3: कर्णालीमा खाद्य गुणस्तरीयतामा जोड़, एक वर्षमा करिब 8,00,000 रकमको अखाद्य वस्तु नष्ट।
8: विश्व लीग दुईमा नेपाल अहिले नामिबियासँग खेल्दै 212 रनको लक्ष्य पाएको नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्दै। हस्त अहिलेलाई साँझको भेरी खबर सकियो। भोलि बिहान 6:30 भेरी खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै टेकराज केसी र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ.
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी.
3: नमस्ते काका, चिट्टिक्को परेर कता जान लाग्नु भयो?
4: ए नमस्ते नानी, नमस्ते नमस्ते. अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको.
3: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका. 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन.
4: त्यसो भए त म अहिले फोन गर्छु नि. बरु नम्बर कति रे भन त नानी?
3: 198 198.
5: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्. नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत.
3: डिप्रेसनलाई बुझौ, जीवन रोजौ.
6: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्.
3: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो. सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्.
6: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्. आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ.
3: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो. सबै मिलेर मौन होइन संवाद गरौं. डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ. साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ.
6: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्. उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्.
3: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्. स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्. आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्.
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश.
3: मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो.
7: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाइ प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ.
3: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ.
7: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म. प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे.
8: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ. मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मौसम, वीरनगर, सुर्खेत. फोन नम्बर 083-525-352, 98-585-601 र 98-482-29-324.
3: के तपाई आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट,
9: फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
9: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
10: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
9: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
9: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
11: रेडियो भेरी एफएम।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
1: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
3: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।

0: me a
1: extreme energy drink.
2: स्नातकतहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा संचालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
2: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
5: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर

0: 98655556।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-9-66।
3: रेडियो भेरी एफएम।
4: भावको समस्या केही दिनमा नै समाधान हुने, आवश्यकता भन्दा बढी ग्यास मौजदात नराख्न उपभोक्तालाई आग्रह।
5: भरी ग्यास राख्दाखेरि अब लामो समयसम्म हुँदा त अलिकति खतरा पनि हुन्छ। अब यो स्टोर गरेर राखेकोले चाहिँ नपाउनेले पाउँछन् भनेर अब त्यसमा चाहिँ उहाँहरूले स्टोर गरेर नराख्नु भन्न खोज्नु भयो होला।
4: निर्माण शुरू भएको करिब 8 वर्षपछि नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा विदेशमा दक्ष कामदारको माग बढ्दो, विदेशी नेपाली मध्ये 3 मध्ये 1 दक्ष श्रमिक, प्रतिबन्धित वस्तु बिक्री नगर्न वाणिज्य विभागको चेतावनी।
6: त्यसलाई अहिले नबेच्नु होला र बेचिएमा त्यस्तो बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानून बमोजिम चाहिँ दण्ड सजाय गर्छौ भन्ने हिसाबले यो सूचना जारी गरिएको छ।
4: र विश्व चर्चित अलराउन्डर सकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्धित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: सुनसरीको घटनाले सामाजिक सद्भाव र सहिष्णुताको महत्व फेरि स्मरण गराएको छ। कुनै पनि विवादलाई हिंसामा होइन, संवाद र कानूनी प्रक्रिया मार्फत समाधान गर्नु सबैको दायित्व हो। अपुष्ट सूचना र अफवाहले समाजलाई थप विभाजित बनाउने भएकाले त्यसबाट टाढा रहन आवश्यक छ। शान्ति, समीमता र आपसी विश्वास कायम राख्दै दोषीमाथि निष्पक्ष कार्यवाही हुनु नै दीर्घकालीन समाधानको आधार हो। अब खबर सन्तोषी रावलबाट।
7: सुनसरीको देवानगंजमा हिजो भएको झडपपछि जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय समिति सहमति भएको छ। आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन सबै पक्षले सहमता अपनाउने र गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी राजनैतिक दल, जनप्रतिनिधि, सामाजिक तथा धार्मिक अगुवाहरूले अफवाहमा नलाग्न सामाजिक सद्भाव जोगाउने र सुरक्षा निकायलाई सहयोग गर्ने सबै

0: आत्माको लागि शान्ति सुरक्षाको अवस्था चाहिँ मजबुत बनाएर सामाजिक शान्ति सद्भाव धार्मिक सहिष्णुता बनाइराख्नुको लागि जो व्यक्तिको जो जो निकाय पदाधिकारीको जो जो चाहिँ सामाजिक व्यक्तित्वको नेतृत्वको जे जो भूमिका हुन्छ आफ्नो स्थानबाट त्यो भूमिका निर्वाह गर्ने र यसलाई सुनसरी जिल्लालाई सुनसरी जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सामान्य तर्फ तुरन्त चाहिँ बाली गर्ने सामान्य अवस्था बनाइराख्ने जनाउने भूमिकामा चाहिँ अब त्यही सहमति भएको छ।
1: गैराती बुलबम यात्राका क्रममा डीजे बजाउने विषयमा भएको विवाद हिंसात्मक बनेपछि सशस्त्र प्रहरीको गोली लागेर देवानगंज चारका 25 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा 13 जना सुरक्षाकर्मी र 9 जना सर्वसाधारण घाइते भएका छन्। घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन भइसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउनेछ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। यस्तै राष्ट्रिय मानव अधिकार आयोगले झडप र त्यसपछिको प्रहरीको गोली चल्दा एकजनाको मृत्यु भएको घटनाबारे अनुसन्धान शुरू गरेको छ। साथै सबै पक्षलाई संयमता अपनाउँदै सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले आज एक विज्ञप्ति निकालेर कोशी प्रदेश कार्यालय विराटनगरको टोलीले घटनाको प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ। यसैबीच सुनसरीमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्लाधिकारी वासुदेव घिमिरेलाई फिर्ता बोलाएको छ। उहाँको स्थानमा संखुवा सभाका प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्याललाई सुनसरी पठाउने निर्णय गरिएको छ। यस्तै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको छ। उहाँको स्थानमा डीआईजी शेखर खनाललाई खटाइने भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवा सरुवा गरिएको छ भने विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ। त्यसै गरी सशस्त्र प्रहरी बलको कप्तानगंज स्थित युनिटका डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको स्थानमा डीएसपी मदन नाथलाई खटाइएको छ। गृह मन्त्रालयले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन यी प्रशासनिक तथा सुरक्षा अधिकारीहरूको जिम्मेवारी परिवर्तन गरेको जनाइएको छ। निर्माण शुरू भएको करिब 80 महिनापछि नागडुंगा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आइएको छ। आजदेखि सुरुङ मार्ग 24 घण्टा खुला रहने नागडुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 कार्तिक 4 गते काठमाण्डुको चन्द्रागिरी नगरपालिका 2 टुटी पाखामा सुरुङ मार्गको शिलान्यास गरेपछि निर्माण कार्य शुरू भएको थियो। सुरुङ मार्ग 42 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोविड-19 लगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको पूर्वाधार मन्त्रालयले जनाएको छ। आज नागडुंगा सुस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटनपछि संचारकर्मीसँग बोल्दै मन्त्री सुनिल नम्सालले अब यात्रा गर्दा सजिलो हुने बताउनुभयो।
2: घुमेर जाँदा फेरि बढी खर्च हुन्छ, कमेन्टको जाँदा फेरि लङ टर्म अहिले हाम्रो भाइबिलिटी टेस्ट भन्ने हुन्छ। भाइबिलिटी भनेको यदि 5 किलोमिटरको सडकलाई 1 किलोमिटरको टनेलले रिप्लेस गर्न सक्छ भने र त्यो बाटोमा इनफ ट्राफिक छ भने त्यो केसमा चाहिँ हामीले टनेल बनाउन सकिन्छ। अर्को भनेको पहिरोको जोखिमहरू भएको एकदमै हार्ड ग्राउन्ड हुन्छ नि, त्यस्तो केसमा चाहिँ हामीले जुनसुकै केसमा भयो भने हामीले टनेल राख्ने व्यवस्था दुईटा केसमा हुन्छ।
1: आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधनलाई सुरुङ मार्ग प्रयोग गर्न दिएको छ। त्यसपछि अन्य सवारी साधनलाई पनि चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइनेछ। सरकारले प्रतिबन्ध लगाएका वस्तुहरूको बिक्री वितरण तत्काल रोक्न सबै व्यवसायी, आयातकर्ता र विक्रेतालाई आग्रह गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै भौतिक पसलसँगै डिजिटल माध्यमबाट पनि प्रतिबन्धित वस्तुको कारोबार भइरहेको गुनासो आएको जनाएको छ। यस्तो गतिविधि कानून विपरीत भएकाले तत्काल रोक्न निर्देशन दिएको विभागका सूचना अधिकारी अनिल किरातीले सीआईएमसँग बताउनुभयो।
3: फिलामेन्ट बत्ती देख्छौँ, त्यस्तै गरेर यो विभिन्न केमिकलहरू छन्, केमिकल अनि यो ड्रिङ्क्सहरू, ड्रिङ्क्स भन्दा इनर्जी ड्रिङ्क, ती जस्ता वस्तुहरू चाहिँ नेपालमा ल्याउन नपाइने भनेर त्यो सूचनामा छ। सोही सूचनालाई आधार मानेर अहिले बजारमा त्यस्तो देखिँदाखेरि गुनासो आइसकेपछि हामीले त्यो रोक्न पहिल्यै सूचना भइसकेको छ।

0: त्यसलाई अहिले नबेच्नु होला र बेचिएमा त्यस्तो बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानून बमोजिम चाहिँ दण्ड सजाय गर्छौँ भन्ने हिसाबले यो सूचना जारी गरिएको छ। निकासी पछाडि नियन्त्रण ऐन 2013 बमोजिम चाहिँ त्यहाँ जरिवाना निश्चित अवधि कुन कस्तो किसिमको वस्तुहरू आधारमा चाहिँ जरिवाना पनि तोकिएको छ, कैद सजाय पनि तोकिएको छ, दुवै भन्ने पनि तोकिएको छ।
1: वैदेशिक रोजगारीमा जाने नेपाली मध्ये दक्ष कामदारको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार अन्तिम श्रम स्वीकृति लिएका 4,06,404 जना नयाँ श्रमिक मध्ये 1,28,520 जना दक्ष अर्थात 31.6% श्रमिक रहेका छन्। तथ्याङ्कले नेपाली श्रमिक अब परम्परागत अदक्ष श्रममा मात्र सीमित नरही सिपका आधारमा रोजगारी खोज्न थालेको संकेत गरेको छ। गरी जापान, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया, पोर्चुगल, माल्टा, टर्की र पोल्याण्ड जस्ता देशमा उत्पादन निर्माण, होटेल तथा आतिथ्य, कृषि, स्वास्थ्य सेवा र औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको माग बढ़िरहेको छ। तर दक्ष जनशक्ति बाहिरिँदा नेपाललाई भने घाटा भइरहेको पौरखी नेपालका संस्थापक मन्जु गुरूङले सीआईएनसँग बताउनुभयो।
2: श्रमिकले चाहिँ उसले पाउँछ र उसका जोखिमहरू पनि तुलनात्मक रूपमा अदक्ष कामदारको भन्दा कम हुन्छ। यो चाहिँ एउटा सबल पक्ष अथवा यसको सकारात्मक पक्ष त्यो रहेको छ भने अब राज्यले के गुमायो त भन्दाखेरि राज्यले एउटा दक्ष जनशक्ति गुमायो, जसले गर्दाखेरि चाहिँ नेपालमा नै अब दक्ष जनशक्तिको अभाव भइरहेको वर्तमान परिप्रेक्ष्यमा चाहिँ त्यो राज्यको लागि चाहिँ एउटा के भन्छ त्यो नकारात्मक पक्ष हो। तर यति भन्दा भन्दै पनि एउटा व्यक्तिले चाहिँ वैदेशिक रोजगारमा दक्ष भएर जाँदाखेरि उसको उसले पाउनुपर्ने तलब सेवा सुविधामा चाहिँ वृद्धि हुन्छ, जसले गर्दा उसले पठाउने डिप्रेसन पनि नेपालमा अहिलेको जुन अवस्था छ त्योभन्दा तुलनात्मक रूपमा डिप्रेसन भोल्युम पनि बढेर आउँछ।
1: नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको आयात र आपूर्ति नियमित भइरहेकोले आवश्यकता भन्दा बढ़ी मौजात सिलिण्डर नराख्न उपभोक्तासँग आग्रह गरेको छ। संघका अनुसार भारतबाट दैनिक करिब 100 बुलेट ग्यास नेपाल भित्रिएको छ। पहिले जति परिणाममा ग्यास आपूर्ति हुन्थ्यो सोही मात्रामा अहिले पनि आपूर्ति भइरहेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको संघका अध्यक्ष दिवान चन्दले बताउनुभयो। आवश्यकता भन्दा बढ़ी ग्यास मौजात नराखे अहिलेको समस्या सहजै समाधान हुने ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो।
3: पसलमा एकदमै गाह्रो छ, अब कहिले 80 आउँछ, कहिले 160 ग्यास आउँछ। अब उपभोक्ताहरू बिहानैदेखिको चाहिँ आएर कराइरहेका हुन्छन्, सबैले नाम लेखेरै अब पालोमै दिने गरे हुन्छ। अब पालोमै दिने गरेर भन्दा पनि तपाईँको चाहिँ अब कोही सुत्केरी हुन्छ, कसैकोमा पूजा हुन्छ, होइन, अब वर्तमान नहोला, कहीँनिर तपाईँको बिरामी हुन्छन्, कोही बुढाबुढी हुन्छ, कोही एउटै सिन्डर भएको विद्यार्थीहरू बढी हुन्छन्, उनीहरूलाई दुईवटा सिन्डर बना भन्न हामीले मिल्दा पनि मिल्दैन। अब एउटा सिन्डर भएको मान्छेलाई झन् अप्ठ्यारो अवस्था परिराखेको छ। अब यो स्टोर गरेर राखेकोले चाहिँ नपाउनेले पाउँछन् भनेर अब त्यसमा चाहिँ उहाँहरूले स्टोर गरेर नराख्नु भन्न खोज्नु भएको होला, तर भरि ग्यास राख्दाखेरि अब लामो समयसम्म हुँदा त अलिकति खतरा पनि हुन्छ।
1: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रृंखलासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। त्यसै बंगलादेशका अनुभवी अलराउण्डर सकिब अल हसन नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्समा अनुबन्धित हुनुभएको छ। पोखरा एभेन्जर्सको आज सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गर्दै 39 वर्षीय सकिबलाई टोलीमा भित्राइएको घोषणा गरेको हो। विश्व क्रिकेटका उत्कृष्ट अलराउण्डर मध्ये एक मानिने सकिबले विश्वभरका 30 भन्दा बढ़ी फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन्।
4: स्वकीय सचिव पुनर्स्थापनाको विषय विवादमा आवश्यक सुविधा कि अनावश्यक भार
5: दिनै हुँदैन भन्ने भन्दा पनि त्यो उचित हो कि होइन भन्ने प्रश्न आउन सक्छ।
4: कानूनी आधार भए पनि सामाजिक उत्तरदायित्व र आर्थिक पाटो हेर्नुपर्ने संविधानविदको तर्क। कुराकानीसँगै बालबालिकाको पोषणमा प्रदेशगत अन्तर, मधेस चिन्तामा, गण्डकीमा केही आशा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। धान रोपाईको मुख्य सिजनमा किसानलाई मल उपलब्ध गराउने उद्देश्यले डीएपी मलको दोस्रो चरणको मल वीरगंज नाकाबाट नेपाल भित्रिएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार 2500 मेट्रिक टन डीएपी मल बोकेको दोस्रो रेलवे ऱ्याक सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको हो। यसअघि 1250 मेट्रिक टन डीएपी मल वीरगंज पुगेको थियो। कम्पनीका वीरगंज प्रादेशिक कार्यालय प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार कम्पनीले आयात गरेको 60,000 मेट्रिक टन यूरिया मल पनि आगामी 2-3 दिनभित्र नेपालगंज नाकाबाट भित्रिनेछ। समयमै मल प्रदेशगत गोदाममा पुर्याएर किसानलाई वितरण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ। संघीय सांसदलाई स्वकीय सचिव राख्ने सुविधा दिने सरकारको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग कारण देखाओ आदेश जारी गरेको छ। मन्त्री परिषदको असार 30 गतेको बैठकले सांसदलाई निजी स्वकीय सचिव राख्ने सुविधा दिने निर्णय गरेको थियो। उक्त निर्णय साउन 4 गते नेपाल राजपत्रमा प्रकाशित भएपछि अधिवक्ता प्रेमराज सिल्लोवालले त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। रिटमाथि आज सुनवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित सम्बन्धित निकायका नाममा कारण देखाओ आदेश जारी गरेको हो। सर्वोच्चले सरकारलाई लिखित जवाफ पेश गर्न तथा अन्तरिम आदेशको मागबारे हुने छलफलमा उपस्थित हुन पनि निर्देशन दिएको छ। यसअघि सांसदले स्वकीय सचिव राख्ने व्यवस्था रहे पनि जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारदेखि यो व्यवस्था हटाइएको हो। अहिले फेरि यस व्यवस्थालाई बिउताउने प्रयास भइरहँदा विरोध पनि भइरहेको छ। कानूनका विज्ञले चाहिँ के भन्छन्? हामीले संविधानविद विपिन अधिकारीलाई सोधेका छौं।
5: सरकारले स्वकीय भनेको सुविधा हो, अब सरकारले दिन सक्दछ र दिएको सुविधा फिर्ता पनि लिन सक्दछ। अब पैसा यदि चाहिँ सरकारी स्रोतबाट पब्लिकको पैसा खर्च गर्ने हो भने त्यो कानून अनुसार अथोराइज चाहिँ हुनु पर्दछ, त त्यो अथोराइजेसनको इस्यु चाहिँ हुन्छ। यदि सरकारले गर्छ भने त्यसको चाहिँ एउटा कानूनी भ्यालिडिटी चाहिँ चाहियो, तर गर्न सक्दैन भन्ने होइन। खालि इस्यु के हो भने कि जब चाहिँ खर्च गर्नुपर्ने स्रोतहरूको अभाव छ र हामीसँग विकास कार्यमा नै स्रोतहरू पुगिरहेको छैन भने अब त्यो सुविधा सांसदहरूलाई दिने कि नदिने भन्ने, तर सांसदहरूका लागि त्यस्तो सहयोगहरूको आवश्यकता हुन्छ। अब कम्पिटिङ क्लेम्सहरूको आधारमा कहिले दिने, कति दिने, दिने वा नदिने, त्यो त सरकारले निर्णय गर्ने उसको चाहिँ अधिकारको कुरा भयो। दिनै हुँदैन भन्ने भन्दा पनि त्यो उचित हो कि होइन भन्ने प्रश्न आउन सक्दछ, त्यसका बारेमा सरकारले जवाफ दिने हो।
11: फेरि यतातिर फेरि संसदमा नै नभएको व्यवस्थालाई फेरि दलहरूले ल्याउन थाले भन्ने खालको एउटा आलोचना जस्तो पनि भयो। भएको छ।
5: मैले हेर्दा के देख्छु भने कि स्वकीय राख्नु हुँदैन भन्ने पनि होइन, त्यसका लागि नेपाल सरकारले खर्च गर्नु हुँदैन भन्ने पनि होइन, किनभने स्वकीयको व्यवस्थाले सांसदहरूलाई व्यावसायिक बन्नलाई चाहिँ एउटा आधार प्रदान गर्दछ, उनीहरूलाई पनि सहयोग गर्ने मान्छे चाहिन्छ जनताका चाहिँ काम गर्दाखेरि, त्यो एउटा फेसिलिटेटर त उनीहरूले पनि अपेक्षा गर्दछन्। तर यहाँ चाहिँ कुरा के हो भने कि स्वकीय राख्दाखेरि त्यो व्यापक रूपमा त्यो पदको दुरुपयोग गरिएको छ, मान्छेले परिवारका मान्छेलाई श्रीमतीलाई केटा त्यो घर परिवारका छोराछोरी आफ्ना आफन्तलाई रोजगार दिने र कसै गरी पनि त्यो पैसा चाहिँ आफ्ना लागि प्रयोग गर्ने चाहिँ अपेक्षाहरू धेरै बढेर गएको देखियो, दुरुपयोग गरेको देखियो। होइन भने तपाईँको यो के हो भने सांसदको कार्यालय भनेको पनि त पब्लिक अफिस नै हो, निजी होला, निजी भए पनि उनीहरूले गर्ने काम त निजी होइन, त्यो त पब्लिककै काम हो, भनेपछि सरकारले त्यति सुविधा दिँदैमा बित्ने भन्ने होइन, तर सरकारले दिन सक्छ कि सक्दैन त्यो दिनु चाहिँ जरुरी छ, या त्यो पैसाको प्रयोग अन्य क्षेत्रमा गर्नुपर्छ भन्ने कुरो औचित्यका आधारमा त्यो सरकारले निर्णय गर्ने कुरा भयो। तर अब कानुन अनुसार चाहिँ कुनै पनि खर्च गर्दाखेरि त्यो चाहिँ अब संसदीय प्रक्रियाहरू छन्, त्यसको बारेमा वैध स्रोत त हुनुपर्दछ, त्यो बजेटमा परेको कुरो हुनु पर्यो, त्यसका लागि चाहिँ कानुनी आधार हुनु पर्यो, तर त्यो निर्माण गर्न सक्दैन भन्नु त अतिशयोक्ति हो।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मधेसमा बालबालिकाको कुपोषण गम्भीर, गण्डकीमा सुधारको संकेत।
12: गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ, पोषणको मात्रै होइन अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ।
4: पोषण सुधारका लागि अब समाधानको बाटो के, विज्ञसँगको विशेष संवाद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
13: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
14: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
13: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
15: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घामनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले राष्ट्रिय पोषण लेखाजोखा अभियान अन्तर्गत गएको वैशाख 15 गतेदेखि 30 गतेसम्म सञ्चालन गरेको पोषण अवस्था जाँचमा मधेस प्रदेशका बालबालिकाको पोषणको अवस्था सबैभन्दा खराब देखिएको छ भने गण्डकीको अवस्था तुलनात्मक रूपमा सुधारिएको छ। सरकारको सर्वेक्षणको नतिजा र पोषण सुधारका लागि आगामी योजनाका बारेमा साथी लीर प्रकाश चन्दले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापासँग कुराकानी गर्नु भएको छ।
12: नतिजा आइसकेपछि राष्ट्रिय योजना आयोगको सहसचिव

0: प्रायःगत तीनटा जिल्ला, मधेसका तीनटा जिल्ला र लुम्बिनी प्रदेशका जिल्लाहरूमा। त्यसै गरी अहिले हामीले अर्को एउटा तत्कालको लागि गर्न सक्ने जुन हाम्रो 10% भन्दा 15% भन्दा माथि कुपोषण देखिनु भनेको चाहिँ अलि एउटा अलार्मिङ सिचुएसन हो भनेर पनि जुन विश्व स्वास्थ्य संगठनको जुन ऊ अनुसारले डिफिनेसन अनुसार छ भने चाहिँ हामीले अहिले के गरेका छौँ भने डब्ल्युएफपीसँग विश्व खाद्य कार्यक्रमसँग हाम्रो छलफलहरू भइसकेका छ र उहाँले करिब 12,000-15,000 यो मध्यम कुपोषण भएका बाल बालिकाहरूका लागि तयारी खानाहरू चाहिँ अब तराईका 3-4 जिल्ला र कोशीका 3-4 जिल्लामा जहाँ चाहिँ 10% माथि र 15% र 10% उसमा जुन आएको छ त्यसमा चाहिँ हामी 2 महिनासम्म त्यो उपलब्ध गराउने भनेर यो अन्तिम चरणमा पुगिसकेका छ। सायद अब हामी छिटोभन्दा छिटो त्यो चाहिँ एउटा कार्ययोजना बनाएर कसरी दिने के दिने भन्ने हामी गर्दैछौँ, त्यसमा पनि काम हुँदैछ। कडा शीघ्र कुपोषण जुन साम भएका बालबालिका 17,000 थिए, ती सम्पूर्ण 17,000 बालबालिका चाहिँ अहिले सबै उपचारमा छन्। उहाँहरूले आरयुटीएफ रेडी टु युज थेरापिटिकल फुड पाइरहनु भएको छ र हामीले त्यसका मोनिटरिङको लागि पनि जुन अहिले हजुरले यहाँ अहिले भर्खरै पढेर सुनाउनु भयो त्यसमा पनि हामीले यो बाहेक स्थानीय तह बाहेक पनि जति पनि छन् पोषण क्षेत्रमा काम गर्ने जुन साझेदारी संघ संस्थाहरूसँग पनि हामीले तत्काल बसेर त्यो राष्ट्रिय योजना आयोग बस्नुभन्दा अझै अगाडि तत्काल बसेर हामी छलफल गर्यौं।
1: सर्वेक्षणको नतिजामा गण्डकी प्रदेशमा शून्य नै भयो होइन,
0: यो
1: समस्या नभएर हो कि खास
0: समस्या कम छ। एनडीएचएसमा मिक्स सर्वेमा पनि पोषणको जुन प्रिभेलेन्स छ 5% भन्दा जुन 10% भन्दा कम, त्यसैले यो गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ। पोषणको मात्रै होइन, अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ। सुधारिएको अवस्था छ, अन्यत्र अरू प्रदेशको तुलनामा सुधारेको अवस्था छ। लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश र कोशी प्रदेशका पनि केही जिल्लाहरूमा चाहिँ अरू सूचक पनि भनौँ न स्वास्थ्यका अरू सूचक सहित पोषणका सूचकहरू अलिक खस्कँदो अवस्थामा चाहिँ देखिएका छन्।
1: गण्डकीको अभ्यासलाई हामीले अरू प्रदेश अथवा अरू पालिकाहरूमा लगाउनको लागि यो गर्न सकियो भने गण्डकीकोबाट हामीले केही सिक्न सक्छौँ अथवा त्यो अभ्यासलाई अर्को ठाउँमा लगाउन सक्छौँ भन्ने केही यहाँहरूको अनुभव छ कि छैन?
0: प्रदेश स्तरीय पोषणको जुन समीक्षाहरू हुन्छ, स्थानीय स्तरमा जुन समीक्षाहरू हुन्छ, हामी समीक्षामा पनि यो सक्सेस स्टोरी भनेर अरू प्रदेशले गरेका राम्रा राम्रा कामहरूलाई हामीले एकुमुलेट गरेर सबैलाई बोलाएर जुन हामी गर्छौँ रिभ्यू मिटिङहरू हरेक वर्षमा, त्यो रिभ्यू मिटिङमा चाहिँ हामीले साटासाट गर्ने, त्यो रिभ्यू मिटिङमा प्रदेशका राम्रा सक्सेस स्टोरीहरू पनि एकअर्का बीच सेयर गर्ने र स्थानीय तहहरूलेमा समेत केही स्याम्पलिङ गरेर पनि हामीले विभिन्न स्थानीय तहमा थोरै थोरै स्थानीय तहलाई पनि बोलाएर कमी कमजोरीहरू के छ, के सुधार गर्न सकिन्छ र अब कसरी गर्ने भनेर गएको वर्ष पहिला पनि अलिअलि गर्थ्यौँ, अलि धेरै होलिस्टिक एप्रोचमा चाहिँ गएका वर्षहरूबाट पनि हामीले त्यो पनि अभ्यास चाहिँ गरिरहेका छौँ र अब पनि आगामी दिनमा पनि त्यो अभ्यास गर्ने हाम्रो कार्ययोजनामा परिसकेको छ।
1: अघि तपाईँले भन्नुभयो कि अलि कडा खालको गम्भीर प्रकारको कुपोषण भएका बालबालिकाहरूको उपचार प्रक्रियाको लागि देशभरमा विभिन्न 24 स्थानमा लगेर उपचार भइ पनि राखेका छ र गराउन सकिन्छ भन्नुभयो, त्यो 24 ठाउँमा पुग्नुपर्ने बालबालिकाको अवस्था कस्तो मापदण्ड पूरा भयो भने उनीहरू त्यहाँ गएर उपचार गर्न पाउने हो?
0: बालबालिकाको कुपोषणको पहिचान समुदाय स्तरबाटै हाम्रो सुरु हुन्छ र त्यो पहिचान भएका त्यसपछि समुदाय स्तरमा जुन स्वास्थ्य संस्था र हस्पिटलहरूमा त्यसलाई चाहिँ बहिरङ्ग उपचार केन्द्र भन्छौ, जहाँ कि बालबालिकाहरूको उचाइ र तौल लिएर जो वर्गीकरण गरिन्छ माम हो अथवा साम हो, मध्यम कुपोषण शीघ्र कुपोषण के हो, त्यो मध्यम र शीघ्र कुपोषणको पहिचान भइसकेपछि हामी शीघ्र कुपोषणको लागि चाहिँ स्वास्थ्य संस्था मार्फतै तुरन्त हामी एक हप्ताको लागि अथवा त्यहाँ विभिन्न भोक जाँच गर्ने भन्ने हाम्रो प्रोटोकल अनुसार त्यहाँ चाहिँ बालबालिकालाई त्यो टेस्ट गराएर त्यो तयारी खाना टेस्ट गराएर उसले मन पराउँछ पराउँदैन एक हप्ताको दिएर गाउँमै त्यही स्थानीय तहमै दिन्छौँ र पुनः बोलाउँछौँ र उसले खुवाएको एक खाएको एक किन गरेर र फेरि आएपछि उचाइ र जुन तौल कति चाहिँ यो वृद्धि हुनुपर्ने हो जुन त्यो अनुसारले हामी हेर्छौँ भने जुन बिरामी भएको जुन मेडिकल जटिलता पनि भएका बालबालिका समुदायमा आएको अवस्थामा चाहिँ उनीहरूलाई पोषण पुनस्थापन केन्द्र सबै प्रदेशमा छ, सबै प्रदेशमा 2-3 कति ठाउँमा 4 पनि छ
1: पोषण
0: पुनस्थापन केन्द्र र त्यो भएको ठाउँमा चाहिँ हामी विभिन्न चाहिँ यातायात खर्च अथवा अरू सहयोग सहित त्यहाँ हामी पुर्याउँछौँ र त्यहाँ गएपछि फेरि त्यहाँ भर्ना जसरी हस्पिटलमा भर्ना हुन्छन् 8 लिएर 12-13-14 बेडसम्मका उयोहरू छन् र त्यो उपचार केन्द्रमा चाहिँ आमा स्वयंलाई पनि त्यहाँ राखेर आमा र बालबालिका दुवैलाई त्यहाँ राखेर निशुल्क रूपमा बालबालिकालाई कति कति पनि पैसा पर्दैन र आमाले पनि निशुल्क रूपमा खाना बस्ने निशुल्क रूपमा छ र आमालाई पनि हामी त्यहाँ खानपानको बारेमा त्यहाँ त्यो पोषण प्रस्तावना केन्द्रका नर्सिङ स्टाफहरूले र इभन किचन स्टाफहरूले समेत सिकाउँछौँ र घर गइसकेपछि पनि त्यो अभ्यास होस् भनेर।
2: सांसदलाई सोके सचिव दिने निर्णयबारे सर्वोच्चको कारण देखाउ आदेश जारी। सुनसरीमा भएको हिंसात्मक घटनापछि प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी हेरफेर। शान्ति र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको छ। बजेट कार्यान्वयनका लागि महालेखाको 44 बुधे मार्गदर्शन जारी। रासायनिक मलको आयात बढ़ाइँदै मल अभावको समस्या केही दिनमा नै समाधान हुने सरकारको दावी छ। विदेशमा दक्ष कामदारको माग बढ़दो छ। विदेशी नै नेपाली मध्ये 3 मध्ये एक दक्ष श्रमिक रहेका छन्। प्रतिबन्धित वस्तु बिक्री नगर्न वाणिज्य विभागको चेतावनी छ। र विश्वचर्चित अलराउण्डर सकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्धित हुनुभएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
4: Extreme energy drink. Time check. Ahile thik 8 bajeko cha.
5: Extreme energy drink. Taste the difference. Feel the energy.
6: Aba sunnuhos Sri Steel's Radio Katha Bhag 2. सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
7: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ECG सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
8: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट PTINR सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Patagonia Extreme Energy Drink.
1: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली, विजयनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 0385906993।
3: रेडियो भेरी एफएम।

0: सूचना
1: यही साउन 16 गते तेस्रो शनिबारको दिन
2: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाने मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउने कोसिस गर्ने
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर
5: सूर्जन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
5: लट्टी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाक, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपाल क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
0: सूचना
8: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन, एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
9: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
10: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
10: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
11: रेडियो भेरी एफएम

0: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा संचालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
0: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
1: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
2: 198-198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।

0: sip on your extreme energy drink.
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संघ आएका ख्याति प्राप्त

0: सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
0: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-29-66।
2: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
0: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, एसबीआई बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Extreme energy drink.
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरीमा उत्पन्न तनाव बीच सिडियो सहित सुरक्षा प्रमुखमा हेरफेर, मानव अधिकार आयोगले थाल्यो अनुसन्धान।
3: घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ अनुसन्धान गर्नुपर्ने देखेको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाएको छ।
2: के एमाले र नेकपा बीचको तीन बुधे सहमति वाम मोर्चाको प्रस्थान बिन्दु हो?
4: अहिले नै हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
2: नेकपाका नेता वसमान पुन र अन्तर्राष्ट्रिय प्रसंगमा भारतमा सरकारले पछिल्लो सहमति उल्लंघन गरेको सीजेपीको आरोप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
5: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भारतको युवा नेतृत्वको आन्दोलनले सरकारद्वारा प्रदर्शनकारीहरूमाथि कुनै प्रहरी कार्यवाही नगर्ने सहमतिको पूर्ण रूपमा उल्लंघन भएको जनाएको छ। विरोध प्रदर्शनले शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको थियो। उनीहरूले बिहार, पश्चिम बंगाल र असम जस्ता राज्यहरूमा पक्राउ परेका सयौं विद्यार्थीहरूलाई अझै रिहा नगरिएको र सयौं अन्यलाई निरन्तर दुःख दिइएको जनाएका हुन्। का विश्व मामिला संवाददाता अनवर्सन इथिराजन भन्छन्, आन्दोलनले पक्राउ परेकाहरूलाई तत्काल रिहा नगरेमा वा उनीहरूमाथिका मुद्दाहरू फिर्ता नलिएमा त्यसलाई विश्वास तोडेको र सहमतिको उल्लंघन भएको मानिने चेतावनी दिएको छ। बीबीसीका अनवर्सन इथिराजनको भनाई। अनलाइन कक्रोच जनता पार्टी सीजेपीले परीक्षा प्रश्न पत्र बाहिरिएको तथा अन्य अनियमितता विरूद्ध देशभर प्रदर्शनहरू आयोजना गरेको थियो। फ्रान्सका अग्नि नियन्त्रकहरूले दक्षिण पश्चिमी शहर बोर्डो तर्फ फैलिरहेको अहिलेसम्म कहिले नफैलिएको स्तरको डडेलो अझै नियन्त्रणमा आउन नसकेको बताएका छन्। जिरोन्ड क्षेत्रमा फैलिएको यो विशाल डडेलो फ्रान्सभरि फैलिरहेका अन्य डडेलोहरू मध्ये एक हो। हालसम्म करिब 2,50,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारी आपतकालीन बैठकपछि फ्रान्सका आन्तरिक मामिला मन्त्री लरन नुनियाकले जिरोनको अवस्था अझै प्रतिकूल रहेको बताएका छन्। मंगलबारदेखि फ्रान्समा अर्को उष्ण लहर आउने पूर्वानुमान गरिएको छ, जससँगै तापक्रम तीव्र रूपमा बढ़ने ठानिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगलागीबाट प्रभावित पूर्वी कास्टेलियोन क्षेत्रमा भ्रमण गरेका छन्, जहाँ अधिकारीहरूले अवस्था अझ बिग्रिन सक्ने आशंका व्यक्त गरेका छन्। नयाँ उष्ण लहर शुरू हुन लागेकाले डडेलोसँगको लड़ाईमा कठिन घण्टाहरू अझै बाँकी रहेको उनले बताएका छन्। सान्चेजले सबैलाई अत्यधिक सावधान रहन आग्रह गरेका छन्। हालसम्म उक्त क्षेत्रबाट 16,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले डडेलोका कारण करिब 800 वर्ग किलोमिटर क्षेत्र प्रभावित भएको जनाएको छ। विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जानी इन्फन्टिनोले हालै सम्पन्न विश्वकपसँग सम्बन्धित विभिन्न विषयमा भएको आलोचनापछि आफ्नो व्यवहार र नेतृत्वको बचाउ गरेका छन्। 15 पृष्ठ लामो सामाजिक सञ्जाल पोस्टमा उनले आलोचकहरूले लाखौं समर्थकहरूले अनुभव गरेको खुशी, उत्साह र एकताको भावनालाई व्यवस्था गरेको बताएका छन्। उनको नेतृत्व शैली तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उनको निकट सम्बन्धमाथि व्यापक रूपमा प्रश्न उठाइएको छ। अन्य आलोचनाका विषयहरूमा अमेरिकी यात्रा प्रतिबन्धका कारण भोग्नु परेका कठिनाईहरू, टिकटको मूल्य तथा अर्जेन्टिना प्रति रेफ्रीहरूले नरम व्यवहार गरेको भन्ने आरोपहरू पनि रहेका छन्। र इथियोपियाको उत्तरमा रहेको टिग्रे क्षेत्रका अधिकारीहरूले संघीय सरकारसँग तनाव बढ़दै गएका बेला 40 करोड़ डलर भन्दा बढ़ीको बजेट स्वीकृत गरेका छन्। टिग्रेका नेताहरूले अदिस अबाबाले शान्ति सम्झौता उल्लंघन गरेर रकम कटौती गरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। सुनसरीमा गए राति दुई समुदाय बीच भएको तनावपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूलाई काठमाण्डु बोलाएको छ।
6: प्रजीय वासुदेव घिमिरेको स्थानमा संघ सभाका प्रजीय ईश्वरी प्रसाद अर्याललाई खटाइएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताएकी छन्। उनका अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयमा पठाउने निर्णय गरिएको छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। अर्कोतर्फ घटनास्थलको अनुगमन गरेको राष्ट्रिय मानव अधिकार आयोगले छानबिन शुरू गरिएको छ। आयोगका सहायक प्रवक्ता श्याम बाबु काफले
3: त्यो घटनाको जानकारी पाउन साथ राष्ट्रिय मानव अधिकार आयोगको टोली चाहिँ घटनास्थलमा गएको थियो र त्यहाँ गएर त्यसको अनुगमन गर्ने काम भएको छ। सुरक्षा कर्मीहरू तथा सिभिल सर्भिसमा भेटेर कुरा भएको छ र त्यसलाई चाहिँ घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसको अनुसन्धान गर्नुपर्ने देखिएको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाएको छ।
6: प्रारम्भिक रूपमा यहाँहरूले के पाउनु हो
3: फाइन्डिङ नै गरेको स्थिति त होइन प्रारम्भिक रूपमा, तर के देखिन्छ भने त्यहाँ घटना चाहिँ जुन घटना भएको छ त्यो एउटा चाहिँ समुदायको बीचमा त्यो समुदायको चाहिँ हुनु नपर्ने अवस्थाहरू भएको छ र त्यो सामाजिक सद्भाव चाहिँ कायम गर्नलाई हामी सबैको चाहिँ एकदम जोड बल सबैले लाग्नुपर्ने अवस्था चाहिँ अनुमान गरेर लिइरहेका छौँ।
6: सुनसरीको घटनामा सोमबारका निम्ति बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइएको छ। देवानगंज गाउँपालिका तीन कप्तानगंजमा आइतबार राति दुई समूह बीच भएको झडपमा कम्तीमा एकजनाको ज्यान गएको छ भने नौजना सर्वसाधारण, नेपाल प्रहरीका दश र सशस्त्र प्रहरीका पाँच गरी चौविस जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान सात बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। घटनापछि विभिन्न क्षेत्रले शान्ति एवं सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संयमित रहन अपुष्ट सूचना अथवा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्। तराई मधेसका विभिन्न स्थानमा यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि कतिपय विश्लेषकहरूले त्यसको जरा पहिले आएर समाधान खोजिनुपर्ने धारणा राख्दै आएका छन्। अर्को विषय, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेशहरूमा सहकार्य र संयुक्त सरकार बनाउन भएको सहमतिलाई ती दलका नेताले अहिलेका निम्ति प्रदेशमै सीमित सम्झौता भनेका छन्। कतिपयले त्यसलाई वामपन्थी मोर्चाबन्दी वा एकताको तयारी भनिरहेका बेला दुई दलका नेताहरूले अहिले प्रदेशलाई स्थिरता दिन मात्र सहकार्य भएको बताएका छन्। यसै सन्दर्भमा साथी सञ्जय ढकालले तीन बुधे सहमतिको तात्पर्य के हो भनेर नेकपाका नेता वसमान पुललाई सोधेका छन्।
4: यस बीचमा प्रदेश सरकारहरूमा आएको खतपत, अस्थिरता र सत्तारूढ दुईटा पार्टीहरू बीचमा भएको असमझदारीलाई हल गर्ने प्रयास स्वरूप यो आएको हो। हामी त अहिले राष्ट्रिय रूपमा अलिकति संकटै राजनीतिक संक्रमणै रहेको बेला अहिले पक्ष विपक्ष भन्दा पनि तीन दलले अलिकति सरकार बनाएर राम्रो गरौं भनेका थियौं। कंग्रेस साथीले मान्नु भएन, नमाने भएपछि अब त्यो डेड लगलाई फुकाएको हो। खासमा
7: तपाईँको पार्टीको अध्यक्षज्यूले सत्ताको खेलमा अब लाग्नुहुन्न थचारिन्छौ भन्दै हुनुहुन्थ्यो, फेरि अचानक तीन बुधे सहमति गर्नुभयो।
4: हो, हामी सत्ताको खेलमै थिएनौ। दुई वर्षदेखि प्रमुख प्रतिपक्षीय रूपमा सबै प्रदेशमा थियौं र अहिले पनि हामी बजेट बनाउँदा पनि उहाँहरूको बीचमा धेरै समस्या आयो। हामीले त्यसमा खासै चलखेल या चाहिँ हस्तक्षेप गरेनौं, तर अन्तिममा आएर चाहिँ कति ठाउँमा समर्थन नै फिर्ता लिएको अवस्था र सुरुपछिमा त बजेट पनि शून्यमा गएको बजेट होलीजीको अवस्था रहेको हुनाले यसलाई हल त गर्नु पर्यो कि त मध्यावधि चुनावमा जानु पर्यो प्रदेशको। त्यसो गर्दा फेरि चुनाव त आइ नै सक्यो प्रदेशको। यस्तो बेला हामीले जसरी संकट आयो प्रदेशमा त्यसलाई हल गरेको मात्रै हो। खासमा चाहिँ हामी त्यति धेरै चासो यो दुई वर्ष बीचमा लिएका पनि थिएनौ। त्यो त आम व्यवहारले नै देखाएको छ, जनताले देखेको छ नि त।
7: चासो नलिँदा नलिँदै पनि खेल त खेलिहाल्नु भयो।
4: होइन, खेल खेलेकै होइन। यसपटक पनि तपाईँ दुईजना मिल्नुहोस्, दुईटा पार्टी मिल्नुहोस्, नभए तिनवटा मिलौँ, हामी सपोर्ट गरौँ, तपाईँहरूलाई मिलाउने कोसिस गर्छौँ भनेका थियौँ। त्यो सम्भव नभएपछि कंग्रेसका साथीहरूले हामी त अब एमालेसँग बस्दैनौ भनेपछि मध्यावधिमा जाउँ त भन्दा राम्रो हुँदैन। अहिले संघीयतामाथि प्रश्न उठिरहेको बेला जनतामाथि प्रश्नमाथि प्रश्न हुन्छ भनेर हामीले एक खालको तत्कालको समाधान दिएको हो।
7: पाँचवटा प्रदेशको चाहिँ त्यहाँ नाम उल्लेख छ, गण्डकी र मधेसमा चाहिँ अहिले के नेकपा र एमालेको त्यहाँ सहकार्य भइहाल्ने भनिएको छैन, के हो त्यसको कारण चाहिँ?
4: होइन, मधेस र गण्डकीमा हामी दुईटाले तत्काल पहल गरेर बहुमत बन्ने देखिएन, अरू पक्षहरूसँग छलफल गर्नुपर्ने हुन्छ। यो पाँचवटा जो सहमति गरे यसमा मोटामोटी हामी दुईटा मिलिसकेपछि एकाध पार्टी जम्मा गर्दा अथवा त्यसको समर्थन लिँदा पुग्ने भएको हुनाले हामीले यो गरेको हो। मधेसमा कंग्रेसको छ, कंग्रेसले चाहिँ यदि सहमतिमा तीन पार्टीको सहमतिमा आउनु खोज्यो भने अलिकति ठाउँ राखेको पनि हो।
7: अनि यो सहमति चाहिँ जुन दुई पार्टीले गर्नु भएको छ यो चाहिँ वामपन्थी एकताको एउटा प्रस्थान बिन्दु हो भनेर पनि कतिपयले अर्थ्याइरहेका छन्। त्यो त्यहाँसम्म पुग्नकै लागि गरिएको हो यो?
4: अब अर्थ्याउनेहरूलाई किन अर्थ्याउनु भन्नु त मिलेन। राजनीतिमा घटनाक्रमहरूलाई आफ्नो ढंगले विश्लेषण गर्न त पाइयो, तर अहिले खासमा प्रदेशमा भएको सरकारको संकटलाई हल गर्नकै लागि गरेका हौ। अब सहकार्य गर्दै जाँदा त्यतातिर गयो भने नराम्रो के नै भएर राजनीतिक दलहरू विचार मिल्नेहरू निकट भयो भने, तर अहिले नै चाहिँ फेरि हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
7: अब अन्त्यमा जस्तो आगामी वर्ष स्थानीय चुनाव पनि हुँदैछन्, प्रदेशका चुनावको पनि हुने मिति आगामी वर्ष आउँदैछ, त्यो चुनावको लागि पनि तपाईँहरूले यो अहिले चाहिँ गठबन्धन वामपन्थीको बनाइराखेर त्यो बेलाको लागि ठिक्क पार्न खोज्नु भएको हो?
4: होइन होइन, यस बीचमा त दुई वर्षदेखि त कंग्रेस र एमालेकै सरकार थियो नि सबै प्रदेशहरूमा। त्यसो भन्नुको अर्थ कंग्रेस र एमाले स्थानीय चुनावको लागि या प्रदेश चुनावको लागि मिलेको भन्ने त कसैले अर्थ लगाएन नि। त्यसो वामपन्थीहरू मिल्दा चाहिँ शंका गर्ने अर्थ लगाउने, अरू मिल्दा चाहिँ त्यो स्वाभाविक भन्न त त्यो राजनीतिक रूपले पनि त कुरा गरे देखिन्छ एकातिर, अर्कोतिर मिलिहालेछ भने पनि के आकाश खस्छ? त्यो वामपन्थीहरू मिले, सैद्धान्तिक रूपले निकट भएकाहरू मिल्यो भने आकाशै त खस्दैन नि त, यसलाई अन्यता पनि लिनु हुँदैन। तर अहिले चाहिँ हामीले जे हो त्यही भनेका छौँ, अहिले प्रदेश सरकारहरू बनाएको
7: हो। आउने चुनावमा तपाईँहरूको अब एकता नभए पनि मोर्चाबन्दी त पक्कै हुन्छ होला वामपन्थीहरूको?
4: होइन, अहिले हतार हुन्छ त्यो भन्नलाई, किनभने समय छ, स्थानीय चुनावको नजिक आउँदै जाँदा हामी यस अगाडि एक्लै चुनाव लडेको सबै दलहरू त्यसो पनि हुन सक्छ। होइन, हामी अहिले विचार मिल्नेहरू सँगै मिलेर जाउँ भन्न पनि अन्यथा हुँदैन, तर अहिले नै यो कुरा बताउन विश्लेषण गर्न हतारो हुन्छ।
6: नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुल साथी सञ्जय ढकालसँग कुरा गर्दै हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। एउटा विषय संक्षेपमा, सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्न आजबाट शुरू गरिएको जनाएको छ। त्यसअनुसार फैसला वा अन्तिम आदेश बाहेकका इजलासबाट हुने आदेशहरू सोही दिन अदालतको विद्युतीय प्रणालीमा अपलोड गरिनेछ। यसबाट मुद्दाका पक्ष, कानून व्यवसाय तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्ने र न्यायिक प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अदालतको विश्वास छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, शिक्षा प्रणालीमा भएको भ्रष्टाचार सम्बन्धी विवाद अन्त्य गर्न भएको सहमतिको उल्लंघन गर्दै भारत सरकारले आफ्ना समर्थकहरूलाई अझै पनि रिहा नगरेको र उनीहरूलाई निरन्तर दुःख दिइरहेको युवा नेतृत्वको आन्दोलनले आरोप लगाएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको विरोध प्रदर्शन सकिएपछि कक्रोच जनता पार्टी सीजेपीले आज आफ्नो पहिलो पत्रकार सम्मेलन गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता धारबाट।
5: पत्रकार सम्मेलनका क्रममा कक्रोच जनता पार्टी सीजेपीले विरोध प्रदर्शन समाप्त भएपछि विद्यार्थीहरूलाई प्रहरीले निशाना बनाएको दावी गरेको हो। सीजेपीका प्रवक्ता सौरभ दास र अन्य सदस्यहरूले वकिल तथा राज्यसभा सांसद कपिल सिब्बलसँग मिलेर पत्रकार सम्मेलन गरे। सीजेपीले केन्द्र सरकारले प्रदर्शनकारीहरू विरूद्ध प्रहरी कार्यवाही नगर्ने सहमति उल्लंघन गरिरहेको आरोप लगाएको छ। कपिल सिब्बलले सीजेपीले एउटा ढाँचा बनाउने र देशको कुन भागमा कुन प्रदर्शनकारी विरूद्ध कार्यवाही गरिएको छ भनेर पत्ता लगाउने बताएका छन्। उनले कानूनी सहायताका लागि आफ्नै खल्तीबाट 1 करोड़ रूपियाँ दिने र सीजेपीलाई बाहिरबाट सहयोग गर्ने बताएका छन्। गत शनिबार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र अन्य मागहरू पूरा भएपछि सीजेपीले जन्तर मन्तरमा आफ्नो विरोध प्रदर्शन अन्त्य गरेको हो। सीजेपीका नेताहरूले केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता गरेका थिए। उक्त वार्तामा सीजेपीका अन्य मागहरू जस्तै आत्महत्या गरेका नीट परीक्षार्थीहरूको परिवारलाई क्षतिपूर्ति र प्रदर्शनकारीहरू विरूद्ध मुद्दा दर्ता नगर्नेमा सहमति भएको थियो। सीजेपीले विरोध प्रदर्शनपछि कुनै पनि प्रहरी कार्यवाही नगर्ने सहमति भएको पनि जनाएको थियो।
6: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कुमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227
5: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ मानिकेश मंगलगढ़ी सुर्खेत सम्पर्क फोन नम्बर 083-520-045
3: मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो
6: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाइ प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ
3: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ
6: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे
7: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मौसम वीरेन्द्रनगर सुर्खेत फोन नम्बर 083-525-352 98-582-601 र 98-482-29-324
5: सूचना
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
3: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455
8: रेडियो भेरी एफएम

0: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
2: सूचना: वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
0: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीसी एग्रिभेटमा गएर आएँ के। यो देखेनौ, यत्रो यो सामान, त्यहाँ बिउ मल, यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रिभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
6: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
7: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
8: रेडियो भेरी एफएम।

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
1: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजेसम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
2: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
3: रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशले यी भाइजना भया
4: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्थ्यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
8: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको स्लिट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
6: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145484031।
0: एक पटक रङ्गको स्लिट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15%

0: Extreme Energy Drink.
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नुभयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिलै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
4: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर 6 बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
5: सूचना
6: यही साउन 16 गते तेस्रो शनिबारको दिन
7: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
8: रेडियो भेरी एफएम

0: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
0: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
1: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-6-89-35-707, 98-4-90-56-367 र 98-4-82-60-422।
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-6-82-29-133 र 98-55-55-606।

0: Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्दा भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो,
5: त्यही गएर सूर्जन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
5: लकी पिराग फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
6: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ, अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
7: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
8: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
7: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
9: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
10: रेडियो भेरी एफएम 98.6-102.7 MHz।
11: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
13: हवस् त, आजका लागि रेडियो भेरी एफएम 98.6 र 102.7 MHz को सम्पूर्ण कार्यक्रम यही सकिन्छ। भोलि बिहान 5 बजे विविध सूचनामूलक, समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै बिदा हुन्छौ। शुभरात्री।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

परमात्मा यस्तो प्रकारले आज्ञा गरिसकेपछि भगवान परमात्मा मैले त्यो पापलाई कष्ट गर्नको लागि कटाउनको लागि कहाँ जानुपर्छ प्रयासित गर्ने विधि विधान बताइदिएपछि भनेर आज सृष्टिकाण्डको पाँचौं अध्यायमा नारायण परमात्माको प्रमाण नारदजीले आज्ञा गरिदिनुभयो। नारदजीलाई तत्काल विष्णु भगवान परमात्माले हजुर तीर्थ व्रत गर्न जानु यहाँ नबस्नु सम्पूर्ण पापहरू तीर्थमा गएर नष्ट हुनेछन् भनेर आज्ञा गरिदिनुभयो। यही कथाको प्रमाण नारदजी आज तीर्थयात्राको रूपमा निस्किनु हो। यतातिर ती शिवका गणहरूलाई जो ब्राह्मणको स्वरूपमा जानुभएको थियो तिनीहरूलाई नारदजीले बाटामा भेटिसक्नुभयो। हे भगवान हजुरले हामीलाई साप त दिनुभयो, अब मुक्ति हुने पनि उपाय बताइदिनुहोस् भनेर आज्ञा गरेछन् नारदजीका उपमा। नारदजीले हे शिवगण तिमीहरूलाई मैले गल्ती गरेर मतलब श्राप गरिसकेको छु।

तिमीहरूलाई मैले अत्यन्त राम्रो तरिकाले नराम्रो तरिकाले गाली गरिसकेको छु। तिमीहरू विश्वा मतलब विश्वश्रवा नाम गरेका ब्राह्मणको प्रियबाट जन्मनेछौ, महाप्रतापी हुनेछौ। रावण र कुम्भकर्ण नामले सर्वत्र प्रख्यात पनि हुनेछौ। राक्षस राज भन्ने पद पनि प्राप्त गर्नेछौ। भगवान नारायणले नै तिमीहरूलाई अंश धारण गरेर राम अवतार धारण गरेर तिमीहरूको उद्धार गर्नुहुनेछ। तिमीहरू पनि जाऊ भनेर गरिदिनुभयो। नारदजीले अब काशीमा जानुभयो, अनेक क्षेत्रमा जानुभयो। त्यहाँबाट सामा सदाशिवजी पशुपतिको क्षेत्रमा पनि जानुभयो। नेपालका मनोकामना अनेक क्षेत्रमा जाँदै जाँदै जानुभयो। ब्रह्मलोकमा गएर भगवान हजुर ब्रह्म विज्ञ पनि हुनुहुन्छ, जगतको पिता पनि हुनुहुन्छ। हजुरले विष्णुको महात्म्यलाई उत्तम तरिकाले यज्ञ गरिबक्सुस्। यो संसारको सृष्टि गर्नेवालाको हो, कसरी यो मायामा परियो भन्ने कुरा हामीले बताइ बक्सुस् भनेर यज्ञ गरिदिनुभयो। ब्रह्मन् ब्रह्म सर्वोपज्ञ पिता महाजगत प्रभो तत्प्रसादान।

सम्पूर्ण क्षेत्रबाट परब्रह्म परमात्माको स्वरूप जान्ने हे पितामह हजुरले जगतका प्रभु पनि हुनुहुन्छ। हजुरका कृपाले मैले विष्णु भगवानको उत्तम महात्म्य भक्ति ज्ञान मार्ग अति दुस्तर र तप मार्गलाई दान मार्ग तथा तीर्थहरूको मार्ग पनि मैले श्रवण गरिसकेको छु। अब भगवान परमात्मा शिवको तत्वको पूजा विधि मैले जानेको छैन, त्यही शिव तत्वको पूजा विधिको पनि व्याख्या गरिबस्छु। फेरि ब्रह्मा विष्णु महेश त्रयो देवा शिवम सजा, ब्रह्मा विष्णु महेश रुद्र पनि भगवान शिवका अंश जुन भनेर भनेको कारणले गर्दा परम ब्रह्म परमेश्वर शिव तत्वको निरूपण गरिबस्छ भनेर आज प्रश्न गरिदिनु भन्दा सृष्टिखण्डको पाँचौं अध्यायको कथालाई छोट गरी मनमा नमस्कार गर्नुभयो। यसैको उपमा ब्रह्माजीले आज्ञा गर्नुभयो छैटौं अध्यायमा, त मेरो परमात्मा सबैभन्दा संसारमा कोही पनि थिएन, शिव तत्व थियो, त्यही शिव तत्वबाट सम्पूर्ण संसार थिएन। तारा जंगम सूर्य चन्द्रमा दिन रात अग्नि पृथ्वी जलवायु केही पनि नभएको बेलामा भगवान परमात्माले पर्वती रूपमा अदृष्ट भएको बेलामा केवल शेष भएको बेलामा भगवान परमात्माले सत भन्ने चीजलाई उत्पन्न गरिदिनुभयो। त्यो सत भनेको सामस राशिको शेष थियो, जसलाई योगीहरूले अन्तरहृदयमा चिन्तन गर्छन् त्यही सत्व थियो। त्यो दुब्लो पनि थिएन, पातलो पनि थिएन, अद्वितीय पनि थिएन, निर्विकल्प निर्मारम्भ निर्मायम निरुपद्रवम, यस्तो प्रकारको निर्विकल्प निर्मारम्भ भएको निर्माया स्वरूप रहेको सत्य प्रभु परमात्मा त्यही ब्रह्म हो, त्यही शिव हो। शिवले एकबाट अनेक हुने विचार गर्नुभयो, अनेक हुने विचार गर्ने बित्तिकै भगवान परमात्मा जगत अम्बिका परम्बिका सर्वेश्वरी त्रिदेव जननी नित्या मूल कारणै प्रकृति शक्तिहरूलाई हातमा लिएर आज्ञा गरिसकेपछि प्रकाश चैतन्यवाला अदिति अनादि अनन्त सर्व परमात्मा सर्वव्यापक अविनाशी ईश्वरमय शुद्ध स्वरूप सामसदाशिवजीले उनी जगत जननी मायालाई आज्ञा गरिसकेपछि अब तिनीबाट अब एकबाट अनेक हुने विचार गर्नुभयो। लौ त परमात्मा सृष्टिको रचना गर्नुपर्छ भनेर अमृत तत्वलाई ल्याइसकेको प्रकरण पनि हुनुहुन्छ। त्यस्तै बेलामा एउटा परम पुरूषलाई उत्पन्न गर्नुभयो शिवको तत्वद्वारा। त्यो परम पुरूष भनेको कस्तो छ भने लसत कान्ति वृक्षेण दुकुल युगलावृतम, अत्यन्त राम्रो श्याम सुन्दरवाला कमलको फूल जस्तो भएको, आँखा पनि कमलको फूल जस्तै, हेर्दा पनि अत्यन्त शोभायमान पिताम्बर धारण गरेको रेशमी पिताम्बर, ओहो तिम्रो नाम के हो कहाँबाट आयो भनेर आज्ञा गरिदिएको प्रकरण। विष्णु हुनाले तिमी व्यापक छौ, सर्वव्यापक हुनाले तिमी जगतका मालिक पनि हुनेछौ। श्री सयमा शयन गरेको नर भनेको पुरुष, नारा भनेको जल, आलय भनेको बस्ने ठाउँ, त्यसै कारणले तिमी नारा आलय गर्दा गर्दै नारायण पनि नाम हुनेछ। तिमी आज मेरो आज्ञाद्वारा तिमीले सृष्टिको प्रकरण गर भनेर भगवान प्रभु परमात्मालाई आज सामस राशिजीले तत्व निरूपण सृष्टिको प्रकरणको लागि आज्ञा गरिदिनुभयो भने श्रमणको चरित्र गर्दा सृष्टिकर्णको छैटौं अध्यायको कथालाई छोटकरीमा नमो नमस्कार गर्नुभयो। परमात्मा सातौं अध्यायको कथामा आगे गरिदिनु भयो ब्रह्माको प्रादुर्भाव कसरी भयो र ब्रह्मा र विष्णुको सम्वाद कसरी भयो यसको बारेमा निरूपण गरिबक्स भनेर आगे गर्दा ब्रह्माजीले त्यसै बेलामा नाभि कमलमा सामस राशिजी मतलब शिवजीको प्रभावद्वारा नारायण जलमा सुतिसकेका नारायणले सृष्टि गर्ने आज्ञा पाइसकेपछि शिवजीको आज्ञा तत्वको आज्ञा पाइसकेपछि नाभि नाइटोबाट कमल निकाल्नुभयो। कमलमा तत्कालै ब्रह्माजी उत्पन्न हुनुभयो। ब्रह्म कमल नै मा, ब्रह्म कमल नै मा, विष्णु सोते जलै मा।

यस प्रकारले ब्रह्माजीले बडो दिव्य रूपमा कमलमा उत्पन्न भइसक्नुभयो। ब्रह्माजीले र विष्णुले बडो दिव्य रूपमा आपसमा सल्लाह गर्नुभयो। म तिमीबाट आएको भन्नुहुन्छ विष्णुजीले, ब्रह्माजीले म तिमीबाट बनाएको भनेर आज्ञा गर्दै गर्दै जाँदा तर म भइसकेको प्रकरण पनि अत्यन्त छोटकरीमा पहिल्यै विद्विश्वर संहितामा नै व्याख्या गरेको कारणले छोटकरीमा नमो नमस्कार गरिदिनुभयो। ब्रह्मा र विष्णु लडाई गर्न थालिसकेको प्रकरण सामसराजीले ज्योतिर्लिङ्गमा प्रकट भएर आज तलतिर र माथतिर जाऊ तिमीहरूले पत्ता लगाइसकेपछि मात्र मैले तिमीहरूलाई चिनाउँछु कोटुलो भनेर आज्ञा गरिसकेको प्रकरण सामसराज शिवजीको ज्योतिर्लिङ्गलाई दुवैले पत्ता लगाउन नसकेपछि अन्तिम समयमा ब्रह्माजीले जोट बलेर मैले पत्ता लगाए पनि सकेको प्रकरण शिवजीले ब्रह्माजीलाई गाली गरिसकेको प्रकरण तिमीलाई श्राप दिएको प्रकरण आज सम्पूर्ण प्रकरण गरिसकेपछि भगवान प्रभु परमात्मा सामसदा शिवजीले अन्तिम समयमा परम तत्व निरूपण गरिदिनुभयो। तिमीहरूले गल्ती गर्नु हुँदैन, मेरो आज्ञाद्वारा संसारको सृष्टि प्रलय गर्ने कार्य पनि गर्नेछौ, म रुद्र स्वरूपमा पनि आउनेछु। तिमीहरूले ओम भन्ने नादको चिन्तन गरे भनेर आज्ञा गरिदिनुभयो। ए भगवान्, यो नाद भनेको के हो, ओमकारको कसरी आयो, कहाँबाट आयो भनेर आज्ञा गर्दा आठौं अध्यायको कथा प्रवचन शुरू भइसके। लौ त प्रभु परमात्मा तदा

0: एक प्रकार ने साम राशि को ब्रह्म और विष्णु ने चिंतन करे मनन करे कीर्तन करे भन्नी श्रमण को चरित्र को पावन चरित्र लाई विधिवेश मतलब रुद्र संहिता को सृष्टि खंड को आज आठौ अध्याय को कथा लाई नमो नमस्कार कर श्रमण को चरित्र साम सदा शिवजी को
1: जय जय हो
0: भगवान परमात्मा यस्तो प्रकारले स्तुति वन्दना गरिएका भगवान साम सदा शिवजी तत्व द्वारा आज ब्रह्मा र विष्णुलाई बाबु तिमीहरूले तत्व ज्ञान सुने अब तत्व ज्ञान सुनिसकेपछि मात्र बल्ल तिमीहरूले बुझ्नै सक्नेछौ पञ्चवक्त्र हुनेवाला त्रिनेत्र हुनेवाला भालचन्द्र लिनेवाला जटाधारी गौर वर्ण विशाल नेत्र भएका शरीरमा भस्म लगाइएका दश हातले युक्त नीलो घाँटी भएका सम्पूर्ण गहनाले सर्वाङ्ग सुन्दर शरीरमा भस्मको त्रिपन्न धारण गरेका बामाङ्गीमा पार्वती जगत जननी मातालाई लिएका यस्ता बोले बाबाले आज विष्णुका उपमा र ब्रह्माजीका उपमा सम्पूर्ण तत्व बताउन थाल्नुभयो तिमीहरूले सबैभन्दा पहिला मेरो शिवलिङ्गको पूजा गरे पहिला त मम लिङ्गम सदा पूज्यम ध्येयं चैतादृशं मम इदानीं दृश्यते यत्वत् तथा कार्यं प्रयत्नतः शिवको लिङ्ग मेरो लिङ्गलाई पूजा गरिसकेपछि सम्पूर्ण कार्यहरू सिद्धि गर्नको लागि तिमीहरूलाई कुनै पनि देवदान हुनेवाला छैन विष्णु तिमीले चाहिँ पालनको सृष्टिको पालन गर्ने ब्रह्माले चाहिँ सृष्टि गर्नेछौ तिमीहरू दुवैको कार्यलाई सघाउनको लागि म आफूले पनि अवतार लिने छु रुद्र अवतार भएर मैले सम्पूर्ण मनुष्यहरूलाई प्रलय गराउने काम गराउनेछु त्यो काम गर्नको लागि म रुद्रको अवतार ब्रह्माको आँखाको बीचबाट आउनेछु प्रकट हुनेछु र एकादश रुद्रको स्वरूप म आफैले हुनेछु तिमीहरूले सम्पूर्ण कार्य गर्दै गर्दै जानु अन्तिम कालको स्वरूपमा मलाई बोलाउनु भनेर साम सदा शिवजीले ब्रह्मालाई सृष्टि र विष्णुलाई पालन आफूले रुद्र स्वरूप हुने कुरा र लक्ष्मीलाई पनि विष्णुलाई दिनुभयो ब्राह्मण या सरस्वती भनेकीलाई पनि विवाह गराइदिने प्रकरणमा आज भोले बाबाले तत्व निरूपण ब्रह्मा र विष्णुलाई दिनुभयो भने समनको चरित्र गर्दा शिव पुराणको रुद्र संहिता सृष्टिखण्डको नवौं अध्यायको कथालाई नमो नमस्कार गर्नुभयो ब्रह्मा र विष्णुलाई सदाशिवबाट परम शिव तत्वको वर्णन गरिसकेको प्रकरण पनि छ शिवजीले हे कृपालु कृपा गर्नेवाला तिमीहरू सबै लोकमा पुजिन्छौ विष्णुलाई आज्ञा गर्नु अत्यन्त राम्रो आसनमा बसालेर आज्ञा गरिदिनुभयो तिमीले जब जब धर्मको संकट पर्छ पृथ्वी कालमा धर्मको संकट मातृशक्ति पतिव्रता नारीहरूको संकट त्यस्तै प्रकारले गाईको ब्राह्मणको दुःख पर्छ जति बेला यिनीहरूलाई दुःख पर्छ मेरा भक्तलाई दुःख पर्छ भजन गर्नेलाई दुःख पर्छ त्यति बेला तिमीले अवतार लिनु भनेर विष्णुलाई आज्ञा गरिदिनुभयो ती अवतार गर्नको लागि ब्रह्माजीले पनि तिम्रो सहायता गर्नेछन् फेरि विष्णुको सहायता ब्रह्माजीलाई ब्रह्माको सहायता मतलब विष्णुलाई यस्तो प्रकारले हुनुपर्छ भनेर अब तत्व निरूपण गराइदिनुभयो समयको तत्व छ बाबु यसमा फेरि समयलाई ध्यान दिनुपर्छ समय भनेको बलो बलवान छ समयद्वारा सम्पूर्ण कार्यकलाप हुनेद्वारा हुने हुनाले म समय तत्व पनि हुँ भनेर भगवान परमात्माले समयको घडी पला आदिको पनि व्याख्या गराइदिइसकेपछि अब तिमीहरूले समयको आधारमा सम्पूर्ण कार्यकलाप गर्दै जानु भनेर साम सदा शिवजीले अत्यन्त छोटकरीमा समय अनुसार नमो नमस्कार गर्दै हुनुहुन्छ भने समनको चरित्र सिद्धबाट भगवान शिवको पूजा विधि कस्तो छ प्रभु यसको फल वर्णन बताइ बक्सुस भनेर आज्ञा गरेछन् नैमिषारण्य गरेका पावन धाम 88,000 ऋषिहरूका उपमा सुन्दरजी महाराजजीले बताउँदै जानुभयो हे भगवान शिवजीको पूजा गरिसकेपछि सम्पूर्ण कामनाहरू पूरा हुन्छन् यही कथाको उपमा ब्रह्माजीले नारदजीका उपमा पनि व्याख्या गरेको छ एवं तु शंकरम रूपम सुखम स्वच्छम सनातनम पूजयत परया भक्त सर्व काम फलाप्तये भनेको छ भोले बाबालाई प्राप्त पूजा गर्नाले सुख स्वच्छ सनातन सबै कुराहरू मिल्छ सबै कामनाहरू पनि मिल्छ दरिद्रीहरूका दरिद्रता हटेर जान्छ रोगका दुःखहरू जान्छन् पीडा मान्नेवालाका पीडाहरू नासिन्छन् शत्रुका शत्रु नासिन्छन् पापहरू चार प्रकारका ती पापहरू कायिक वाचिक मानसिक संसारिक चार प्रकारका पापहरू नष्ट भएर जानेछन् जहाँ जहाँ शिवको पूजा हुन्छ जुन जुन वर्णले पूजा गर्छन् क्षत्रिय ब्राह्मण क्षत्रिय वैश्य शूद्र यिनीहरूले विधिपत भगवान साम सदाशिवजीको पूजन गर्नु मनन गर्नु कीर्तन गर्नु ब्रह्म मुहूर्तमा उठेर सम्पूर्ण क्रियाकलाप शुद्ध भएर भगवानको चिन्तन गर्नु मनन गर्नु कीर्तन गर्नु हो यसमा धेरै लामो प्रकरण छ भनेर भोले बाबाले छोटकरीको तत्वलाई निरूपण गर्दै हुनुहुन्छ भने सुनको चरित्र सिद्धबाट लौ त परमात्मा नारद र ब्रह्मालाई यही कुरा बताइसकेको कुरा हजुरले बताइसकेको कारण छ एकचोटि फेरि अर्को प्रकरणमा कस्तो छ भने ब्रह्मा आदि गरे सबैका सम्पूर्ण देवताहरू एकचोटि नारायणको शरणमा गएछन्। नारायणको शरणमा गइसकेपछि एप्रो परमात्मा हजुरले यो जगतको मालिकलाई कलाई पुरुष पुज्नुपर्छ। पूज्य व्यक्ति मतलब पूज्य भनेको यो संसारमा को छ यो कुरो हामीले पत्ता लगाउन सकेनौ, हजुरले बताइबक्सुस् भनेर सम्पूर्ण देवताहरूले विष्णुका उपमा गएर सोधेछन्। विष्णुले भगवान परमात्मा सामस राशिवजीको चिन्तन गुणानुवादहरूलाई मन सम्झेर सेव्य सेव्य सदादेव शंकर सर्वदोखा ममापि कति तम्तिन ब्राह्मणोपि विशेषता भनेको छ। पूजा गर्नेवाला यो संसारमा कोही छ भने त्यो शिव तत्व छ, शिवको पूजा गर, सदा सदा पूजा गर, सम्पूर्ण दुःखबाट पार लाग्नेछौ। शिवको लिङ्गमा भन्दा मतलब मूर्तिमा भन्दा शिवलिङ्गमा विशेष प्रकारले पूजा गर्ने भएको कारणले अब मैले विश्वकर्मालाई शिवलिङ्ग बनाउन लगाउँछु, एकैछिन बस्नु है त भनेर आज्ञा गरिदिनु भयो। टकाटक शिवलिङ्ग बनाउन लगाइदिनु भयो विश्वकर्मा बाबालाई। तत्कालै विश्वकर्माले शिवलिङ्गहरू बनाइदिनु भयो। कुन कुनलाई कस्तो लिङ्ग दिनुभयो भने मेरो प्रभु पद्मराज मणिको शिवलिङ्ग इन्द्रलाई, सुवर्णमय शिवलिङ्ग कुबेरलाई, पीत मणिमय अत्यन्त पहेँलो मणिमय खालको धर्मराज लाइदिनु भयो शिवलिङ्ग, श्याम वर्ण वरुण लाइदिनु भयो सुवर्ण रूप ब्रह्माजीलाई, नीलमणि रूप इन्द्रजीलाई, पार्थिव भनेको माताको अश्विनी कुमारहरू स्वर्गका वैद्य दिनुहुन् है त, स्फटिक मणिको शिवलिङ्ग लक्ष्मीलाई दिनुभयो, भस्मको शिवलिङ्ग योगीलाई, भारत मणिको बाणासुर नाम गरेको दैत्यलाई, हिराको शिवलिङ्ग अग्निदेवलाई दिएर ए भगवान ए सम्पूर्ण देवताहरूले ज जसले जस्तो किसिमको भावनाले श्रद्धाभावले गर्छ त्यस्तै किसिमको भगवान परमात्माले प्रदान गर्नुहुनेछ। तिमीहरूले आनन्दले पूजा गर्नु, यो पूजाको विधि पनि मैले तिमीहरूलाई छोटकरीमा बताइदिन्छु भनेर सम्पूर्ण विधि विधान पनि बताइदिनु भयो। लिङ्ग दुई प्रकारको विधिहरू छ भनेर पनि आज्ञा गरेको प्रकरण छ। सगुण साकार भगवान प्रमा

0: सगुणको उपासनद्वारा निर्गुण प्राप्ति हुन्छ भनेर सम्पूर्ण वेदहरू पुराणहरू त्यस्तै प्रकारले सम्पूर्ण तत्त्वहरूले शास्त्रहरूले व्याख्या गरेको छ। त्यसै कारणले यसै संसारमा सम्पूर्ण देवताहरूको प्रतिमाको पूजा गरिन्छ। तर भोले बाबा सगुण साकार निर्गुण निराकार दुवै भएको प्रकरण छ। शिवलिङ्गलाई नै निर्गुण निराकारको स्वरूप तत्व मानेको पनि प्रकरण छ। यसलाई जसले बुझ्छ त्यसले ज्ञान प्राप्त हुन्छ। अथवा त शिवम पूज्यम मूलमेकम विशेषते मूल स्थिति तथा शाखस्त खेलासुरा भनेको छ। जरा सिन्चेपछि सम्पूर्ण हाँगाहरू जसरी सिन्चित हुन्छन् त्यस्तै प्रकारले भोले बाबाको चिन्तन मनन गर्नु कीर्तन गर्नु। भोले बाबालाई पूजिसकेपछि सम्पूर्ण देवताहरूको पूजा पनि हुन्छ, भक्तहरूको कीर्तन पनि हुन्छ, मनन पनि हुन्छ भनेर बडो दिव्य रूपमा टक्क मिलाएर कथा गरिदिनु भयो भने समनको चरित्र गर्दा आज सृष्टिखण्डको 12 अध्यायका कथालाई नमो नमस्कार गर्दै हुनुहुन्छ भने समनको चरित्र यसबाट।
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धी सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
4: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
4: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडो वेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-496-56367 र 98-482-60422।
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
4: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
4: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
5: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउँ, जीवन बचाउँ।

0: आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
0: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सूचना:
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
0: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 0385212550, 0385223755, मोबाइल नम्बर 9948502727।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 0385220045।

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
4: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
5: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
4: यो सोलर बलियो र भरपर्दो छ।
3: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
6: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 0385223060।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
8: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
7: क्या हुन्छ बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
8: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
9: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
10: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौं।
11: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486 36175 र 98486 39576।
1: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण उपचार पुनस्थापना
10: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र HRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौं।
1: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढ़ी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
10: यदि तपाईँले कुनै बाल बालिकामा